अनुसार सन् 2026 को 15 तारिक मई समय यस बेला बिहानीको ठिक 6:26 अनि 5 सेकेन्ड भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। अब हाम्रो यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु। अवश्य यो यात्रामा मलाई यहाँहरू सबैले साथ दिनुहुनेछ आशा साँचे। पहिले यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा। अब आउनु श्रोता, आरम्भ गरिरहेछौँ आजको हाम्रो यो बिहानी प्रसारण सेवा गान्धी कथाबाट।

प्रत्येक नारीले आफ्नो हित र कर्तव्यमाथि संघर्ष गर्नु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस गान्धी कथाको अङ्कमा हजुरहरूलाई मिरिक टिङ्गी निवासी दीपिका छेत्रीले नारी शक्तिमाथि गान्धीजीको विचार विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनुहोस् सुनौ दीपिका छेत्रीबाट यो चिन्तन।
1: भारतका महान स्वतन्त्र सेनानी, समाज सुधारक तथा सत्य अनि अहिंसाका पुजारी महात्मा गान्धीजीले नारीहरूप्रति अत्यन्त सम्मानजनक र सकारात्मक दृष्टिकोण राख्नुभएको थियो। उहाँले नारीहरूलाई केवल घरभित्र सीमित रहने प्राणीको रूपमा मात्र होइन समाज निर्माणको महत्त्वपूर्ण शक्ति मान्नुहुन्थ्यो। गान्धीजीको विचारमा पुरुष र नारी दुवै सम्मान हुन् र समाजको प्रगति दुवैको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ। उहाँले नारीहरूको आत्मसम्मान, शिक्षाको अधिकार र सामाजिक सहभागितालाई पनि विशेष महत्त्व दिनुभएको थियो। महात्मा गान्धीजीले नारी शक्ति र महिला सशक्तिकरणका विषयमा निकै प्रगतिशील र गहिरो विचार राख्नु भएको थियो। उहाँको विचारमा नारी केवल घरको शोभा मात्र नभएर समाज परिवर्तनको मेरुदण्ड हुन्।

गान्धीजीले नारीहरूलाई अहिंसाको मूर्ति र सहनशीलताको प्रतिमूर्ति मान्नुहुन्थ्यो। उहाँ अनुसार नारीहरू पुरुषको तुलनामा बढी आध्यात्मिक र नैतिक शक्तिका परिचायक हुन्छन्। गान्धीजीले नारीहरूलाई पुरुषको अधीनमा राख्ने सोचको कडा विरोधी हुनुहुन्थ्यो। उहाँको मान्यता थियो कि नारी र पुरुष एउटै जीवनका दुई पाङ्ग्राहरू हुन् र समाजमा उनीहरूको सम्मान, अधिकार र सम्मान मिल्नु पर्दछ। गान्धीजीले नारीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो। उहाँले चर्खा चलाउने र खादी कपडा उत्पादन गर्ने कार्यमा महिलाहरूको सहभागितालाई बढाउनु भयो, जसले उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन मद्दत गर्यो। गान्धीजीको समयमा भारतीय समाजमा नारीहरूको अवस्था धेरै कमजोर थियो। बाल विवाह, पर्दा प्रथा, अशिक्षा, दाइजो प्रथा, सती प्रथा जस्ता कुरीतिहरूले नारीहरूलाई दबाएर राखेका थिए। तीन ताक नारीहरूलाई पुरुष भन्दा कमजोर र निर्भर मानिन्थ्यो। यस्तो अवस्थामा गान्धीजीले नारीहरूको उत्थानको लागि आवाज उठाउनु भयो। उहाँले नारीहरूलाई अन्याय र शोषण विरुद्ध जागरूक हुन प्रेरित गर्नुभयो। उहाँ अनुसार नारीहरू धेरै कुरामा नारीहरू अझ शक्तिशाली हुन्छन्।

पनि उनको विश्वास थियो शिक्षित नारीहरूले मात्र परिवार र समाजलाई सही दिशा दिन सकिन्छ भन्ने विचार उहाँले राख्नु भएको थियो त्यसैले उहाँले नारीहरूलाई विद्यालय तथा सामाजिक गतिविधिहरूमा सहभागी गराउन आग्रह गर्नुभयो उहाँको विचारमा एउटी शिक्षित नारी भनेको शिक्षित परिवार र शिक्षित समाजको आधार हो

तक नै उनको विश्वास थियो शिक्षित नारीहरूले मात्र परिवार र समाजलाई सही दिशा दिन सकिन्छ भन्ने विचार उहाँले राख्नु भएको थियो त्यसैले उहाँले नारीहरूलाई विद्यालय तथा सामाजिक गतिविधिहरूमा सहभागी गराउन आग्रह गर्नुभयो उहाँको विचारमा एउटी शिक्षित नारी भनेको शिक्षित परिवार र शिक्षित समाजको आधार हो

तक नै उनको विश्वास थियो। शिक्षित नारीहरूले मात्र परिवार र समाजलाई सही दिशा दिन सकिन्छ भन्ने विचार उहाँले राख्नु भएको थियो। त्यसैले उहाँले नारीहरूलाई विद्यालय तथा सामाजिक गतिविधिहरूमा सहभागी गराउन आग्रह गर्नुभयो। उहाँको विचारमा एउटी शिक्षित नारी भनेको शिक्षित परिवार र शिक्षित समाजको आधार हो।

निष्कर्षमा भन्नुपर्दा महात्मा गान्धीजीको नारीप्रति दृष्टिकोण समानता, सम्मान, शिक्षा र स्वतन्त्रतामा आधारित थियो। उहाँले नारीहरूलाई समाजको कमजोर वर्ग नभई राष्ट्रिय निर्माणको आधार मान्नु भएको थियो। नारीहरूको सहभागिता र सशक्तिकरण बिना समाजको विकास सम्भव छैन भन्ने उहाँको विचार आज पनि सान्दर्भिक र प्रेरणादायी मानिन्छ। राष्ट्रको हित, सामाजिक हित अनि समग्र सामुदायिक उत्थानको कार्यमा महिलाहरूलाई अघि राखेर बढ्नु नै आजको आवश्यकता रहेको महसुस गान्धीजीले गराउनु भएको छ, जसलाई आज राष्ट्रले ती भनाइलाई सिरोपर गर्दै राष्ट्रिय हित सर्वोपरिलाई प्राथमिकता दिइरहेको स्पष्ट देख्न सकिन्छ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धीकता, जसमा हजुरहरूले मिरिक टिङलिङ निवासी दीपिका छेत्रीबाट नारी शक्तिमाथि गान्धीजीको विचार विषयमाथि एक चिन्तन सुन्नुभयो। साथै केही राम भजन अनि अन्य भजनहरूको पनि आनन्द लिनुभयो। त आजको यस गान्धीकथा कार्यक्रमबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिर्नुहोस्। साथै हजुरहरू जहाँ पनि हुनुहुन्छ, खुसी अनि सुरक्षित रहनुहोस्। धन्यवाद।

समाचारहरुको प्रसारण पनि प्रसारणपछि जति पनि हाम्रा श्रोताहरू हामीसित जोडिसक्नु भएको छ यहाँहरू सबै सबैलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा म रश्मि। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ शुभ प्रभात। आउनुहोस् आरम्भ गरिरहेछौँ आजको शुभ प्रभात कार्यक्रम खेतीपाती बारे सल्लाहबाट। र खेतीपाती बारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई अदुवा निकाल्ने तरिका सम्बन्धी जानकारी दिइरहेका छौँ। अदुवाको सिङ्गै पाना रोपेको फसलमा बोट 2 फिट जति अग्लो भएपछि जुन महिनातिर बोटलाई जोगाएर माउ पानाहरू निकालेर बिक्री गर्न सकिन्छ। साधारणत बिउ रोपेको प्राय 70% भाग माउ अदुवाको रूपमा फलन पाइन्छ। यसमा एउटा ध्यान दिनुपर्ने कुरा के छ भने यदि बिउ पारघटित औषधिद्वारा शोधन गरिएको भए माउ बिउ निकालेर खानु हुँदैन, कारण यस्तो बिउ विषालु हुन्छ। अदुवाको खेतीमा प्रचुर मात्रामा जैव सार वा गोबर मल व्यवहार गरिने हुनाले प्रशस्त झार उम्रिन्छ। यसरी उम्रिएको झार आवश्यकता अनुसार 2-3 पल्ट हातले गोड्नुपर्छ। अदुवाको बोटको रक्षा कसरी गर्नुपर्छ भन्दा अदुवाको सबैभन्दा डरलाग्दो रोग पाना कुहुने रोग हो। यो ढुँडी जातीय रोग हो। यसको लक्षण यस्तो हुन्छ, बोट पहेलिँदै जान्छ अनि कुहुँदै जान्छ। साथै यस्ता बोटका पानालाई निकालेर हेरे पानामा पानी चढेर कुहुन लागेको पाइन्छ। यो संक्रामक रोग हो। यसले बिस्तारै सबै पानाहरू कुहाउँछ, साथै निरोगी बोटलाई पनि असर गर्छ। फलस्वरूप जम्मै फसल कुहुन्छ। अदुवा कुहुने रोग भएको स्थानबाट बगेर आएको पानी स्वस्थ स्थानमा प्रवेश गर्नु दिनु हुँदैन। र खेतीपाती बारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो माउ अदुवा निकाल्ने प्रथा सम्बन्धी जानकारी। खेतीपातीबारे सल्लाहपछि अब आउनु श्रोता अघिल्लो क्रममा केही क्षण आनन्द लिउँ आधुनिक गीतहरूबाट। र स्वीकार्नुहोस् यो प्रथम आधुनिक गीत जो रहेको छ महेश्वर तामाङको स्वरमा, सङ्गीत स्वयं महेश्वर तामाङको, शब्द छ नन्द हाङकिमको।

हवस् त श्रोता, नम्रता बलको स्वरमा यस गीतको साथै अहिले त भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। समय यस बेला बिहानीको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म रश्मि हाम्रा सबै आदरणीय श्रोताहरूलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यो हो आकाशवाणीको खरसाङ केन्द्र अनि यहाँबाट अहिले प्रसारण भइरहेछ केही भक्ति संगीत सोनु राईको स्वरमा।

0: यतिन्जेल सुन्नुभयो सोनु राईको स्वरमा केही भक्ति संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार हनुक थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सले बहुपक्षीयतालाई सुदृढ पार्न, दिगो विकासलाई प्रवर्धन गर्न, आर्थिक लचिलोपन बढाउन र थप समावेशी विश्वव्यापी अर्थव्यवस्था निर्माण गर्न सामूहिक रूपमा काम गर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज युएई, नेदरल्यान्ड, स्विडेन, नर्वे र इटालीको 6 दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज आन्ध्र प्रदेशको श्री सत्यसाई जिल्लाको पुट्टपर्तीमा धेरै एयर स्पेस र रक्षा परियोजनाहरूको शिलान्यास समारोहमा भाग लिनुहुनेछ। आगामी निट परीक्षालाई सहज र प्रभावकारी ढङ्गले सञ्चालन गर्न निट परीक्षाको समीक्षाको गर्न शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्च स्तरीय बैठक सम्पन्न भएको छ। अनि उत्तर प्रदेशमा विगत 36 घण्टामा वर्षा आँधीफेरीका घटनाहरूका कारण 111 जनाको मृत्यु र 200 जना घाइते भएको जानकारी प्राप्त भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सले बहुपक्षीयतालाई सुदृढ पार्न, दिगो विकासलाई प्रवर्धन गर्न, आर्थिक लचिलोपन बढाउन र थप समावेशी विश्वव्यापी व्यवस्था निर्माण गर्न सामूहिक रूपमा काम गर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा ब्रिक्स देशका विदेश मन्त्रीहरू र प्रतिनिधिमण्डलका प्रमुखहरूसँगको आफ्नो अन्तर्क्रियाको क्रममा श्री मोदीले विकासशील देशहरूबीच सहयोगलाई बढावा दिन र ग्लोबल साउथको आकाङ्क्षा पूरा गर्न ब्रिक्स एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा देखा परेको बताउनु भएको छ। यी अन्तर्क्रियाहरू नयाँ दिल्लीमा जारी ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकको अवसरमा भएका थिए। यसअघि ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशङ्करले शान्ति र सुरक्षा विश्वव्यापी व्यवस्थाको मूलमा रहेको बताउनुभयो। उहाँले हालैको युद्धहरूले संवाद र कूटनीतिको महत्व

0: तलाई जोड दिएको उल्लेख गर्नुभयो।
1: हमारी चर्चाओं का उद्देश्य एक ऐसा सतत विकास सुनिश्चित करना होना चाहिए जो समानता के सिद्धांतों तथा साझी लेकिन अलग अलग जिम्मेदारी की भावना पर आधारित हो। तकनीकी प्रगति वैश्विक परिदृश्य को बदल रही है। इसका उपयोग सुशासन और समावेशी विकास के लिए प्रभावी रूप से किया जा सकता है। आतंकवाद के खिलाफ सहयोग मजबूत करने पर सभी देशों की गहरी और साझा सहमति है।
0: यस बैठकमा भाग लिने विदेश मन्त्रीहरूमा ब्राजिलका विदेश मन्त्री मौरो भिएरा, रुसका विदेश मन्त्री सर्गे लाभ्रोभ, इरानका विदेश मन्त्री सैयद अब्बास अराक्ची, इन्डोनेसियाका विदेश मन्त्री सुगियोनो, मलेसियाका विदेश मन्त्री तातो सेरी उतामा मोहम्मद बिन हाजी हसन, युएईका विदेश राज्यमन्त्री खलिफा साइन अल मरार र दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लामोरा रहेका छन्। बैठकको क्रममा ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले आपसी हितका विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्नेछन्। यस सम्मेलनको विषयवस्तु लचिलोपन, नव प्रवर्तन, सहयोग र दिगोपनको लागि निर्माण हो। यो प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता सर्वोपरि र जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज संयुक्त अरब इमिरेट्स, युएई, नेदरल्यान्ड, स्वीडेन, नर्वे र इटालीको 6 दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। 5 देशको यस भ्रमणको पहिलो चरणमा श्री मोदी आज युएई पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानसँग भेट गर्ने कार्यक्रम छ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुहुनेछ। भ्रमण अघि मिडियासँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयमा पश्चिमी देशहरूको मामिला सचिव असीम महाजनले ऊर्जा दुई देशहरू बीचको सम्बन्धको प्रमुख स्तम्भ भएको बताउनु भएको छ। उहाँले उल्लेख गर्नुभयो, गत वर्ष युएई भारतको कच्चा तेलको 4 ठूलो स्रोतको रूपमा देखा परेको छ, जसले भारतको आवश्यकताहरूको लगभग 11% पूरा गर्दछ।
2: इन्डिया और युए की ऊर्जा सुरक्षा साझेदारी अब सिर्फ क्रूड ऑयल तक सीमित नहीं रही। यूएई अभी भी इंडिया का एक महत्वपूर्ण क्रूड ऑयल आपूर्ति करता है, लेकिन ये संबंध अब नेचुरल गैस तक भी विकसित हो चुका है। इस वर्ष के आरंभ में हिंदुस्तान पेट्रोलियम ने अबुधाबी नेशनल ऑयल कंपनी के साथ एक 10 वर्षीय समझौता किया, जिसके अंतर्गत 2028 से प्रतिवर्ष 5 लाख टन एलएनजी की आपूर्ति होगी, जिससे इंडिया को अस्थिर बाजार मूल्यों से कुछ राहत मिलने की संभावना है। रिन्यूएबल एनर्जी और सिविल न्यूक्लियर क्षेत्र में भी सहयोग तेजी से बढ़ रहा है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
0: प्रधानमन्त्री श्री मोदीको संयुक्त अरब इमिरेट्सको 8 भ्रमणको अवसरमा युएईका लागि भारतका राजदूत दीपक मित्तलले भन्नुभयो, यो भ्रमण यस्तो मोडमा भइरहेको छ जब यो क्षेत्र अभूतपूर्ण विकासको साथै महत्त्वपूर्ण चुनौतीहरूको अवधिबाट गुज्रिरहेको छ।
3: For India, our bilateral trade has crossed $100 billion after we have signed Comprehensive Economic Partnership Agreement in 2022. The visit of the Prime Minister is very opportune, happening at a time when the region is going through some unprecedented times. The Prime Minister has been in touch with the UAE leadership, so this is a moment when it will help and enable to express our solidarity.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचारहरू। रक्षा मन्त्री राजनाथ सिंह आज आन्ध्र प्रदेशको श्री सत्यसाई जिल्लाको पुट्टापर्तीमा धेरै एयर स्पेस र रक्षा परियोजनाहरूको शिलान्यास समारोहमा भाग लिनुहुनेछ। रक्षा मन्त्रालयले एयरनोटिकल विकास र एजेन्सीको एयरक्राफ्ट एकीकरण र उडान परीक्षण केन्द्रको शिलान्यास गर्ने बताएको छ। विमान एकीकरण, परीक्षण, प्रमाणीकरण र प्रमाणीकरणको लागि यो सुविधाले उन्नत मध्यम लडाइँ विमान कार्यक्रमको विकासलाई गति दिनेछ। रक्षा मन्त्रीले अन्नाकापल्ली जिल्लाको टी सिरसापल्ली गाउँमा भारत डाइनामिक्स लिमिटेडको नयाँ अत्याधुनिक नौसेना प्रणाली निर्माण सुविधाको शिलान्यास पनि गर्नुहुनेछ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू पनि यस कार्यक्रममा उपस्थित हुनुहुनेछ। आगामी राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीटको तयारीको समीक्षा गर्न हिजो साँझ शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्च स्तरीय बैठक बसेको थियो। बैठकमा नीट परीक्षालाई सहज र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विभिन्न पक्षहरूको बारेमा विस्तृत छलफल गरिएको थियो। बैठकमा उच्च शिक्षा सचिव, विद्यालय शिक्षा सचिव, राष्ट्रिय परीक्षण एजेन्सीका महानिर्देशक, सिबिएसईका अध्यक्ष, केन्द्रीय विद्यालय संगठन र नवोदय विद्यालय समितिका आयुक्तहरू लगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। युरोपेली संघले मासु उत्पादनहरूको निरत निर्यातको लागि भारतले आफ्नो संशोधित मसौदा सूचीमा समावेश गरेको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले भनेको

अघिल्लो नियमन अन्तर्गत भारत सिक्ने बुझे 26 देखि युरोपेली संघमा मानव उपभोगको लागि लक्षित पशु उत्पादन र निर्यात गर्न अधिकृत देशहरूमध्ये एक थिएन। यी नियमहरू अनुसार युरोपेली सङ्घमा निर्यात गरेका जनावरहरू र पशु उत्पादनहरू वृद्धि प्रबन्धनका लागि एन्टी माइक्रोबियल औषधिहरूको प्रयोगबाट मुक्त हुनुपर्छ। साथै मानव उपचारात्मक प्रयोगको लागि आरक्षित एन्टी माइक्रोबियल औषधिहरू पनि प्रयोगबाट मुक्त हुनुपर्छ। भारतीय समुद्री उत्पादनहरू ठूलो मात्रामा युरोपेली सङ्घमा निर्यात गरिन्छ। सरकारले अग्रिम प्राधिकरण योजना अन्तर्गत सुन आयातमा 100 किलोग्रामको सीमा तोकेको छ। यस योजनाले आवश्यक निर्यातकर्ताहरूलाई शून्य शुल्कमा कच्चा पदार्थ आयात गर्न अनुमति दिन्छ। एक सार्वजनिक सूचनामा विदेश व्यापार महानिर्देशालयले भनेको छ, यस योजना अन्तर्गत निर्यातकर्ताहरूले एक पटकमा अधिकतम 100 किलोग्राम सुन कुनै शुल्क बिना नै आयात गर्न सक्छन्। महानिर्देशालयले पहिलो पटक आवेदकहरूको सञ्चालन स्थिति र क्षमता निश्चित गर्न उत्पादन प्लान्टहरूको भौतिक निरीक्षण अनिवार्य रहेको छ। यसले थप व्यवस्था गरेको छ, पछिल्लो शुल्क मुक्त सुन आयातको लागि योग्य हुन कम्पनीले आफ्नो अघिल्लो निर्यात लक्ष्यको कम्तीमा 50% पुरा गर्नुपर्दछ। पिटेट विरुद्ध दर्ता भएको मुद्दाको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले मुम्बई, गुरुग्राम र बेङ्गलुरुमा अवस्थित 7 परिसरहरूमा तलासी गरेको छ। एक विज्ञप्ति अनुसार यी तलासीहरू 2015 देखि 2020 गरिएको थियो। उत्तर प्रदेशमा विगत 36 घण्टामा वर्षा, आँधीफेरी र चट्याङका घटनाहरूको कारण 111 जनाको मृत्यु भएको छ र 200 जना घाइते भएको जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला अधिकारीहरू र सम्बन्धित अधिकारीहरूलाई तुरन्तै प्रभावित स्थलहरूको भ्रमण र मूल्याङ्कन गर्न निर्देश दिनुभएको छ। उहाँले क्षतिपूर्ति सम्बन्धी प्रत्येक 3 घण्टामा प्रदान गर्न पनि निर्देशन दिनुभएको छ। मौसम विभागले आज अन्दमान र निकोबार द्वीप समूह, अरुणाचल प्रदेश, असम, मेघालय, केरलम, माहे र दक्षिण कर्नाटकमा मेघ गर्जनको साथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। पश्चिम बङ्गालमा हिमालयको तराई क्षेत्रहरू, सिक्किम, तामिलनाडु, पुडुचेरी र कडाकालमा पनि यस्तै स्थिति रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा एट एयर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष भारतको अध्यक्षतामा ब्रिक्सले बहुपक्षीयतालाई सुदृढ पार्न, दिगो विकासलाई प्रबन्धन गर्न, आर्थिक लचिलोपन बढाउन र थप समावेशी विश्वव्यापी व्यवस्था निर्माण गर्न सामूहिक रूपमा काम गर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज युएई, नेदरल्यान्ड, स्विडेन, नर्वे र इटालीको 6 दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज आन्ध्र प्रदेशको श्री सत्यसाई जिल्लाको पुर्थापर्थीमा धेर एयर स्पेस र रक्षा परियोजनाहरूको शिलान्यास समारोहमा भाग लिनुहुनेछ। आगामी निट परीक्षालाई सहज र प्रभावकारी ढङ्गले सञ्चालन गर्न निट परीक्षाको तयारीको समीक्षा गर्न शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्च स्तरीय बैठक बसेको छ। आकाशवाणी सुन्दै हुनुहुन्छ, समाचार पुरा भयो। अब अघिल्लो समाचार अहिले 9 बजी लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय यस बेला बिहानीको 7:35 भइरहेछ। अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभाव।

0: हवस् त श्रोता, पेमालामा अनि स्नेश्री थापाको स्वरमा यस गीतको साथै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम संगीत प्रभा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ भारत र श्रीलङ्काले शताब्दी पुरानो सभ्यता, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध साझा गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत श्रीलङ्काको सबैभन्दा नजिकको छिमेकी हो र दुवै देशहरूको बीच सम्बन्ध 2500 वर्षभन्दा पनि अधिक पुरानो हो, जसले एक बलियो सभ्यतागत र ऐतिहासिक जुडाउलाई दर्शाउँदछ। भारतको छिमेकी सर्वोपरि नीति र महासागर क्षेत्रीय सुरक्षा र विकासको लागि पारस्परिक र समग्र उन्नतिको परिकल्पनामा श्रीलङ्काको केन्द्रीय स्थान रहेको छ। द्विपक्षीय सम्बन्ध परिपक्व र विविध छ, जसमा समकालीन महत्त्वका सबै क्षेत्र सामेल छन्। दुवै देशहरूको साझा सांस्कृतिक र सामाजिक विरासत र उनीहरूको नागरिकहरूको बीच व्यापक आपसी सम्पर्कले एक बहुआयामी साझेदारीको निर्माणको आधार प्रदान गर्दछ। भारत परम्परागत रूपले श्रीलङ्काको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक रहेको छ। वित्त वर्ष 2024-25 भारत र श्रीलङ्का बीच माल व्यापार 5.8 अरब अमेरिकी डलर रहेको थियो, जसमा भारतको निर्यात 4.5 अरब अमेरिकी डलर र श्रीलङ्काको निर्यात 1.3 अरब अमेरिकी डलर रहेको थियो। चालु वित्त वर्ष 2025-26 अप्रेल जनवरीको समय अवधि द्विपक्षीय व्यापार 5.54 अरब अमेरिकी डलर रह्यो, जसमा श्रीलङ्काको भारतको निर्यात 4.26 अरब अमेरिकी डलर थियो। भारतले वस्तुहरू र सेवाहरू दुवैको कभर गर्ने आर्थिक र प्रौद्योगिकी सहयोग सम्झौता ETCA अन्तिम रूप दिनका लागि श्रीलङ्काको साथ बातचित फेरि सुरु गरेको छ। श्रीलङ्काको साथ भारतको विकास सहयोग हाम्रो द्विपक्षीय सम्बन्धहरूको सबैभन्दा महत्त्वपूर्ण स्तम्भहरूमध्ये एक हो। श्रीलङ्कालाई भारतद्वारा दिएको कुल ऋण सहायता 7.5 अरब अमेरिकी डलर भन्दा अधिक छ, जसमा

0: Norway and Italy today. Prime Minister says BRICS under India's chairmanship will work together to build a more inclusive world order. Oil marketing companies hike petrol and diesel prices by 3 rupees per litre. Government caps duty-free gold imports at 100 kg under advance authorization scheme. ED arrests Kolkata Police DCP Shantanu Sinha Biswas for running an extortion syndicate. And in Wushu, Aparna Dahiya clinches gold in women's 52 kg category in Santa World Cup in Macau. That's all in Morning News. Have a nice day.
1: यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा समय यसबेला बिहानीको 8:30 भयो। मिकी माउस यो कार्टुन पात्रसँग केटाकेटी युवा युवती वयस्क वृद्ध सबै सबै परिचित छन्। मिकी माउसको कार्टुन पात्रसँग हामी सबै रमाउने गर्छौँ, तर सबैको मन जित्ने सबैको प्रिय कार्टुन पात्र मिकी माउसको निर्माण कसले गरे त भन्दा सायद हाम्रा श्रोताहरूलाई ज्ञात होला। यस कार्टुन पात्र मिकी माउसका जनक हुन् वाल्टर इलियस डिज्नी, जो वाल्ट डिज्नीको नामले प्रख्यात छन्। जीवनमा धेरै सङ्घर्षपछि हार नमान्ने प्रवृत्ति, सफलताको उचाइ छुने लक्ष्य लिएर वाल्टले वाल्ट डिज्नी नामक प्रसिद्ध कार्टुन कम्पनी स्थापना गरे, जसको ब्यानरमा आज पर्यन्त अनेकौं कार्टुन फिल्महरू निर्माण हुँदछ अनि विश्वभरि नै प्रसिद्ध छ। मैले यति कुरा श्रोता र अघि राखिसकेपछि यहाँहरूले अवश्य अनुमान लगाइसक्नु भयो होला। आज कथा सफलताको यस अङ्कमा म कुरा गर्नेछु प्रसिद्ध अमेरिकी एनिमेटर, फिल्म निर्माता, भोइस अभिनेता अनि उद्यमी वाल्ट डिज्नीको। कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै आदरणीय श्रोताहरूमा म रश्मिको सादर प्रणाम। आउनुस अघि बढौं कथामा। वाल्ट डिज्नी, जसको जन्म 5 December 1901 संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको सिकागोको हर्मुसामा भएको थियो। पिता एलियस डिज्नी अनि माता फ्लोरा डिज्नीको उनी पाँचौं सन्तान मध्ये एक थिए। वाल्टका पिता कृषक एवं सिकर्मी थिए, माता फ्लोरा शिक्षिका थिइन्। सन् 1906 जब वाल्ट 4 वर्षका थिए, परिवार मार्सेलिन मिसौरीमा एउटा फार्ममा गएर बस्न थाले। सानै उमेरदेखि वाल्टलाई चित्रकारिता प्रति खुबै रुचि थियो। जहाँ खाली स्थान भेटे त्यही चित्र कोर्न थाल्दथ्यो, चाहे त्यो जमिन होस् वा घरका भित्ताहरू। मिसौरीमा गाउँको शान्त वातावरण वाल्टलाई चित्रकारिताको कल्पनाको निम्ति मद्दतगार भयो। वाल्टको चित्रकारितामा रुचि तब विकसित भयो जब उनलाई छिमेकीको एकजना सेवानिवृत्त डाक्टरले घोडाको चित्र बनाउन लगाए अनि त्यो चित्र खुबै असल पनि बनिएकोमा वाल्टलाई केही राशि प्रदान गरिएको थियो। यसरी अब वाल्टलाई चित्रहरू कोर्न लगाएर त्यसको सट्टा राशि दिन थाले मानिसहरूले, जुन उनको माता पिताको घर खर्चमा केही सहयोग पनि मिल्ने गर्थ्यो। अब वाल्टले जल रङ र क्रेयनले काम गर्ने क्षमता पनि विकसित गर्न थाले। वाल्ट मार्सेलिनको पार्क स्कुलमा भर्ना भए र प्राथमिक तहको अध्ययन सुरु गरे, तर बाबु आमाको आमदामी यति ठुलो परिवार धान्न पर्याप्त थिएन र असल रोजगारको निम्ति उनीहरूले सहरतिर बसाई सर्ने मन बनाए। मार्सेलिनमा लगभग 5-6 वर्षको बसाईपछि डिज्नी परिवार मिसौरीको कन्सस सिटीतिर बसाई सरे। सन् 1911 कन्सस सिटीमा पिता एलियसले द कन्सस सिटी स्टार अनि कन्सस सिटी टाइम्स समाचार पत्र वितरण गर्ने पेसामा लागे। त्यहाँ वाल्ट लगायत आफ्ना दाजुहरू अनि बहिनीले पनि बेन्टन ग्रामर स्कुलमा भर्ना भए र स्कुल जान थाले, तर त्यहाँ उनीहरूको जीवन सहज थिएन। वाल्ट अनि उनको दाजु रोय बिहान 4 बजे उठेर स्कुल जान अघि नै आफ्नो पिताको हात बढाउन ठाउँ ठाउँमा समाचार पत्र बाँड्न जान्थे अनि स्कुलबाट घर फर्केपछि बेलुकी फेरि त्यही काम दोहोर्याउने गर्थे। उनीहरूको यो दिनचर्या यति थकाउने थियो कि कक्षामा उनी सुत्ने गर्थे, जसको कारण वाल्टलाई प्राय कम्ती अङ्क प्राप्त हुन्थ्यो। यो दिनचर्याले उनीहरूको पढाइमा निकै प्रभाव पारेको थियो। लगभग 6 वर्षभन्दा अधिक समयसम्म आफ्नो पिता भाइ रोय र वाल्टले यो कार्य जारी राखे। क्यान्सस सिटीको बेन्टन ग्रामर स्कुलमा पढ्दा हुँदी वाल्टको भेट सहपाठी वाल्टर फिफरसित भयो, जो थिएटर मन पराउने परिवारबाट थिए अनि उनले वाल्टलाई वाडेभिल अनि मोसन पिक्चर्सको संसारसित परिचय गराए। वाल्ट पनि यसप्रति आकर्षित बने र घरभन्दा अधिक समय उनले फिफरको घरमा नै बिताउन थाले। साथै वाल्टले क्यान्सस सिटी आर्ट इन्स्टिट्युटमा शनिबारको कक्षामा भाग लिने गर्थे अनि कार्टुनिङमा पत्रचार पाठ्यक्रम पनि लिएका थिए। सन् 1917 सालमा एलियसले शिकागोको जेली उत्पादक ओयल कम्पनीको स्टक किने र आफ्नो परिवारसँग पुनः शिकागो फर्किए। शिकागोमा वाल्टले मेकिनले हाई स्कुलमा भर्ना भए अनि स्कुलको समाचार पत्रको कार्टुनिस्ट बने। उनले शिकागो अकादमी अफ फाइन आर्ट्समा रात्रिकालीन कोर्सहरू पनि लिए। सन् 1918 मध्यतिर वाल्टले देशको निम्ति युद्ध लड्ने मन बनाए, तर योग्य उमेर नभएको कारण वाल्टलाई अस्वीकार गरिदियो। तर प्रमाण पत्रमा केही फेरबदल गरेर उनी अमेरिकन रेड क्रसमा भर्ना भए र त्यहाँ उनी एम्बुलेन्स चालक बने। वाल्टलाई फ्रान्स अनि जर्मनीमा तैनात गरियो। उनले त्यहाँ घाइतेहरूको सेवा गर्न थाले, तर यो काम सँगै उनले आफ्नो कला चित्रकारितालाई यथावत राखे। केही समयको निम्ति एम्बुलेन्स चालकको रूपमा कार्य गरेपछि वाल्ट पुनः सन् 1919 क्यान्सस सिटी फर्किए, जहाँ उनले पेसमेन रुबिन कमर्सियल आर्ट स्टुडियोमा एक प्रशिक्षु कलाकारको रूपमा कार्य गरे, जहाँ उनले विज्ञापन, थिएटर कार्यक्रमहरू अनि क्याटलगको निम्ति व्यावसायिक चित्र बनाए साथी कलाकार आई वर्कसित। तर उनीहरूमा सृजनात्मक कलाको कमी भएकाले त्यहाँबाट 18 वर्षीय वाल्ट अनि साथी ई वर्क्सलाई नोकरीबाट निष्कासित गरियो। अब वाल्टले आफ्नो एकल व्यवसाय सुरु गर्ने मन बनाए र सन् 1921 लाफोग्राम स्टुडियोको स्थापना गरे, जसको निम्ति उनले आई वर्क सहित अझ अधिक एनिमेटरहरूलाई उनको स्टुडियोमा काम गर्नुको निम्ति राखे। तर लाफोग्राम कार्टुनहरूबाट कम्पनी चलाउनुको निम्ति पर्याप्त धनराशि संग्रह गर्न असमर्थ बने। यो स्टुडियो बचाउन वाल्टले एलिस इन वन्डरल्यान्ड फिल्मको निर्माण आरम्भ गरे, तर उनको यो फिल्म समयमा पूरा हुन नसकेकाले लाफोग्राम स्टुडियोलाई बचाउन सकिएन। तर वाल्ट डिज्नीले कहिले निराश भएर प्रयास गर्नु छोडेनन्। उनी सधैँ बोली भन्दा काम माथि विश्वास गर्थे। सन् 1923 उनले क्यान्सस सिटी छोडेर हलिउड तर्फ लागे। यद्यपि न्यूयोर्क सहर कार्टुन उद्योगको केन्द्र थियो, तर उनी लस एन्जलस तिर आकर्षित बने, किनकि त्यहाँ उनको भाइ रोय पनि थिए। त्यहाँ वाल्ट लाइभ एक्सन फिल्म निर्देशक बन्ने विश्वास र अठोटमा बसोबासो गर्न थाले। नभन्दै त्यहाँ उनलाई उनको फिल्म एलिस इन वन्डरल्यान्ड बेच्नुको निम्ति एकजना फिल्म वितरक पनि मिल्यो र वाल्टले उनीसँग 6 अझै एलिस कमेडी फिल्मको निम्ति कार्य गरे अनि एलिस श्रृङ्खलाको सफलतापछि वाल्टले आफ्नो भाइ रोयसँग मिलेर डिज्नी ब्रदर्स स्टुडियोको सुरुवात गरे, जुन स्टुडियो आज वाल्ट डिज्नी स्टुडियोको नामले प्रख्यात छ। सन् 1925 वाल्टले आफ्नै स्टुडियोका एकजना कलाकार लिलियन बाउन्सित विवाहको बन्धनमा बाँधिए। उनीहरूबाट 2 पनि भए। वाल्ट अनि आइवक्सले आफ्नो स्टुडियोमा ओसवाल्ट द लकी ऱ्याबिट नामक कार्टुन पात्र तयार गरे, तर वितरकद्वारा यसको निर्माण अधिकार खोसिएको कारण यसमाथि उनीहरू कार्य गर्न सफल बनेन। अब ओसवाल्टको सट्टा वाल्ट अनि आइवर्क्सले मिकी माउसको चरित्र विकसित गरे। एउटा हँसिलो, ऊर्जावान अनि फुर्तिलो मुसाको चरित्र थियो मिकी माउस। सम्भवत यो त्यो पाल्तु मुसाबाट प्रेरित थियो जसलाई वाल्टले आफ्नो लाफोग्राम स्टुडियोमा काम गर्दा हुँदी अप्नाएका थिए। यसको मूल नाम मोर्टिमर माउस थियो, तर पत्नीको परामर्शमा छोटो नाम मिकी माउस राखियो। मिकी माउसको पहिलो झलक प्लेन क्रेजी नामक लघु फिल्ममा देखाएको थियो भने पछि स्टिमबोट विलीमा वाल्टले मिकीलाई त्यस समयको नयाँ तकनिकसँग प्रस्तुत गरे। फिल्ममा संगीत सँगै संवादको आवाज सँगै मिकी अनि मिनीको यो पहिलो फिल्म मानिन्छ जुन धेरै सफल बनेको थियो। आइवक्सले मिकीको शारीरिक बनावटको रूपरेखा तयार पारेका थिए भने वाल्टले त्यसलाई आत्मा दिएका थिए, किनकि मिकीको आवाज वाल्ट बनेका थिए, जुन 1947 सालसम्म यथावत रहेको थियो। यसको सफलतापछि वाल्टले सिली सिम्फनी नामको फिल्मको श्रृङ्खलाको शुरूवात गरे। यसको साथै वाल्टले डोनाल्ड डक, प्लुटो अनि गुफी नामक कार्टुन पात्रहरू पनि निर्माण गरे, जो खुबै लोकप्रिय बनेको थियो। सन् 1932 फिल्म फ्लावर्स एन्ड ट्रिजलाई वाल्टले रङ्गीन रूपमा प्रस्तुत गरेका थिए। फिल्मको निम्ति वाल्टलाई प्रथम ओस्कार पुरस्कार प्राप्त भएको थियो। साथै मिकी माउस निर्माणको निम्ति एउटा अनरेरी अकादमी पुरस्कार प्राप्त भएको थियो वाल्टलाई। सन् 1933 वाल्टले द थ्री लिटल पिग्स नामक फिल्म तयार गरे। यस फिल्मको निम्ति पनि वाल्ट ओस्कारद्वारा सम्मानित बनेका थिए। अब वाल्टलाई छोटो फिल्महरूमा मन लाग्न छोड्यो। सधैँ नै केही नयाँ प्रयास गर्ने वाल्टले अब फिचर लेन्थ कार्टुन फिल्म निर्माण गर्ने मन बनाए अनि लगतै स्नो व्हाइट एन्ड सेभेन ड्वार्फ नामक फिल्म निर्माण तिर लागे। यो फिल्म लगभग 4 साल पछि पूरा भएको थियो। यस फिल्म माथि डिज्नी ने लगभग $15 लाख निवेश गरेका थिए। मानिसहरूले अब अनुमान लगाइसकेका थिए कि वाल्ट पूर्ण रूपले दरिद्र बन्नेछ, तर वार्डले यस फिल्मलाई सानो सानो कुरामाथि ध्यान दिएर पूरा गरेका थिए। अनि डिसेम्बर 1937 जब यो फिल्म प्रदर्शित भयो, त्यस समय यो फिल्मले खुबै सफलता प्राप्त गर्यो। यसको निम्ति वार्डलाई अर्को ओस्कार प्राप्त भएको थियो। अब डिज्नी सफलताको शिखर तर्फ चढ्दै गयो। बैम्बी, पिनाकियो जस्ता फिल्महरू सन् 1942 निर्माण गरिसकेका थिए। सन् 1950 डिज्नी ब्रदर्स स्टुडियो, जुन अब डिज्नी स्टुडियो बनिसकेको थियो, यसले विभिन्न प्रकारको मनोरञ्जनात्मक फिल्म निर्माणहरू पनि सुरु गरिसकेको थियो। सिन्ड्रेला, एलिस इन वन्डरल्यान्ड, पिटर प्यान, द लिभिङ डेजर्ट, साथै द एब्सेन्ट माइन्डेड प्रोफेसर यसमा सामेल थियो। वाल्टले ठूलो पर्दासँगै टेलिभिजनको निम्ति पनि कार्य गरे। उनले आफ्नो जीवनको अन्तिम फिल्म मेरी पोपिन्स निर्माण गरेका थिए। द जंगल बुक, द ह्याप्पीएस्ट मिलेनियर अनि विनी द पू जस्ता कथाहरू बनाउनमा उनको ठूलो योगदान रहेको छ। यति मात्र होइन, वाल्टले सन् 1955 अमेरिकाको क्यालिफोर्नियामा एउटा वृहत मनोरञ्जन थिम पार्क डिज्नील्यान्डको निर्माण गरेका थिए, जुन आज विश्वभरि नै प्रसिद्ध छ। यसरी कार्टुनको संसारमा आफ्नो अतुलनीय योगदान पुर्याएपछि धूम्रपान अधिक गर्नाले फोक्सोको क्यान्सरद्वारा उनको मृत्यु सन् 1966 15 डिसेम्बरको दिन 65 वर्षको आयुमा भएको थियो। कार्टुन जगतमा उनको योगदानको निम्ति 22 अकादमी पुरस्कार, साथै 4 अनरेरी अकादमी पुरस्कार अनि गोल्डन ग्लोब स्पेशल अचिभमेन्ट पुरस्कार सँगै एमवे पुरस्कारद्वारा पनि सम्मानित बनेका थिए। 22 अकादमी पुरस्कार, जुन आफै आफमा एउटा रेकर्ड थियो, यसलाई आजसम्म कसैले तोड्न सकेको छैन। वाल्ट डिज्नीको कथाले हामीलाई यही सिकाउँछ कि जीवनमा आइपरेका हरेक परिस्थितिलाई हामीले एउटा नयाँ सुरुवातको रूपमा हेर्नु पर्नेछ अनि आफ्नो ध्यान काम प्रति राख्दै यात्रा जारी राख्नु पर्नेछ। चाहे जीवन चुनौतीपूर्ण होस्, तर एउटा सकारात्मक विचार, लगनशीलता अनि परिश्रमद्वारा हामी एक दिन अवश्य सफल बन्नेछौ। हवस् त श्रोता, अर्को अङ्कमा यस्तै अर्को प्रेरणादायी कथासित उपस्थित हुनेछु। आजलाई भने बिदा माग्छु। कार्यक्रम प्रस्तोता लेखनाथ रायको साथमा म रश्मि, नमस्ते। कथा सफलताको यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा आउनु श्रोता केही छन्। आनन्द लिउँ लोकगीतबाट स्वर छ रोना छेत्रीको।

0: Blurry vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we say it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
1: हवस्त श्रोता, अब अहिलेलाई भने बिदा माग्छु आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय यसबेला बिहानीको 8:45 भइरहेछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र FM 103.5 MHz। साथसाथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्युज अन एआइआरमा पनि हामी उपलब्ध छौँ। आज शुक्रबार र शुक्रबारको यो बिहानी हो कार्यक्रम सन्दर्भको साथमा फिल्म संगीतको। र आजको सन्दर्भको विषयलाई अवश्य पनि लिनु छ। पहिलेलाई भने स्वीकार्नुहोस् यो फिल्म संगीत।

आगले लग जा यस चलचित्रबाट श्रोताहरूले सुन्नुभयो यो प्रथम फिल्म संगीत किशोर कुमार अनि लता मंगेशकरको युगल स्वरमा शब्द थियो साहिल लुध्यानवीको संगीत आरडी वर्मनको तप यो पहिलो फिल्म संगीतपछि अब आउनु श्रोता लिउँ आजको हाम्रो सन्दर्भको विषय जो रहेको छ स्वच्छ भारतको निम्ति युवाहरूको आवाज वा स्वच्छ भारत निर्माणमा युवाहरूको सहभागिता वा भूमिका के कस्तो रहन सक्छ आउनुहोस् जानकारी गराइरहेछौं स्वच्छ भारत अभियान जसलाई हामी क्लीन इन्डिया मिसन स्वच्छ भारत क्याम्पेन भन्ने गर्छौं स्वच्छ भारत अभियान वा क्लीन इन्डिया मिसन भारतीय इतिहासको सबैभन्दा महत्वपूर्ण अभियानहरूमा एक हो जसको शुरूआत 2 अक्टोबर 2014 देशका माननीय प्रधानमन्त्रीले गर्नुभएको थियो स्वच्छता मानव जीवनको मूलभूत आवश्यकता भनेर लिन सक्छौं यसले हाम्रो जीवनको गुणवत्ता गरिमा साथै हाम्रो स्वास्थ्यमाथि सोझै प्रभाव पार्ने गर्छ यसैले स्वयं आफूसँगै आफ्नो वरिपरि आफ्नो गाउँठाउँ प्रत्येक सार्वजनिक स्थानहरूको सरसफाई अनिवार्य हुन्छ तर यसको निम्ति केवल सरकार मात्र होइन तर हामी प्रत्येक नागरिक नै जागरूक बन्नु आवश्यक छ हामी स्वयंले स्वच्छतामाथि ध्यान दियौँ भने परिवार स्वच्छ हुनेछ स्वस्थ हुनेछ र प्रत्येक परिवार स्वस्थ हुनु भनेको समाज स्वच्छ हुनु गाउँ स्वच्छ हुनु शहर स्वच्छ बन्नु त्यसपछि देश स्वच्छ बन्नु जुन सपना राष्ट्रपिता महात्मा गान्धीले देख्नु भएको थियो अनि यो सपना पूरा गर्नुमा देशका माननीय प्रधानमन्त्रीले स्वच्छ भारत अभियानको पहल गर्नुभएको थियो शौचालयहरूको निर्माण खुल्लामा शौचमाथि प्रतिबन्ध ग्रामीण क्षेत्रहरूमा स्वच्छताका पहलहरूलाई बढावा दिनु गल्ली गल्ली अनि सड़कहरूको सरसफाई यी सबै कुराले देशलाई स्वच्छ बनाउने देशको विकासमा ठूलो भूमिका निर्वाह गर्दछ युवाहरू देशका कर्णधार मानिन्छ देशको विकासमा युवाहरूको भूमिकालाई महत्वपूर्ण मानिन्छ देशको शक्ति देशको भविष्य अब जब स्वच्छताको कुरा आउँछ तब युवाहरूले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् त भन्दा युवाहरूलाई पनि स्वच्छ भारत अभियानको प्रेरकको शक्तिको रूपमा मान्न सकिन्छ युवाहरूले प्रत्येक समुदायलाई सरसफाई एकल प्रयोग प्लास्टिकबाट बच्ने महत्वबारे जागरूक गराउन सक्छन् घर परिवारलाई कम्पोस्टिङ र 3 रिड्युस रियुज रिसाइकल जस्ता फोहोर व्यवस्थापन प्रविधिहरू सिकाएर स्वच्छतातिर अग्रसर गराउन सक्छन् समुद्र तट पर्यटकीय स्थलहरू विद्यालयहरू साथै अन्य सार्वजनिक स्थलहरूमा स्वच्छता अभियानहरू आयोजना गरेर सबैलाई सहभागी हुनुको निम्ति अग्रसर गराउन सक्छन् युवाहरूको पहलहरूमा फोहोर उठाउने र फोहोर भएको स्थानहरूलाई सफा क्षेत्रहरूमा रूपान्तरण गर्न सक्छन् युवाहरूले

जागरूकता बढाउन र पर्यावरण मैत्री कारणको निम्ति समर्थन जुटाउन डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सक्छन्। आफ्नो प्रयासलाई दस्तावेजीकरण र साझा गर्न माई भारत पोर्टल जस्ता प्लेटफर्मको प्रयोग गर्न सक्छन्, जसले गर्दा स्वच्छतालाई जन आन्दोलनको रूपमा परिणत गर्न सक्छन्। युवा आविष्कारकहरूले जैविक रूपमा विकास गर्न सकिने उत्पादनहरू विकास गर्न फोहोरदेखि स्रोत उन्नत प्रविधिहरू जस्तै बायोमेडिकल फोहोरलाई रूपान्तरण गर्ने र दिगो सरसफाई प्रविधिहरू सृजना गर्न सक्छन्। साथै हरियाली प्रवर्धन गर्नु, युवाहरू सक्रिय रूपमा वृक्षरोपण अभियानमा संलग्न हुन सक्छन् र स्थानीय पारिस्थितिक प्रणालीहरूलाई प्रदूषणबाट जोगाउन कम गर्न सक्छन्। सक्रिय स्वयंसेवक जागरूकता अभियानहरू, नयाँ फोहोर व्यवस्थापन समाधानहरू, सफाई अभियानमा भाग लिएर स्वस्थ राष्ट्र निर्माणमा आफ्नो भूमिका निर्वाह गर्न सक्छन् देशका युवाहरूले। क्लिन इन्डिया वा स्वच्छ भारत अब हामी सबैको सपना, हामी सबैको दायित्व। यो त थियो स्वच्छ भारतको निम्ति युवाहरूको आवाज। स्वच्छता भारत निर्माणमा युवाहरूको सहभागिता वा सक्रिय भूमिका युवाहरूले कसरी निभाउन सक्छन्, यस सम्बन्धी श्रोताहरूलाई जानकारी।

चलचित्र झुलीबाट स्वीकार्नुहोस् यो अघिल्लो फिल्म सङ्गीत, जो रहेको छ किशोर कुमारको स्वरमा, शब्द आनन्द बक्सीको छ भने सङ्गीत छ राजेश रोशनको।

0: वो भी ऐप से। वाह,
1: अनजान ऐप से बचें।
2: RBI कहता है
1: जानकार बनिए, सतर्क रहिए।
3: हवस् त श्रोता, अब अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
4: यो आकाशवाणी हो, अब समाचार हनुक थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज युएई, नेदरल्यान्ड, स्वीडेन, नर्वे र इटालीको 6 दिने भ्रमणको लागि प्रस्थान गर्नुहुनेछ। 5 देशको यस भ्रमणको पहिलो चरणमा श्री मोदी आज युएई पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानसँग भेट गर्ने कार्यक्रम रहेको छ। दुई नेताले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुहुनेछ। भ्रमण अघि मिडियासँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयमा पश्चिमी देशहरूको मामिला सचिव असीम महाजनले ऊर्जा दुई देश बीचहरूको सम्बन्धको प्रमुख स्तम्भ भएको बताउनु भएको छ। उहाँले उल्लेख गर्नुभयो, गत वर्ष युएई भारतको कच्चा तेलको 4 ठूलो स्रोतको रूपमा देखा परेको छ, जसले भारतको आवश्यकताहरूको लगभग 11% पूरा गर्दछ। प्रधानमन्त्री श्री मोदीले संयुक्त अरब इमिरेट्सको 8 भ्रमणको अवसरमा युएईका लागि भारतका राजदूत दीपक मित्तलले भन्नुभयो, यो भ्रमण यस्तो मोडमा भइरहेको छ जब यो क्षेत्र अभूतपूर्व विकासको साथै महत्त्वपूर्ण चुनौतीहरूको अवधिबाट गुजिरहेको छ। प्रधानमन्त्रीको यो भ्रमणले ऊर्जा सुरक्षा, लगानी, प्रविधि र रणनीतिक साझेदारी लगायत प्रमुख क्षेत्रहरूमा दुई पक्षहरू बीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिपछि तेल कम्पनीहरूले पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3 रुपियाँ बढाएका छन्। दिल्लीमा पेट्रोलको मूल्य अब प्रति लिटर 97.77 रुपियाँ पुगेको छ, जबकि डिजलको मूल्य प्रति लिटर 90.67 रुपियाँ पुगेको छ। मुम्बईमा पेट्रोल अब प्रति लिटर 106.68 रुपियाँ र डिजल प्रति लिटर 93.14 रुपियाँमा उपलब्ध हुनेछ। त्यसरी नै कोलकातामा पेट्रोल प्रति लिटर 108.74 रुपियाँ र डिजल प्रति लिटर 97.13 रुपियाँमा उपलब्ध हुनेछ। चेन्नईमा पेट्रोलको मूल्य प्रति लिटर 103.77 रुपियाँ र डिजलको मूल्य प्रति लिटर 95.35 रुपियाँ निर्धारण गरिएको छ। आज महाराष्ट्रको सतारामा प्रधानमन्त्री ग्रामीण आवास योजना र महाआवास अभियानका लाभार्थीहरूका लागि राज्य स्तरीय पुरस्कार वितरण समारोह आयोजना गरिनेछ। यस कार्यक्रममा केन्द्रीय ग्रामीण विकास तथा कृषि मन्त्री शिवराज सिंह चौहान, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र सुनेत्रा पावर उपस्थित हुनेछन्। कार्यक्रमको क्रममा प्रधानमन्त्री ग्रामीण आवास योजना अन्तर्गत लाभार्थीहरूका लागि निर्माण गरेका 5 लाख घरहरू आवन्टन गरिनेछ। यी घरहरूको चाबीहरू पनि प्रतीकात्मक रूपमा लाभार्थी हस्तान्तरण गरिनेछ। यस योजना अन्तर्गत हालसम्म देशमा 3 करोड घरहरू निर्माण भइसकेका छन्। यस अवसरमा श्री शिवराज सिंह चौहानले चालु वित्त वर्षको लागि प्रधानमन्त्री ग्रामीण आवास योजना अन्तर्गत महाराष्ट्रको लागि 8,368.50 करोड बराबरको केन्द्रीय सहायताको स्वीकृतिको पनि घोषणा गर्नुहुनेछ। केरलमा सरकार गठनको तयारी तीव्र भएको छ। नयाँ UDF प्रति मन्त्रीमण्डलको शपथ ग्रहण समारोह सोमबार हुने तय भएको छ। यसैबीच नयाँ मन्त्रीमण्डलका सदस्यहरूको बारेमा छलफल जारी छ। प्रवर्तन निर्देशालय ईडीले कोलकाता पुलिसका उपायुक्त शान्तनु सिन्हा विश्वासलाई जबरजस्ती रकम असुलीको आरोपमा र मनी लन्ड्रिङ मुद्दाको सम्बन्धमा पक्राउ गरेको छ। कोलकाताको CGO कम्प्लेक्समा 10.5 घन्टाभन्दा बढी समयसम्म चलेको सोधपुछपछि ईडीले हिजो शान्तनुलाई पक्राउ गरेको हो। पुलिस अधिकारी शान्तनु सिन्हालाई आज अदालतमा पेश गरिने कार्यक्रम रहेको छ। सोनापोपु उर्फ विश्वजित पोद्दारद्वारा सञ्चालित कथित आपराधिक सिन्डिकेटसँग जोडिएको मनी लन्ड्रिङ मुद्दाको सम्बन्धमा सोधपुछका लागि ईडीले कालीघाट पुलिस स्टेसनका पूर्व अधिकारी शान्तनुलाई बारम्बार बोलाएको थियो। यद्यपि उनले बारम्बार ईडीको समनलाई व्यवस्था गरे, जसले गर्दा एजेन्सीले उनको विरुद्ध लुकआउट नोटिस जारी गर्यो। स्रोतका अनुसार ईडीले शान्तनु विश्वाससँग सम्बन्धित केही शङ्कास्पद वित्तीय लेनदेनहरू पत्ता लगाएको छ।

0: प्राप्त हुनेछ यो कार्यक्रममा आकाशवाणीको गौरवशाली 90 वर्षको यात्राको सम्झनामा आयोजना गरिएको छ प्रवर्तन निर्देशालय ईडीले राष्ट्रिय राजधानी दिल्ली र वरपरका क्षेत्रहरूमा एक सिन्डिकेट विरुद्ध खोजी अभियान चलाए संलग्न व्यक्तिहरूमा ती कागजातहरूसँग छेडछाड गरेको र पदाधिकारीको रूपमा काम गर्दै स्पिरिचुअल रिप्रेजेन्ट मुभमेन्ट फाउन्डेसन अफ इन्डियासँग सम्बन्धित प्रमुख सम्बन्धित अवैध रूपमा बेचेको आरोप छ अहिले सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो अघिल्लो अब अघिल्लो समाचार अहिले 9:25 प्रादेशिक समाचार लिएर आउनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी
1: समय यस बेला बिहानीको ठिक 9:05 भयो पुनः एकचोटि उपस्थित भइसकेको छु श्रोताहरूको मनोरञ्जनको निम्ति लिएर फिल्म सङ्गीत म रश्मि पुनः एकचोटि यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा FM 103.5 MHz साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्युज अन एआइआरमा पनि हामी उपलब्ध छौँ
2: QR कोड स्कैन करो 5000 का कैशबैक पाओ वाह दिल बन गया
3: UPI पिन एंट्रिंग सिर्फ पैसे भेजने के लिए है
4: RBI कहता है
3: जानकार बनिए सतर्क रहिए
1: तो श्रोताहरूलाई फिल्म संगीतबाट मनोरञ्जन गराउने क्रममा आज लिएर आएकी छु पुराना चर्चित फिल्म संगीतहरू यहाँहरूको मनोरञ्जनको निम्ति आनन्द लिनुहोला

यो अघिल्लो अनि अन्तिम फिल्म संगीत किशोर कुमारको स्वरमा, चलचित्र चल्ते चल्तेबाट शब्द अमित खन्नाको छ भने संगीत छ बप्पी लाहिरीको।

0: राज्य सरकारले भारत बांगलादेश सीमाको सुरक्षा सुदृढ गर्न ठूलो पाइला चालेको छ। सीमामा तार बार काँडे तारका लागि 45 दिनभित्र जग्गा स्थानान्तरण गर्न निर्देशन दिएको छ। त्यसपछि मालदा जिल्ला प्रशासनले वारफुटमा काम सुरु गरेको छ। प्राप्त जानकारी अनुसार मालदा जिल्लामा लगभग 36 किलोमिटर लामो सीमा क्षेत्र अझै पनि तारबार लगाइएको छैन, जसका कारण घुसपैठ र तस्करीका घटनाहरू सार्वजनिक भइरहेका छन्। यो सम्पूर्ण क्षेत्रमा तारबार र सीमा सड़क निर्माणका लागि लगभग 260 एकर जमिनको आवश्यकता छ। सोही विषयमा हिजो जिल्ला प्रशासन भवनमा उच्चस्तरीय बैठक बसेको थियो। जिल्ला म्याजिस्ट्रेट राजनवीर सिंह कपूरको अध्यक्षतामा भएको बैठकमा सीमा सुरक्षा बल बीएसएफ र भूमि विभागका वरिष्ठ अधिकारीहरू सहभागी थिए, साथै राज्यका उच्च अधिकारीहरू भिडियो कन्फरेन्स मार्फत जोडिएका थिए। प्रवर्तन निदेशालय ईडीले कोलकाता पुलिसका उपायुक्त शान्तनु सिन्हा विश्वासलाई जबरजस्ती रकम वसुलीको आरोपमा र मनी लन्डरिङ मुद्दाको सम्बन्धमा पक्राउ गरेको छ। कोलकाताको सीजीओ कम्प्लेक्समा 10.5 घण्टाभन्दा बढी समयसम्म चलेको सोधपूछ सत्रपछि ईडीले हिजो शान्तनुलाई पक्राउ गरेको थियो। पुलिस अधिकारी शान्तनु सिन्हालाई आज अदालतमा पेश गरिने कार्यक्रम छ। सोना पप्पू उर्फ विश्वजित पोद्दारद्वारा संचालित कथित आपराधिक सिन्डिकेटसँग जोडिएको मनी लन्डरिङ मुद्दाको सम्बन्धमा सोधपूछको लागि ईडीले कालीघाट पुलिस स्टेशनका पूर्व अधिकृत शान्तनुलाई बारम्बार बोलाएको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNewsGersiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। मतिगढा छेउमा अवस्थित खाली जमिनमा निर्माण हुन लागेको बहुचर्चित महाकाल महातीर्थ परियोजनामाथि अब अनिश्चितताको कालो बादल छाएको छ। यसै वर्षको सुरुमा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले यस परियोजनाको आधारशिला राख्नुभएको थियो, तर राज्यमा सत्ता परिवर्तन भएपछि अब यसको गति मन्द भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: यो परियोजना लगभग 17.81 एकर जमिनमा विकसित हुने भनेको थियो, जसमा 108 फुट अग्लो काँस्य प्रतिमा र देशका 12 वटा ज्योतिर्लिङ्गहरूको प्रतिकृति बनाउने योजना थियो। यसलाई 2.5 वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखेको थियो, ताकि सिलगढीलाई एक प्रमुख पर्यटन केन्द्रको रूपमा विकसित गर्न सकियोस्। तर अब राजनीतिक परिस्थिति परिवर्तन भएको छ। यसबीच परियोजनाको लागि गठित ट्रस्ट बोर्डलाई पनि नयाँ अधिसूचनापछि भङ्ग गरिएको छ, जसबाट प्रशासनिक स्तरमा पनि असहमतको स्थिति उत्पन्न भएको छ। अधिकारी को भनाइ छ अब नयाँ सरकारको नीतिको प्रतीक्षा गर्नुपर्छ। यस विषयमा सिलगढीका मेयर गौतम देवले पनि यस मुद्दामा अनिश्चितता व्यक्त गर्दै भन्नुभयो, नयाँ सरकारले यस परियोजनालाई लिएर के निर्णय लिन्छ अहिले स्पष्ट भएको छैन। मतिगढा नक्सलबाडीका विधायक आनन्दमय वर्मन र सिलगढीका विधायक शङ्कर घोषले पनि आशा व्यक्त गर्नुभएको छ कि परियोजनालाई अगाडि बढाइनेछ। दार्जिलिङका सांसद राजु विष्टले पनि मन्दिर निर्माणको पक्षमा मत राख्नुभए पनि उहाँले भन्नुभयो, कुनै पनि सरकारको लागि सोझे मन्दिर निर्माणको निम्ति फन्ड दिनु सम्भव छैन, त्यसैले वित्तीय स्रोत तय गर्नु आवश्यक छ। हनोक थापा, आकाशवाणी खरसाङ।
0: विश्वव्यापी कच्चा तेलको मूल्यमा भएको वृद्धिपछि तेल कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3 रुपियाँले बढाएका छन्। दिल्लीमा पेट्रोलको मूल्य अब प्रति लिटर 97.77 रुपियाँ पुगेको छ, जबकि डिजेलको मूल्य प्रति लिटर 90.67 रुपियाँ पुगेको छ। मुम्बईमा पेट्रोल अब प्रति लिटर 106.68 रुपियाँ र डिजेल प्रति लिटर 93.14 रुपियाँमा उपलब्ध हुनेछ। कोलकातामा पेट्रोल प्रति लिटर 108.74 रुपियाँ र डिजेल प्रति लिटर 95.13 रुपियाँमा उपलब्ध हुनेछ। चेन्नईमा पेट्रोलको मूल्य प्रति लिटर 103.77 रुपियाँ र डिजेलको मूल्य प्रति लिटर 95.35 रुपियाँ निर्धारण गरिएको छ। पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारीको कार्यालयले राज्यभरिका जिल्ला निर्वाचन अधिकारीहरू र निर्वाचक पञ्जीकरण अधिकारीहरूलाई मतदाता सूचीहरूको व्यापक सत्यापन गर्न निर्देश दिएको छ। यस अभियान अन्तर्गत आफ्नो बसोबास स्थान परिवर्तन गरेका पञ्जीकृत ठेगानामा नबसेका वा मृत्यु भइसकेका मतदाताहरूको पहिचान गरिनेछ। आज जारी गरिएको एक आधिकारिक बयानमा भनिएको छ, सबै जिल्लाहरूमा मतदाता सूचीको विस्तृत समीक्षा गरिनुपर्छ र भारतीय निर्वाचन आयोगको दिशानिर्देश अनुसार अयोग्य नामहरू हटाउने प्रक्रिया शुरू गर्नुपर्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि

0: सुन्न सक्नु हुनेछ। अब सुन्नुहोस् अन्तमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगालका राज्यपाल आर एन रविले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशलाई अगाडि बढाउनु हुँदै आत्मनिर्भर भारत निर्माणमा सक्रिय रूपमा सहभागी हुन राज्यका जनतालाई अपील गर्नुभएको छ। पश्चिम बंगालमा राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा। अब प्रस्तुत छ हाम्रो यो अघिल्लो कार्यक्रम।

0: वेलकम ब्याक डियर लिसनर्स. र त्यो म्युजिकल ब्रेकपछि हामी फेरि फर्केर आएका छौँ हाम्रो ब्यान्ड पोजिटिभ क्वेस्टसँग, र मिठो कुराकानी हुँदैछ उहाँहरूसँग. राइट, सो लेट्स कम टु ग्राउन्ड रियालिटी. म्युजिक खाली गरेर सस्टेन गर्नु पनि अहिले धेरै साह्रो छ,
1: बहुत साह्रो छ.
0: राइट, सो आइ एम स्योर द्याट यु अल हेभ अदर प्रोफेसन्स एज वेल. सो कसरी टाइम निकाल्नु चाहिँ तपाईँहरूलाई, कसरी, हाउ डु यु गाइज म्यानेज
1: टाइमको चाहिँ भन्नुपर्दा यस्तो छ कि अब प्रायः नै सबैजना नै भनौँ न, अब एकजना मात्रै होइन एभ्री मेम्बर सबैजनाले नै अब प्रायः यस्तो प्रकारले टाइम निकालेर आएको हुन्छ है, अब फर्दर अब प्यासन, अब आफ्नो प्यासनको लागि, अब आफ्नो कस्तो कस्तो टाइममा हुन्छ, अब कोही आफ्नो प्रोफेसन आफ्नो आफ्नो जग्गामा अब आफ्नो आफ्नो ठाउँमा टाइम दिनुपर्ने हुन्छ. अब टाइम त अहिले त एकदम कस्टली चिज हो भनौँ न, है टाइमै हो मेन कुरा हो, र अब त्यही दिनु नै भनेको नै अब आफ्नो प्यासनलाई त्यो दिनु भन्ने त्यो डेडिकेसन नै अब ठुलो कुरो हो. अब टाइमको भन्नुपर्दाखेरि चाहिँ अब प्रायः नै हामी सबै

0: ले नै यस्तो स्टाइललाई म्यानेज गरेको हुन्छौँ अब फेरि एकै टाइममा गर्नुपर्ने हुन्छ फेरि ब्यान्ड मेम्बर्स यस्तो होइन कि अब उसको टाइम म्यानेज भयो अब मेरो भएन त्यसरी हुँदैन अब त्यो एकै टाइममा सबैले एउटा म्यानेज गरेर चाहिँ एकपल्ट प्र्याक्टिस बस्नुपर्ने हुन्छ होइन अब त्यस्तो हुँदाखेरि चाहिँ अब सबैले नै प्रायःले नै भन्छ हाम्रो मेम्बर्सहरूले चाहिँ अब आफ्नो टाइम चाहिँ अब यस्तो स्टाइलले निकालेर ल्याउँदैछ अब त्यो आई क्यान सी है अब मै पनि खुदै अब त्यस्तै स्टाइलले अहिले चाहिँ त्यसरी नै चल्दैछ फिलहाल टाइम म्यानेज
1: बेसिकली भन्नुपर्दा चाहिँ एउटा आफूलाई इच्छा हुने जग्गामा क्या जहाँ इच्छा
0: इच्छा छ त्यहाँ उपाय छ
1: उपाय छ भन्छ नि क्या सो निक्लिहाल्दो रहेछ सो आफ्नो टफ टफ टाइम्सहरूमा पनि अब निकालेर अब वी आर ट्राइङ टु म्यानेज द्याट टाइम क्या अब आफू एउटा त्यो आफ्नो एउटा इन्ट्रेस्ट हुन्छ नि त्यसरी भइरहेको छ
2: फेरि अब एउटा पर्सनल कुरा गर्नुपर्दा अब म्युजिकले चाहिँ मलाई एउटा आउटलेट दिएको जस्तो लाग्छ क्या जे छ एउटा स्ट्रेस छ होइन इभन इफ यु आर फिलिङ ह्याप्पी द्याट अल्सो क्यान बी यु नो प्रोजेक्टेड एज म्युजिक होइन अब इभन इफ यु आर फिलिङ स्याड द्याट क्यान बी प्रोजेक्टेड
1: मोस्ट इम्पोर्टेन्ट थिङ इज स्याडनेस क्या
0: यू क्यान एक्सप्रेस पनि क्या
1: एक्सप्रेस मान्छे ह्याप्पी हुँदा त इट्स नर्मल लाइफ बट वेन यु आर स्याड नो अब प्र्याक्टिस रुममा वेन यु एन्टर अब यु गेट द्याट डिफरेन्ट यु क्यान ले डाउन यर स्याडनेस क्या अब जो चाहिँ मान्छेसँग पनि सेयर नगर्नु सक्ने कुराहरू चाहिँ वी क्यान सेयर इट
2: यु क्यान इमोट इट आउट भनौँ न होइन अब एउटा इमोसन्सको फर्ममा एउटा वर्ड्सको फर्ममा
1: गिटारिस्टले स्ट्रिङ्स अब आफ्नो आफ्नो उसमा
2: है ओके अब मैले यता स्टुडियोमा देखिरहेको छु हाम्रो सबसे यङ्गेस्ट चाहिँ हाम्रो ब्यान्डमा हाम्रो किबोर्डिस्ट भाइ हुनुहुँदो रहेछ होइन सो यु आर नट वर्किङ होला अहिले त
3: आई एम करेन्टली स्टडिङ अन्डर ग्रेजुएट छु म बिएससी म्याथमेटिक्स सेन्ट जोसेफ्समै दार्जिलिङ नर्थ पोइन्ट
2: ट्यालेन्ट एज वेल एज इन्टेलिजेन्ट त एकदमै डेडली कम्बो भयो त है डरलाग्दो कम्बो भयो त ओके सो अब टकिङ अबाउट द इन्स्ट्रुमेन्ट द्याट यु प्ले इट इज कल्ड द मदर अफ अल इन्स्ट्रुमेन्ट्स राइट सो किबोर्ड बजाउँछु भनेर अब कसरी चाहिँ तिम्रोमा त्यो इच्छा आयो
3: सो एक्चुली लाइक मलाई त्यस्तो सानोको त त्यति राम्ररी याद छैन तर मलाई मेरो एक्ज्याक्ट मेमोरी चाहिँ याद छ हाउ आई गट इन टु म्युजिक द्याट इज अब किबोर्ड भनौँ न मेरो लागि मेरो इन्स्ट्रुमेन्ट इट वाज अ रिसाइटल अर अ प्रोग्राम दार्जिलिङमा नै एक्चुली एन्ड आई वाज देयर विथ अ प्यारेन्ट आई थिङ्क इट वाज माई मदर अन्त त्यहाँनिर चाहिँ म आई वाज जस्ट आई थिङ्क 5 years old अन्त अप्रोक्सिमेटली 5 years old अराउन्ड द्याट एज अन्त मैले स्टेजमा आई स समवन प्लेइङ अ किबोर्ड आई बिलिभ अन्त मैले मेरो आमालाई भने आई अल्सो वन्ट टु लर्न द्याट अन्त त्यहाँबाट चाहिँ आई स्टार्टेड टेकिङ क्लासेस त्यतिकै आई गट इन म्युजिक अन्त करेन्टली आई एम विथ माई ब्यान्ड डुइङ म्युजिक एन्ड इट्स नाइस
2: अब तिमी त जेन्जी पर्यो अब अरू सबै मिलेनियल्सहरू
3: पर्यो
2: तिम्रो टेस्ट अफ म्युजिक त अलिक डिफ्रेन्ट होला नि त अरूभन्दा राइट सो वेन एभर यु प्ले इन अ ब्यान्ड अब त्यो त यु निड टु कम्प्रोमाइज अन सर्टन थिङ्स होइन अब तिमीले चाहेकै गीत खालि पनि प्ले हुँदैन होइन अब तिमीले मिलेर बुझेर गर्नु पऱ्यो सो अब त्यसमा तिमी कसरी हाउ डु यु ट्याकल द्याट
3: द थिङ इज म जेन्जी नै भए पनि तर आई डोन्ट नो हाउ तर मेरो टेस्ट चाहिँ इट काइन्ड अफ गोज ब्याक नै आई लाइक अब त्यो अब हाम्रो बाबाहरूकै पालीको काइन्ड अफ म्युजिकहरू अब आई टेक इट अब ब्यालेन्स्ड वेमा क्या मलाई चाहिँ अब जनर होइन मलाई चाहिँ म्युजिक मनपर्छ क्या अब लाइक म्युजिक इज समथिङ अब भेरी डियर टु मी है अन्त अब आई गट इन टु इट फ्रम सच यङ एज आई एम भेरी ग्रेटफुल फर इट है आई वाज ब्लेस्ड बाई म्युजिक अन्त आई बिलिभ लाइक अब म्युजिक हेज नो बााउन्ड्रिज अब त्यो त हो नै हो सो आई डोन्ट थिङ्क सो लाइक त्यस्तो मलाई प्रब्लम लाइक हुँदैन क्या अब आई डोन्ट निड टु कम्प्रोमाइज क्या बिकज म्युजिक हो एन्ड आई लाइक इट आई एम भेरी ग्रेटफुल फर इट आई बिलिभ कि अब नट इन एन एरोगेन्ट वे तर त्यस्तो कम्प्रोमाइजहरू पर्दैन मैले गर्नु आई लाइक म्युजिक एज अ होल अन्त आई एम भेरी कम्फर्टेबल विथ माई ब्यान्ड
2: द्याट्स वन्डरफुल
1: एउटै ल्याङ्ग्वेज छ एउटै टर्म छ
3: लाइक आई बिलिभ म्युजिक वाज लाइक something that was smuggled from heaven huncha ni aba but to put it out there aba
2: and malai chai aba agi chai kasto lagdai thyo bhane when I saw you playing the numbers that the band just performed right so those are basically old classics ni
3: yes haina
2: ani aba you being the youngest feeling a rakhde ka aba he is an old soul bhanera kya tara the way you explained what music means to you bhanera aile timile jasari explain garyo ni aba that त्यो क्ल्यारिटी पाएँ क्या मैले एन्ड अब यु वर इन्जोइङ इट हुन्छ नि अब प्ले गर्दै थियो होइन सो एकदमै राम्रो बिकज दिस इज द एज वे यु नो योर माइन्ड टेन्स टु गो अन भेरियस डिरेक्सन्स राइट सो इफ यु नो वेयर टु च्यानल इट वेयर टु फोकस इट देन यु नो यु क्यान क्रिएट वन्डरफुल थिङ्स होइन अब डिस्ट्र्याक्सन्सहरू धेरै छ अहिले प्रेजेन्ट सिनारियोमा सो या कुडोज टु यु ब्रदर
3: थ्याङ्क यू सो मच
2: ओके सो गफ गर्दा गर्दा अब फेरि हाम्रो सेट लिस्टमा भएको गीतहरू सुन्ने एकदमै चाहना अझै बढ्दैछ सो इङ्ग्लिस गीतहरू त हामीले तपाईँहरूकोबाट एकदमै सुन्यौँ एकदमै दामी एकदमै मजामा आयो हामीलाई वी वर ग्रुभिङ टु इट होइन तर अब इफ यु कुड प्ले अस सम नेपाली सङ्ग्स एज वेल एकदमै मजा नै आउँथ्यो अझै
1: ओके ऑलराइट देन हियर वी गो

0: ब्यान्ड मेलोडीज यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान युएई, नेदरल्याण्ड्स, स्वीडन, नर्वे र इटलीको छ दिने भ्रमणमा निस्किनु भएको छ। पाँच देशको आफ्नो भ्रमणको पहिलो चरणमा श्री मोदी आज युएई पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल निहानसँग भेट गर्नुहुनेछ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहायता साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्नुहुनेछ। भ्रमण अघि मीडियासँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयमा पश्चिमी देशहरूको मामला सचिव असीम महाजनले ऊर्जा दुई देश बीचहरूको सम्बन्धको प्रमुख स्तम्भ भएको बताउनुभएको छ। उहाँले उल्लेख गर्नुभयो, गत वर्ष युएई भारतको कच्चा तेलको चौथो ठूलो स्रोतको रूपमा देखा परेको छ, जसले भारतको आवश्यकताहरूको लगभग 11% पूरा गर्दछ। प्रधानमन्त्री श्री मोदीको संयुक्त अरब इमिरेट्सको आठौं भ्रमणको अवसरमा युएईका लागि भारतका राजदूत दीपक मित्तलले भन्नुभयो, यो भ्रमण यस्तो मोडमा भइरहेको छ जब यो क्षेत्र अभूतपूर्व विकासको साथै महत्वपूर्ण चुनौतीहरूको अवधिबाट गुज्रिरहेको छ। प्रधानमन्त्रीको यो भ्रमणले ऊर्जा सुरक्षा लगानी, प्रविधि र रणनीतिक साझेदारी लगायत प्रमुख क्षेत्रहरूमा दुई पक्षहरूबीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय संचार एवं पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया सिक्किमको तीन दिने भ्रमणमा हिजो राति नाम्ची जिल्ला पुग्नुभयो। आज उहाँ तेमी तारकु स्थित सिक्किम राज्य विश्वविद्यालय जानुहुनेछ। यसको अतिरिक्त उहाँले प्रस्तावित नाम्ची पर्यटन सर्किट पीएम डिभाइन अन्तर्गत भालेढुङ्गामा स्काईवक परियोजना र गान्तोकको आर्केडियम जस्ता कैयौं पर्यटन स्थलहरू र विकास परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। श्री सिन्धिया भोलि नाथुला पुग्नुहुनेछ र कैलास मानसरोवर यात्राको लागि पर्यटन अवसंरचना विकास परियोजनाको निरीक्षण गर्नुहुनेछ। केरलममा सरकार गठनको तयारी तीव्र भएको छ। नयाँ यूटीएफ मन्त्रीमण्डलको शपथ ग्रहण समारोह सोमबार हुने तय भएको छ। यसैबीच नयाँ मन्त्रीमण्डलका सदस्यहरूको बारेमा छलफल जारी छ। विश्वव्यापी कच्चा तेलको मूल्यमा भएको वृद्धिपछि तेल कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3 रुपियाँले बढाएका छन्। दिल्लीमा पेट्रोलको मूल्य अब प्रति लिटर 97.77 रुपियाँ पुगेको छ, जबकि डिजेलको मूल्य प्रति लिटर 90.67 रुपियाँ पुगेको छ। मुम्बईमा पेट्रोल अब प्रति लिटर 106.68 रुपियाँ र डिजेल प्रति लिटर 93.14 रुपियाँमा उपलब्ध हुनेछ। कोलकातामा पेट्रोल प्रति लिटर 108.74 रुपियाँ र डिजेल प्रति लिटर 95.13 रुपियाँ अनि चेन्नईमा पेट्रोलको मूल्य प्रति लिटर 103.77 रुपियाँ र डिजेलको मूल्य प्रति लिटर 95.35 रुपियाँमा निर्धारित गरिएको छ। उधमपुर जिल्लाको शिव पार्वती मन्दिरमा हुने ऐतिहासिक 3 दिने मौरगढी मेला आजबाट शुरू हुँदैछ। यसलाई शिव पार्वती मेला पनि भनिन्छ। मौरगढीको सर दोब्बर क्षेत्रमा हुने धार्मिक महोत्सवका लागि जिल्ला प्रशासनले व्यापक तयारी गरेको छ। केरलमको सबरीमला मन्दिरमा हिजो साँझदेखि मासिक पूजा एडवप शुरू भएको छ। मन्दिरमा दर्शन बिहान 5 बजेदेखि गर्न सकिन्छ। 19 तारिकको राति 10 बजी मन्दिर बन्द रहनेछ। श्रद्धालुहरूका लागि अनलाइन बुकिङ सुविधा उपलब्ध रहेको छ। आईपीएल क्रिकेटमा हिजो धर्मशालामा मुम्बई इन्डियन्सले पंजाब किङ्सलाई 6 विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गर्दै पंजाब ले 8 विकेट गुमाएर 200 रन बनायो। मुम्बईले 201 रनको लक्ष्य 6 विकेट र 1 बल बाँकी रहँदा सफलतापूर्वक पूरा गरेको थियो। तिलक वर्मालाई प्लेयर अफ द म्याच घोषित गरियो। प्रतियोगितामा आज लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। यो म्याच लखनऊमा साँझ 7:30 बजे शुरू हुनेछ। मकाउमा सम्पन्न 11औं साडा विश्वकपमा भारतीय बुसु

लाई सुन्दै हुनुहुन्छ अनि मोबाइल एप न्यूज अन एआईआर मा पनि हामी उपलब्ध छौं। र बिहानीको यो समय हो सधैँझै कार्यक्रम हेलो खरसाङको र कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबै सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ। अवश्य आनन्द लिनुहोला हाम्रो कार्यक्रमको। यसको निम्ति तपाई सबै जोडिरहनुपर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग। आउनुस आरम्भ गरौं कार्यक्रम हेलो खरसाङ। एउटा गाउँमा सुमन नाउँ गरेको केटा बस्थ्यो। ऊ धेरै चञ्चल थियो र कुनै पनि काममा उनी छिट्टै हार मान्थ्यो। एक दिन उसले आफ्नो बुबासँग भन्यो, म सफल हुन किन सक्दिनँ। बुबाले उसलाई एउटा आँपको बिरुवा देखेर दिएर भने, यसलाई रोपेर यसको हेरचाह गर। सुमनले त्यो बिरुवा रोप्यो र केही दिनपछि उसले फल खोज्न थाल्यो, तर बिरुवामा केही थिएन। ऊ निराश भयो, तर सुमनको बुबाले भने, धैर्य गर, समय लाग्छ। अब सुमनले फलको आशामा त्यो बिरुवामा नियमित पानी हाल्न थाल्यो, मल हाल्थ्यो र बिरुवाको हेरचाह राम्ररी गर्न थाल्यो। केही वर्षपछि त्यो बिरुवा ठूलो रुख बन्यो र त्यसमा आँपको मिठो फल लाग्न थाल्यो। त्यो देखेर सुमन धेरै रमायो। अब उसले बुझ्यो कि कुनै पनि राम्रो फल पाउनुको निम्ति समय, परिश्रम र धैर्य चाहिन्छ। कथाको सार, धैर्य गर्ने मानिसले सफलता अवश्य पाउँछ। अङ्ग्रेजीमा एउटा भनाइ पनि छ नि, पेसेन्स इज द की टु सक्सेस। जीवनमा सफल बन्नु हो भने मानिस धैर्यवान पनि हुनु जरुरी छ।

कार्यक्रम हेलो खरसाङको यो प्रथम कोशेली श्रोताहरूको निम्ति थियो चलचित्र दम लगाके हैंसाबाट पापोनको स्वरमा। शब्द थियो वरुण ग्रोवरको, संगीत अन्नु मल्लिकको।

आज 15 तारिक मई। अब आउनु श्रोता जानौ आजको दिनले के विशेषता बोकेको रहेछ। ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 135 दिन हो। अब रहल यो वर्षको अन्तसम्म 200 दिनहरू बाँकी छ। आजको दिन अर्थात 15 तारिक मई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा पालन गरिन्छ। सन् 1993 संयुक्त राष्ट्र संघको महासभाद्वारा स्थापित यो दिन समाजमा परिवारको मूल्य चिन्हित गर्नु अनि पारिवारिक कल्याण, समानता र विकासलाई समर्थन गर्ने नीतिहरूलाई प्रोत्साहन गर्न एउटा प्लेटफर्मको रूपमा कार्य गर्दछ। यसले परिवारहरूले समुदायलाई आकार दिने र शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक समावेशीकरणमा प्रगतिलाई प्रभाव पार्ने तरिकाहरूमा ध्यान केन्द्रित गर्दछ। परिवार सामाजिक संरचनाको केन्द्र बिन्दु हुन्। यसले प्रत्येक पुस्ताको मूल्यहरू, आदतहरू अनि सहयोग प्रणालीहरूलाई आकार दिदछ। यसले सिक्ने, हेरचाह गर्ने अनि सहयोगको निम्ति पहिलो आधार प्रदान गर्दछ। बलियो पारिवारिक प्रणालीहरूलाई प्रभावकारी सार्वजनिक नीतिहरूद्वारा समर्थन गरिन्छ, जसले जीवनका धेरै क्षेत्रहरूमा राम्रो परिणामहरूमा योगदान पुर्याउँछ। आर्थिक परिवर्तन, स्वास्थ्य सम्बन्धी चुनौतीहरू वा पर्यावरणीय तनावको समय परिवार सधैँ सहयोगको निम्ति प्राथमिक स्रोत हुँदछ। यो दिवस विश्वभरि नै परिवारहरूलाई प्रभावित गर्ने सामाजिक, आर्थिक अनि जनसांख्यिकीय मुद्दाहरूको बारेमा जागरूकता बढाउनुमा केन्द्रित हुँदछ। यसले सरकारहरू, संगठनहरू अनि समुदायहरूलाई परिवार कल्याण, समानता अनि सतत विकासलाई प्रवर्धन गर्ने नीतिहरू अप्नाउनुको निम्ति प्रोत्साहित गर्दछ। यो दिवसको उद्देश्य समाजमा परिवारहरूको महत्वको बारेमा जागरूकता बढाउनु अनि परिवार कल्याणको समर्थन गर्ने कार्यहरूलाई प्रोत्साहित गर्नु रहेको छ। परिवारभित्र समान अवसर अनि लैङ्गिक समानतालाई प्रवर्धन गर्नु साथै पारिवारिक सम्बन्ध अनि मूल्यहरूलाई दह्रिलो बनाउनु रहेको छ। परिवार समाजको नीव मानिन्छ। व्यक्तिहरूलाई भावनात्मक, सामाजिक अनि आर्थिक सहायता प्रदान गर्दछ। यसले दह्रिलो परिवारले स्थिर समुदायहरू अनि राष्ट्र विकासमा योगदान पुर्याउन सक्छ। अन्तर्राष्ट्रिय परिवार दिवसले सशक्त समाजहरूको निर्माणमा परिवारहरूको केन्द्रीय भूमिकामाथि प्रकाश पार्दछ। गरिबी, असमानता, शिक्षा अनि सामाजिक सुरक्षा जस्ता मुद्दाहरूलाई सम्बोधित गर्दै यो दिवसले पारिवारिक व्यवस्थालाई दह्रिलो बनाउने वैश्विक प्रयासहरूलाई प्रोत्साहित गर्दछ। यो दिवस प्रत्येक वर्ष एउटा थिम वा विषयसित पालन गरिन्छ। यस वर्ष संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय परिवार दिवसको विषयवस्तु परिवार असमानता र बाल कल्याणको रूपमा घोषणा गरेको छ। यो विषयवस्तुले बाल विकासलाई समर्थन गर्न आय, शिक्षा र स्वास्थ्यमा असमानता कम गर्ने कुरोमा जोड दिदछ। गरिबीको जोखिम कम गर्न परिवार उन्मुख नीतिहरूको भूमिकालाई प्रकाश पार्दछ। बढ्दो असमानता र वैश्विक प्रवृत्तिहरू जस्तै जलवायु, तकनिकले पारिवारिक जीवन र बाल बालिकाको भविष्यलाई कसरी प्रभाव पार्छ यस कुरोमाथि ध्यान केन्द्रित गर्दछ। यो दिवसले हामीलाई यो कुरोको पनि स्मरण गराउँछ कि समाज निर्माण अनि प्रगतिमा परिवारहरूको भूमिका कतिको महत्वपूर्ण हुँदछ। चाहे त्यो पालन पोषण, हेरचाह, शिक्षा वा चुनौतीहरूको सामना गर्नुमा दृढताको माध्यमबाट होस्, परिवार अधिक समावेशी अनि टिकाउ भविष्यको निर्माणको निम्ति हरेक प्रयासमा मुख्य भूमिकामा रहेको हुन्छ। अब समय हो तपाईँ र हामीले परिवारको महत्व बुझ्ने।

हम साथ साथ है यस चलचित्रबाट श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो। हरिहरन, अनुराधा पौडवाल, कुमार सानु, अल्का याग्निक, उदित नारायण अनि कविता कृष्णमूर्तिको स्वरमा रहेको गीतलाई, शब्द थियो देव कोहलीको।

हाम्रो देश भारतलाई अङ्ग्रेज हुकुमतबाट उन्मुक्ति दिलाउन असंख्य भारतीय क्रान्तिकारीहरूले आफ्नो प्राणको आहुति दिएका थिए। ती क्रान्तिकारीहरूमध्ये एक थिए सुखदेव थापर, जसले आफ्नो सम्पूर्ण जीवन भारत देशलाई अङ्ग्रेजी शासनबाट मुक्त गराउन समर्पित गरिदिएका थिए। आजको दिन अर्थात 15 तारिक मई सन् 1907 यो महान क्रान्तिकारी स्वाधीनता सेनानी सुखदेव थापरको जन्म पंजाबको लुधियाना जिल्लामा पिता रामलाल अनि रल्ली देवीको घरमा भएको थियो। सुखदेवको जन्म भन्दा 3 महिना अघि नै उनको पिताको स्वर्गवास भएको थियो। यसोसले उनको पालन पोषणमा ठूलो बाबाले उनको आमालाई पूर्ण रूपमा मदत गरेको थियो। बाल्यकालदेखि नै सुखदेव ब्रिटिस शासकहरूको अत्याचार विरूद्ध थिए। सन् 1919 घटेको जलियावाला बागको नरसंहारको कारण देशमा डर र उत्तेजनाको वातावरण बनेको थियो। यस समय सुखदेव 12 वर्षका थिए। पंजाबको प्रमुख शहरहरूमा मार्शल ऐन लागू गरिदिएको थियो। स्कूल तथा कलेजहरूमा तैनात ब्रिटिस अधिकारीहरूलाई भारतीय छात्रहरूले सेल्युट गर्नुपर्थ्यो, तर सुखदेवले दृढतापूर्वक यसलाई अस्वीकार गरिदिए, जसको निम्ति उनलाई सजाय पनि दिएको थियो। लायलपुरको सनातन धर्म हाई स्कूलमा मेट्रिक उत्तीर्ण गरेपछि सुखदेवले लाहोरको नेशनल कलेजमा प्रवेश लिए। त्यहाँ उनको भेट भगत सिंहसँग भयो। दुवैको लक्ष्य एउटै थियो, अङ्ग्रेजहरूको क्रूर शासनको विरोध गर्नु र देशलाई उन्मुक्ति दिलाउनु। दुवैको मित्रता घनिष्ठ बन्यो। सुखदेव र भगत सिंह लगायत अन्य क्रान्तिकारी साथीहरूसित मिलेर सन् 1926 लाहोरमा नौजवान भारत सभा सुरु गर्यो। यो एउटा यस्तो संगठन थियो जसले युवाहरूलाई स्वाधीनता आन्दोलनमा सामेल हुनुको निम्ति प्रेरित गर्थ्यो। सुखदेवले युवाहरूमा केवल देशभक्तिको हौसला उजागर गर्ने कार्य गरेन, तर आफू स्वयं क्रान्तिकारी गतिविधिहरूमा सक्रिय रूपमा भाग लिए र सन् 1928 दिल्लीको फिरोज शाह कोटलामा भारतका प्रमुख क्रान्तिकारीहरूको एउटा गुप्त बैठकद्वारा एउटा केन्द्रीय समितिको निर्माण भयो, जसको नाम हिन्दुस्तान सोसियलिस्ट रिपब्लिकन आर्मी राखियो। सुखदेवलाई पंजाबको समितिको उत्तरदायित्व दिएको थियो। त्यस समय भारतमा साइमन कमिशनको विरोध चलिरहेको थियो। पंजाबमा यसको नेतृत्व लाला लाजपत रायले गरिरहेका थिए। 30 अक्टोबर लाहोरमा एउटा विराट जुलुस निकालिएको थियो। यसको विरोध गर्दै डिप्युटी सुपरिन्टेन्डेन्ट स्कटको आदेशमा स्यान्डर्सले मानिसहरूमाथि लट्ठीचार्ज गर्यो, जसमा लाला लाजपत राय घाइते बन्यो। चोट गहिरो थियो र 17 नोभेम्बर 1928 लाला लाजपत रायको मृत्यु भयो। यसको प्रतिशोध लिने निश्चय गरेर सुखदेव र भगत सिंहले उनीहरूले राजगुरूसित मिलेर डिप्युटी सुपरिन्टेन्डेन्ट स्कटलाई मार्ने योजना बनायो र गल्तीले उनीहरूले स्यान्डर्सको हत्या गरिदियो। त्यस समय ब्रिटिस शासकहरूको जग हल्लिएको थियो। यो घटनालाई लाहोर षड्यन्त्र पनि भनिन्छ। 8 अप्रेल सन् 1929 भगत सिंह, सुखदेव अनि बटुकेश्वर दत्तले दिल्लीमा केन्द्रीय सभामा बम फ्याँकेर ब्रिटिस सरकारलाई धम्काएका थिए। यो घटनापछि सबै क्रान्तिकारी लाहोर छोडेर भागे। सुखदेव लखनऊबाट बनारस गए, तर केही दिनपछि नै लाहोर फर्किए। अब ब्रिटिस सरकारले हत्यामा सामेल सबै आरोपीहरूलाई पक्राउ गर्न सफल बनिरहेका थिए। यस्तैमा लाहोरकै एउटा बम कारखानाबाट सुखदेव पक्रा पर्यो। त्यसपछि धेरै मुकदमाहरू चल्यो, तर सुखदेव, राजगुरू र भगतलाई फाँसीको सजाय सुनाइयो। 23 मार्च सन् 1931 भगत सिंह, राजगुरू सहित सुखदेवलाई फाँसी दियो। त्यस समय सुखदेव केवल 23 वर्षका युवा थिए। यी महान क्रान्तिकारीहरू, देशभक्त साहसी स्वाधीनता सेनानीहरू भगत सिंह, राजगुरू अनि सुखदेव थापरको त्याग र बलिदान सधैँ स्वाधीनताका इतिहासमा अमर रहनेछ।

कर्म यस चलचित्रबाट श्रोताहरूले भर्खरै सुन्नुभयो मोहम्मद अजिज अनि कविता कृष्णमूर्तिको युगल स्वरलाई. शब्द थियो आनन्द बक्सीको, संगीत लक्ष्मीकान्त प्यारेलालको.

नेपाली साहित्य सृजना र समालोचना विधामा निरन्तर रचनात्मक कार्यलाई अग्रगति दिने बहुमुखी प्रतिभाका धनी हुन् रामकृष्ण शर्मा। आजको दिन अर्थात् 15 तारिक मई सन् 1922 उनको जन्म बर्माको मण्डाले जिल्ला अन्तर्गत म्यामु शहरमा भएको थियो। बाल्यकाल बर्मामा नै बितेपछि 7 वर्षको हुँदा सन् 1928 उनको परिवार कालेबुङ महकुमा अन्तर्गत इच्छे बस्ती 13 माइलमा बसोबासो गर्न लागेको थियो। सन् 1946 वकालती उत्तीर्ण गरेपछि सर्वप्रथम दार्जीलिङको न्यायाधीशको अदालतमा वकिलको पेसामा उनी लागेका थिए। रामकृष्ण विद्यार्थी जीवनदेखि नै साहित्यमा रुचि राख्ने गरेका थिए। सन् 1942 समालोचनाको क्षेत्रमा निरन्तर कलम चलाएका थिए उनले र कवि, समालोचक, निबन्धकार, कथाकार, सम्पादक आदिका रूपमा कार्य गरी नेपाली साहित्यलाई आजीवन सेवा पुर्याउनुको साथै समालोचनाको क्षेत्रमा नयाँ गोरेटो निर्माण गरिदिएका थिए उनले। उनका प्रकाशित कविता र समालोचनात्मक कृतिहरू बलिदान कविता सन् 1953, प्यारो सपना र अन्य लेखहरू 1960, सप्तशारदीय समीक्षात्मक लेखहरू सन् 1967, 10 गोर्खा समीक्षात्मक लेखहरू सन् 1966, टेबल गफ 9 बैठक निबन्धात्मक लेखहरू 1971, भावालु मेरो मन कविता संग्रह सन् 1974, अष्टावक धार्मिक चिन्तन 1978, एक बिसौनी कविता संग्रह सन् 1982, सप्तसिन्धु र अन्य समालोचना 1964, तथास्तु विभिन्न लेखहरूको संग्रह सन् 1960। रामकृष्ण शर्माले सन् 1941 1986 4 दशकभन्दा धेरै समयसम्म नेपाली साहित्यको सेवा गरेर अवकाशपछि पनि अझै गरिरहेकै थिए। तर नियतिलाई कसले रोक्ने? आयो टप्प टिप्यो, टारेर तर्दैन त्यो।

सुनुभयो यो फिल्म संगीत चलचित्र जीरोबाट शब्द थिर सात कामिलको संगीत अजय अतुलको स्वर अभय जोधपुरको जोधपुरकरको हवस्त श्रोता अब यसरी विविध जानकारीहरू राख्दा राख्दै साथसाथै यहाँहरूलाई फिल्म संगीतबाट मनोरञ्जन गराउँदा गराउँदै अब भने हामीलाई कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र आजलाई भने विदा माग्छु म रश्मि कार्यक्रमबाट आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ यसै समय यसै कार्यक्रममा यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग अब अघिल्लो कार्यक्रमको निम्ति जोडिरहनुहोस् हामीसित।

एफएमएक्स 3.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै यहाँहरूले हाम्रो कार्यक्रमहरू एफएमएक्स 2.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला पूर्वान्न 10:32 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार र अब लिएर आएका छौं कार्यक्रम हाम्रो सरोकार। विषय आजको विषय रहेको छ परम्परागत भोजन अनि फास्ट फुडको प्रभाव। परम्परागत भोजन भनेको के हो त? यो हाम्रा पुर्खादेखि चलिआएको स्थानीय संस्कृति र परम्परा अनुसार बनाउने खाना हो। हामी हाम्रो दैनिक रूपमा खाने भात दाल सब्जी रोटी आदिलाई भोजन भन्ने गर्छौँ र यसको प्रकार धेरै छन्। जस्तै सात्विक भोजन, यसमा हामीले ताजा र हल्का प्रकारको खाना पाउँछौँ जसमा फलफुल दुध घिउ मह सागपात अन्न जो हाम्रो शरीर अनि स्वास्थ्यको निम्ति लाभदायक हुन्छ। अर्को हो रासिक भोजन जसमा चिल्लो पिरो मसलादार खाना हुन्छ, यस खानाले ऊर्जा दिन्छ। र अर्को तामसिक भोजन जसमा बासी गनाएको मासु धेरै तेलमा तारेको खाना जो शरीर र स्वास्थ्यको निम्ति धेरै लाभदायक हुँदैन। र अब कुरा गरौँ यस खानाको विशेषताबारे। घरको खेतीबारीमा जसमा हामी फलाउने गर्छौँ अन्न दाल सागसब्जी जसलाई हामी प्रयोग गरी भोजन बनाउँछौँ। अनि अर्को पुरानो तरिकाले बनाउने खानाहरू जस्तै हाम्रा बोजू आमाहरूले सिकाउनु भएको जसमा पुरानो विधिबाट पकाइन्छ। उदाहरणको निम्ति माटोको चुल्हामा हामी खाना पकाउँछौँ, सिलौटोमा हामी पिनी यसलाई मसलाहरू पिनी यसलाई हामी भोजन तयार गर्छौँ र चाडपर्वमा हामी दसैँको खिरहरू जस्तै तिहारको सेलरोटी माघे सङ्क्रान्तिको तिल लड्डु आदि हामी बनाउने गर्छौँ। र मौसम अनुसारको खाना जस्तै गर्मीमा हामी मही दहीहरू खान्छौँ, जाडोमा ढेँडो अनि बर्खामा क्वाटी आदि हामी खाने गर्छौँ। यी खानाहरूमा हामी फाइबर भिटामिन र खनिज बढी पाउँछौँ जसले गर्दा शरीरलाई बिस्तारै ऊर्जा दिन्छ।

श्रोता, हामी कुरा गरिरहेछौँ परम्परागत भोजन अनि फास्टफुडको प्रभावबारे। फास्टफुड अर्थात् जङ्क फुड स्वादिलो र छिटो पाइने भए पनि यसको नियमित सेवनले शरीरलाई धेरै नकारात्मक असर गर्छ। फास्टफुडको मुख्य प्रभावहरू जस्तै मोटापन। फास्टफुडमा क्यालोरी, चिनी, बोसो र नुन धेरै हुन्छ। यसले तौल बढाउँछ र पेटमा बोसो जम्मा गराउँछ र यसले मुटु रोग र उच्च रक्तचापलाई निम्त्याउँछ। ट्रान्सफ्याट र संतृप्त बोसोको कोलेस्ट्रोल बढाउँछ। यसले उच्च रक्तचाप र हृदयघातको जोखिम बढाउँछ र यसले मधुमेह जस्तो बिमारीहरूलाई निम्त्याउँछ। चिनी धेरै हुने भएकाले रगतमा सुगर लेभल बढ्छ र पाचन समस्या पनि हुन्छ। फाइबर नहुने भएकाले कब्जियत अपच हुन्छ। दाँत र हड्डी कमजोर बनाउँछ। चिनीले दाँतमा किरा लाग्छ, पोषण नपुगेर हड्डी कमजोर हुन्छ। धेरै फास्टफुड खाँदा डिप्रेसन, चिन्ता र स्मरण शक्ति कमजोर हुने जोखिम बढ्छ। फास्टफुडमा भिटामिन, मिनरल्स, फाइबर हुँदैन, जसमा पेट भरे पनि शरीरलाई चाहिने पोषण पुग्दैन। यसलाई हिडन हङ्गर भनिन्छ। रोग प्रतिरोधात्मक क्षमता घट्छ।

विशेष बाल बालिकामा फास्टफुडको असर धेरै भएको छ। वृद्धि विकासमा बाधा, पढाइमा ध्यान नजाने, मोटोपन र सानै उमेरमा मधुमेहको खतरा बढ्छ। परम्परागत खाना, आयुर्वेदिक र सात्विक भोजनको ठाउँ फास्टफुडले आजभोलि लिइरहेको छ।

फास्ट फुडबाट हामी कसरी बाँच्ने त? स्वास्थ्य विकल्प रोज्ने, जस्तै तेल मसाला कम भएको खाना खाने, घरमा बनाएको खाना खाने, सन्तुलित भोजन जस्तै फलफुल, सागसब्जी, अन्न, दाल समावेश गर्ने आफ्नो भोजनमा, र यी भोजनहरू हामी समयमा खाने, जस्तै भोक लाग्दा जङ्क फुडको लालसा कम हुन्छ। पानी प्रशस्त पिउने, जसले विषाक्त पदार्थ बाहिर निकाल्छ। परम्परागत खाना शरीर र संस्कृतिका लागि राम्रो, फास्टफुड सुविधा र स्वादका लागि ठिक, तर दैनिक आधार फास्टफुड बन्यो भने दीर्घकालीन रूपमा स्वास्थ्यलाई असर गर्छ।

0: ₹97 पुगेको छ, जबकि डिजलको मूल्य प्रति लिटर ₹90.67 पुगेको छ। केरलमा सरकार गठनको तयारी तीव्र भएको छ। नयाँ युडिएफ मन्त्रीमण्डलको शपथ ग्रहण समारोह सोमबार हुने तय भएको छ। यसैबीच नयाँ मन्त्रीमण्डल सदस्यहरूको बारेमा छलफल जारी छ। इजरायल र लेबननका अधिकारीहरूले वासिङटनमा तेस्रो चरणको शान्ति वार्ता गरे। वार्ता हिजबुल्लालाई विघटन गरेर दुई देशहरू बीचको सम्बन्ध सुधार गर्ने कुरामा केन्द्रित थिए। मौसम विभागले केरलामा भारी वर्षाका लागि येलो अलर्ट जारी गरेको छ। अब राज्यमा प्रति घण्टा 60 किलोमिटरसम्मको हावा चल्ने अनुमान गरेको छ। आइपिएल क्रिकेटमा हिजो धर्मशालामा खेलेको क्रिकेटमा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई 6 विकेटले पराजित गर्यो। प्रतियोगितामा आज लखनऊ सुपर जायन्टले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। यो म्याच लखनऊमा साँझ 7:30 बजे सुरु हुनेछ। मकाउमा सम्पन्न 11 सान्डा विश्वकपमा भारतीय उच्च खेलाडी अपर्ण दहियाले 52 केजी भार समूहमा स्वर्ण पदक जितेकी छन्। आकाशी बानी बानीमा सुन्दै हुनुहुन्थ्यो, मुख्य समाचार पुरा भयो। अब अघिल्लो समाचार दिउँसो 1 बजी लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको। साहित्यकार, समालोचक एवं वकिल रामकृष्ण शर्माको आज जन्मदिन। यस अवसरमा आकाशवाणी खरसाङको अर्काइबबाट अब प्रस्तुत गरिरहेछौ रामकृष्ण शर्माको अन्तर्वार्ता, जुन आकाशवाणी खरसाङको युवावाणी कार्यक्रमको निम्ति रेकर्ड गरिएको थियो। त्यसै अन्तर्वार्ता आजको अवसरमा प्रसारण गरिरहेछौ। अन्तर्वार्ताकार डाक्टर जस्यन्जन प्यासी।

0: युवावाणी कार्यक्रमका तमाम श्रोतावृन्दमा सुखबहादुरको हार्दिक अभिवादन। हामीले युवावाणी कार्यक्रम अन्तर्गत महिनामा एकपल्ट प्रतिष्ठित व्यक्तित्वहरूसित विचारको आदान प्रदान कार्यक्रममा यहाँहरूलाई विभिन्न व्यक्तिहरूसितको भेटवार्ता आदि सुनाउने गरेका छौँ। यसै सिलसिलामा आजको साँझ यहाँहरूलाई हामी कलकत्ता उच्च न्यायालयका माननीय न्यायाधीश एवं नेपाली साहित्यका एक अद्वितीय साहित्यकार श्री रामकृष्ण शर्मासितको भेटवार्ता सुनाउन लागेका छौँ। भेटकर्ता हुनुहुन्छ श्री जस योञ्जन।
1: माननीय रामकृष्ण शर्माज्यू, आज हामी हाम्रा युवावाणीका श्रोताहरूलाई यहाँसँग परिचय गराउने उद्देश्य लिएर केही सोधनीहरूसहित उपस्थित छौँ। त पहिलो सोधनी गरौँ, यहाँले वकालत पेसा कुन विचारबाट या कुन दृष्टिकोणले अप्नाउनु भयो?
2: स्टुडेन्ट बाहिलाको देखेको कुरा विचारले अप्नाउने कुरा होइन। ल पास गरेपछि अरू केही कुरा गर्ने रहेन, वकालती पेसा नै रह्यो। त्यति बेला यहाँ दार्जिलिङमा कलेज पनि थिएनन्, कलेजमा प्रोफेसरी गर्ने कुराहरू पनि आएन। गभर्मेन्ट कलेज भर्खर त्यति बेला इस्ट्याब्लिस हुँदै थियो र अलिअलि पोलिटिक्समा पनि पसेको मान्छे त्यति बेलादेखि नै। र ल पास गरेपछि वकालतमा त नेचुरल्ली स्वाभाविक तौरले नै तानिएर गइयो, त्यसमा केही यो गर्छु ऊ गर्छु भन्ने कुरै आएन।
1: यस्तो विचारधारामा वकालतलाई अप्नाएपछि आज यहाँ न्यायाधीशको ओहदा पुगिन्जेल केही सन्तुष्टि पाउनु भएको छ कि?
2: सन्तुष्टि भन्ने कुरा बेग्लै हो। मान्छेको जीवनमा धेरै व्यवस्थाहरू हुन्छन्, आफ्नो आकाङ्क्षाहरू सबैको पुरा हुँदैन। एउटा कविता म धेरै सम्झिरहन्छु र बेला बेला उद्धृत पनि गर्छु, त्यो कविता सिद्धिचरणको हो। उनले गोमा शीर्षक पनि त्यो कविताको अंश लेख्नुभएको थियो।

0: उहाँले भन्नुभएको छ, हृदय मिलेको प्यारो साथी, मनमाफिक कि जोई, धनको खाँचो नहुने पैसा कसले पायो खोजी। अब यी कुराहरू खोजेर पाउने होइन, हृदय मिलेको प्यारो साथी मैले खोज्दा पाउने होइन, त्यो प्यारो साथी आएर प्यारो भइदिनु पर्यो, त्यो अर्काको हातमा छ। मनमाफिक कि जोई म एउटीलाई ताकेर हिँड्छु त्यसले मान्दिनँ भने मेरो मनमाफिक कि जोई भइन। सायद बिहा गरेर पनि मैले जो चिताएको थिएँ त्यो नहोलिए अरे त्यो, तर मनमाफिक कि जोई पनि नपाइने कुरा एकपल्ट पाए बिहा गरेपछि त त्यो जोई भइगई। मनमाफिक कि होस् वा नहोस्, धनको खाँचो नहुने पैसा पनि को यस्तो मान्छे छ, म अब अघाएँ धनको खाँचो छैन, अब म कमाइ समय गर्दिनँ, मलाई पुरा जे गर्न पनि पुग्यो भन्ने मान्छे पनि कोही देखिएन संसारमा। यो कसैले खोजेर खोजेर पाउने कुरा होइन। त्यसकारणले अब मैले पनि सबै कुरा पाएँ भन्ने कुरा होइन। मेरो फर्स्ट लभ लिटरेचर थियो, अब त्यसमा मैले केही गर्न सकिनँ, त्यो मेरो लभरको लभर नै रह्यो। अब अर्को लभ थियो राजनीति, त्यो राजनीति पनि मैले गरिबस्न सकिनँ, विवशता धेरै विवशता आयो। अब त्यसमा आफै लाचारी भएर आफै अघाएर राजनीतिसँग आफ्ना साथीभाइहरू जससँग राजनीति गरियो ती साथीभाइहरू भराभर बिक्न थालेको देखेपछि आफूलाई पनि आत्मग्लानी आयो, त्यता पनि भएन। अब रहेको एउटै थियो वकालती गरेको मान्छे, मन परे पनि नपरे पनि अब त्यो पेसा छँदै थियो, त्यो पेसामा आएपछि अब यतापट्टि जजातिको पेसा भन्छन् जो त्यसमा लागियो। त्यसमा म खुसी छु यही लाइफमा भन्ने छैन, मलाई चाहिएको लाइफ चाहिँ यो थियो, नेपाली साहित्यको प्रोफेसर भएर कटाउँ। त्यो प्रोफेसर हुँदा हुँदै बिचबिचमा राजनीति पनि गर्न सकौँ भन्ने मलाई ऊ थियो। मलाई त्यति बेला पैसाको कुराहरू पनि आएन, यसमा यो पेसामा धेरै आइन्छ धेरै कमिन्छ, ऊ पेसामा धेरै कमिन्छ भन्ने। तर त्यो पेसा चाहिँ एउटा रुचिको पेसा थियो, त्यो बाध्य भएर गरिएको लिटरेचरको सेवा होइन, बाध्य भएर राजनीतिको राजनीतिमा पसेर गरिएको सेवा होइन, त्यो आफ्नो रुचिले गरिएको सेवा। अब यो अहिले जो गरिँदैछ यो बाध्य भएर गरेको, कमाइ खानु पर्यो, अरू कुनै चारा रहेन, अब त्यो गरेर खाइँदैछ। तर जस्तो मनमाफिकी जोई पाए पनि नपाए पनि आफ्नो संसार त त्यही सब पाएकै जोईसँग चलाउनु पर्छ, त्यस्तै अब मनमाफिकको पेसा भए पनि नभए पनि पाएको पेसासँगै आफ्नो जीवन धान्नुपर्छ। त्यसमा म बिखुसी छु भन्ने कुरा पनि केही छैन, कारण यो पेसाले मलाई नदिएको पनि केही छैन, धेरै कुरा दिएको छ, अरू नेपालीहरूले नपाएको कुरा दिएको छ, त्यसमा मैले विसन्तोष मान्ने पनि कुरा केही छैन। तर त्यसमै म आत्मविभोर छु भन्ने कुरा पनि केही छैन, कारण मेरो इच्छाले मैले मागे जस्तो पाएको भएदेखि सायद एउटा प्रोफेसर हुनुमा रुचि गर्थ्यो होला, युनिभर्सिटीमा बसेर पढ्नु पढाउनु सिक्नु सिकाउनु।
1: माननीय शर्माज्यू, न्याय र कानुनलाई गाली गर्नेहरू पनि कम छैनन्। त वास्तवमा वकिल र न्यायदाताको साँचो धर्म तपाईँको आफ्नै व्यक्तिगत तौरले कस्तो हुनुपर्ने?
0: न्याय र कानुनलाई गाली गर्नु एउटा कुरा हो, न्याय दिनु, न्यायको मुद्दा लिएर कोर्टमा वकिल भएर वकालत गर्नु अर्को कुरा हो। वकिलले न्याय बदली गर्न सक्दैन, न्याय भने कानुन बदली गर्न सक्दैन, जो कानुन उसको हातमा आएको छ त्यो कानुन लिएर उसले काम चलाउनु पर्छ। न्यायाधीशको पनि कुरा त्यही हो, कानुन राम्रो छ राम्रो छैन, यसले समाजलाई लाभ दिएको छ अथवा हानि गरेको छ भन्ने कुराको हामीहरूसँग केही चिन्ता छैन, त्यसले हामीहरूको प्रभावित हुनु हुँदैन। हाम्रो हातमा एउटा न्याय छ, न्याय दिने अधिकार छ, कानुन छ, त्यो कानुनको दृष्टिले आफ्नो विवेकले देखेको अनुसार जस्तो छ त्यो निष्पक्ष निर्भीक भएर दिनुपर्छ। कोही कोही बेला त्यहाँनिर मर्सी जो भनिन्छ करुणा पनि आफूले दिनुपर्छ, तर त्यो पनि कुन मात्रामा दिनुपर्छ त्यो आफ्नै विवेकसँग सोधेर दिनुपर्ने कुरा हो। त्यस कारणले कानुन नराम्रो हो कानुन राम्रो हो भन्ने चिन्तामा न्यायाधीश पर्दैन, त्यो चिन्ता लिएर वकिलले पनि वकालत गर्न सक्दैन। वकिल बाहेक उसले अरू क्यापेसिटीमा उसले भन्न सक्छ कि यो कानुन राम्रो छ र राम्रो छैन भनेर तर उकिल हिसाबले त जो कानुन पाएको छ त्यो कानुन अनुसार नै ऊ बोल्नु पर्छ त्यो कानुन अनुसार नै ऊ लड्नु पर्छ
1: आजको युवाको समाज देश र संस्कृति प्रतिको उत्तरदायित्व के हो कस्तो हुनुपर्छ औ ती उत्तरदायित्वहरूलाई कसरी सम्वरण गरिनुपर्छ केही बताइदिनुहुन्छ कि
0: उत्तरदायित्व भन्ने कुरा आफूले मानिलिने कुरा हो मेरो उत्तरदायित्व समाजलाई केही छैन भन्ने एउटा मान्छेलाई लाग्छ भनेदेखि अब त्यसको उत्तरदायित्व तेरो छ भनेर अर्काले बुझाएर बुझिदिने कुरा होइन मेरो पनि केही उत्तरदायित्व छ जुन समाजमा म बढेँ जुन समाजमा मैले हुर्कन पाएँ त्यो समाजलाई केही दिने उत्तरदायित्व मसँग छ भन्ने कसैलाई विचार आयो भनेदेखि अब उसले हेर्नुपर्छ त्यो उत्तरदायित्व कहाँसम्म कतिसम्म उसले बिहोर्न सक्छ त्यो हेरेर उसले आफ्नो कामहरू त्यसरी चलाउनुपर्छ यो समाजले मलाई केही गरेन यो समाजतिर एउटा लिस्नु हो यसलाई लात लगाएर माथिसम्म चढेपछि लात लगाएर फ्याँकेर अर्को समाजमा जान पाए मलाई खुसी लाग्छ भन्ने प्रकारका मानिसहरू छन् भनेदेखि उनीहरूको लागि उत्तरदायित्व छैन यो जबरजस्तीको उत्तरदायित्व होइन यो एउटा भोलेन्टरी स्वेच्छाले भएको उत्तरदायित्व हो
1: शर्माज्यू अब सोधनीका सिलसिलेवार जोड्दै केही मोडिएर यहाँलाई साहित्यबारे एक दुई प्रश्नहरू बिछाउँ हामीले बुझेका छौँ र मानेका छौँ तपाईँको वकालती जत्तिकै प्यारो क्षेत्र साहित्य हो भनेर त झन्डै 44-45 वर्ष अघि यहाँले देख्नुभएको टाक्सिएको नेपाली कविता आज के कस्तो अवस्थामा देख्नुहुन्छ
0: मैले टाक्सिएको नेपाली किन नेपाली कविता टाक्सियो भन्ने कुरा त्यो मेरै निबन्धमा लेखेको छु नेपाली माटोमा नेपाली जलवायुमा बढेको नेपाली कविताले आफ्नै माटो र जलवायुबाट फस्टाउने मौका लिन सकेन भनेर मैले भनेको छु अब तपाईँहरूले हेर्नुहोस् त्यो फस्टाउने कुराहरू चाहिँ हाम्रो जलवायुबाट हाम्रो समाजबाट हाम्रो इतिहासबाट कत्तिको नेपाली साहित्यले लिइसकेको छ चन्द्रमातिर हेरेर कविता लेख्नु एउटा कुरा हो जुनसुकै देशका मान्छेले पनि गर्छन् जुनसुकै ठाउँका मान्छेले पनि गर्छन् जुनसुकै परिस्थितिका मानिसले पनि गर्छन् जुनसुकै एजका मानिसले पनि गर्छन् आजको हजार वर्ष पछाडि पनि चन्द्रमालाई हेरेर कविता लेखिनेछ आजको भूतपूर्व अगाडि हजार वर्ष अगाडि पनि लेखिन्थे आज पनि लेखिन्छन् अङ्ग्रेजीमा पनि लेखिन्छ अरू अरू भाषामा पनि लेखिन्छन् नेपालीमा पनि लेखिन्छ तर आफ्नो जलवायुबाट आफ्नो समाजबाट लिएर कविता लेख्नु कुरा यो हो अब यही सिलसिलामा दोडा कुरा भनौँ हामीहरू चारैतिर बसेको वरिपरि कमानै कमान छन् अब कुन चाहिँ कविता पढ्दाखेरि त्यो कमानको एउटा सानो झलक पाउनुहुन्छ भन्नुहोस् त तपाईँ मलाई कसका चाहिँ कवितामा त्यो कमानको एउटा सानो झलक पाइन्छ कसैले लेखेको छ त्यो कविताको विषयमा यहाँ बालासनको कुराहरू सुनिन्छ हामीले कसका कवितामा बालासनको चित्र उत्तरण भएको छ हामीलाई केही थाहा छ कसैले लेखेको छ त्यो विषयमा हामीहरूको इतिहास छ हामीले ठुल्ठुला मानिस मान्यौँ अब डम्बरसिंह मर्दा दुई चारवटा कविता लेखियो त्यस पछाडि केही लेखियो त्यस्तै अरू ठुला ठुला मानिसका विषयमा पनि हामीले लेख्यौँ ऐतिहासिक वीरहरूका बारेमा पनि केही लेख्यौँ हामीले जीवन जसरी यापन गर्दैछौँ हाम्रो कवि गिरीले दुई चारवटा मोहम्मद गल्लीहरू त्यस्ताहरू लेखे तर त्यस पछाडि कतिजना कविहरूले त्यसरी आफ्नो चित्रण दिन सकेका छन् नेपाली जातिको चित्रण कतिवटा कविताबाट पाइन्छ म आफैले दार्जिलिङ भन्ने एक दिनको दार्जिलिङको दृश्य भन्ने एउटा कविता लेखेको थिएँ अब त्यस्तै कविता कति ठाउँका लेखियो छ जब कालिदासले लेखे मेघदूत मेघले हिँड्दै गरेको सारा भारत चहारेको दृश्य उनको कवितामा आयो मेघले जुन जुन भौगोलिक क्षेत्र माथि माथि मेघ हिँड्यो त्यो भौगोलिक क्षेत्रको वर्णन आयो उनको कवितामा हामीहरूकै कालिम्पोङमा पनि रेसीदेखि मेचीसम्म हामीहरूको कालिम्पोङ दार्जिलिङको क्षेत्र छ त्यहाँनिर केही आएको छ चित्रहरू त यो हेऱ्यो भनेदेखि जस्तो अवस्था पहिले थियो टाक्सिएको नेपाली कविताको जुन कुराले टाक्सिएको थियो त्यो कुराको अवस्था त्यस्तै छ त्यो टाक्सिएको टाक्सिएकै छ यतातिर पद्य लेख्नेहरूको भरमार चलिराखेकै छ हामीहरूकोमा म आफ्नै त मेरो त्यत्रो औकात नभएको मान्छे दुई चारपल्ट यसो अलिकति लेखेँ मुला अरे तर जसको औकात थियो जो कविहरू हुन् जसलाई कविहरूमा नाम गनिएका छन् उनीहरूले पनि त्यो सामग्रीहरू चाहिँ

0: उचित रूपले प्रयोग गरेनन् जस्तो कालिदासले मेघदूत लेख्दाखेरि, जस्तो कालिदासले ऋतु संहार लेख्दाखेरि प्रयोग गरे, जस्तो कालिदासले इतिहासहरू रघुवंशहरू लेख्दाखेरि प्रयोग गरे, त्यस्तो प्रकारको प्रयोग हाम्रोमा कतिजनाले कतिसम्म गरेका छौँ र ऐतिहासिक विवरणहरू भएका दुई चारवटा कविताका किताबहरू छाडेर हामीहरूले कतिपय त्यो हाम्रो ऐतिहासिक सामग्रीहरू प्रयोग गरेका छौँ। फेरि दार्जिलिङको ऐतिहासिक सामग्री त केही प्रयोगै भएको छैन, सामाजिक सामग्री पनि केही प्रयोग भएको छैन। जति चित्रण इन्द्रबहादुर राईले आज रमिता छ उपन्यासमा गरेका छन् दार्जिलिङको, त्यतिसम्म चित्रण पनि त हाम्रो कवितामा त भएको छैन। त मैले त कुरा गरेको थिएँ कविता टाक्सिएको, अन्त साहित्य नै टाक्सिएको छ, त्यसमा पनि कविता चाहिँ टाक्सिएको छ, त्यो टाक्सिएको टाक्सिएकै छ। र अब योतर्फ चाहिँ हाम्रा कविहरूको आँखा गएन र तिनीहरूले चलाउन सकेनन् भने अझै सयौँ वर्ष पनि त्यो टाक्सिएको टाक्सिएकै रहन सक्छ।
1: अर्को सोधनी राखौँ, साहित्य वास्तवमा कस्तो हुनुपर्छ, अर्थात् साहित्य सर्वाङ्गीण रूपमा कसरी लेखिनुपर्छ?
0: साहित्यको आफ्नो विषय केही छैन। मैले धेरैपल्ट यहाँ मात्रै होइन अरू अरू ठाउँमा अरू अरू समाजका बिचमा पनि भनेको छु, साहित्यको आफ्नो कुनै विषय छैन। इतिहास लिएर साहित्य रचना गर्न सकिन्छ, भूगोल लिएर साहित्य रचना गर्न सकिन्छ, फिलोसफी लिएर साहित्य रचना गर्न सकिन्छ, अरू अरू विषय लिएर साहित्य रचना गर्न सकिन्छ। तर के कुरा के हो भनेदेखि चाहिँ अरू विषयबाट लिएका सामग्रीलाई साहित्य तत्त्व दिएर साहित्यिक तवरले त्यो कुरालाई चाहिँ आफूले चलाउनुपर्छ। साहित्यिक भनेको चाहिँ पूर्ण सत्य होइन, सत्य आभास हुनुपर्छ, त्यहाँ सत्य देखिनुपर्छ, सत्यको छाया आउँछ त्यहाँनिर। तर पुरै सत्य दियो भने त त्यो त इतिहास हुनसक्छ, त्यो त समाजशास्त्र हुनसक्छ, त्यो भूगोल हुनसक्छ। तर त्यहाँ चाहिँ कल्पनाले केही कुरा थपेको हुन्छ, केही कुरा कविको आफ्नो जो रविन्द्रनाथले भनेछन् मनेर माधुरी, त्यो थपेर आफूले देखेको हुन्छ, त त्यो लगाएर मिश्रण गरेर साहित्य बन्दछ। जस्तो अब उदाहरणका लागि लिउँ, यहाँ धेरै नानीहरूलाई पढ्न कर लागेको छ र पढेका छन् वीरगतिको धोको। वीरगतिको धोको मैले लेखेको र सूर्जी विक्रम ग्यावाली लेखेको कलङ्गाको दुर्ग एउटै विषयको कुरा हो। उनले कलङ्गाको दुर्ग भन्ने त्यही विषय लिएर निबन्ध लेखे, मैले त्यही विषय लिएर वीरगतिको धोको लेखेँ। मेरा विचारमा उनले लेखेको कलङ्गा दुर्ग कोरा इतिहास हो, उनले लेखेका हरेक पङ्क्ति साहित्य इतिहासले साबुत दिन्छ यो सत्य हुन् भनेर। मैले लेखेको वीरगतिको धोको चाहिँ इतिहासलाई साहित्यिक ट्रिटमेन्ट दिएको हो। त्यहाँ इतिहास छ, त्यसको फेद इतिहासमा गाडिएको छ, तर त्यहाँ भएका हरेक पङ्क्तिहरू इतिहासले प्रमाण गर्छ भन्ने केही कुरा छैन। मैले त्यहाँनिर आफ्नो त्यति बेलाको कल्पना लगाएर त्यहाँनिर देखेको छु, स्त्री जातिले पनि लडाइँ गर्न मागे होलान् त्यस्तो परिस्थितिमा भन्ने, त्यो मेरो कल्पना हो। तर मागे कि मागेनन् भन्ने कुरा चाहिँ इतिहासको कुरा हो। तर मैले देख्दाखेरि चाहिँ त्यो परिस्थितिमा नेपाली स्त्रीहरूले जरुर माग्नुपर्ने थियो, उनीहरूले मागे, तर नेपाली वीरहरूले स्त्रीलाई अगाडि लगाएर पछाडि लड्नु जरुर नहुने कुरा थियो, उनीहरूले मानेनन्। त्यो मेरो कल्पना हो, त्यो कल्पना म नेपालीको वीरत्व लिएर चाहिँ गरिएको हो। अब त्यही प्रकारले त्यो कल्पना र मिसाएर ऐतिहासिक विषयलाई चाहिँ त्यहाँ ट्रिट गरिएको छ। त्यो ट्रिट गरिएकोले गर्दा चाहिँ म चाहिँ भन्छु वीरगतिको धोको साहित्यिक निबन्ध भयो, सूर्य विक्रम ग्यावालीको कलङ्गाको दुर्ग एउटा इतिहासको लेख भयो, र त्यसरी आफूले इतिहासलाई लिएर मोडेर त्यहाँ केही परिवर्तन ल्याएर आफूले साहित्य बनाउनुपर्छ। त्यस्तै अब साहित्य बनाउँदाखेरि भक्त भानुभक्त लेख्दा अलिकति कुरा बालकृष्णले मोडेका छन्, त्यस्तै अमरसिंह थापा लेख्दाखेरि पनि उनले अलिकति मोडे, त्यस्तै सेक्सपियरले पनि उहाँका इङ्ल्यान्डका राजाहरूका विषयमा हेनरीहरूका विषयमा नाटक रच्दाखेरि अलिक मोडमाड गरे, ऐतिहासिक सत्य त्यहाँ देखिएन, त्यहाँ साहित्यिक सत्य आउँछ। त्यसरी इतिहासको विषयलाई पनि साहित्यिक रूप दिन सकिन्छ। त्यस्तै कोरा भूगोलको विषय लिएर पनि जो मैले भनिहालेँ मेघदूतले लेख्दा कालिदासले भनेको कुराहरूमा पनि त्यो भौगोलिक कुराहरू जो वहाँ त्यहाँ देखिन्छन्, दृश्यहरू देखिन्छन्, त्यो भौगोलिकताको दृष्टिले पुरै पुरा सत्य छन्, एक एक लाइन एक एक शब्द भन्न कसैले सक्दैन। तर भौगोलिक दृष्टिले त्यहाँनिर जति सत्यता आउँछ त्यो सत्यतामाथि कालिदासको कल्पनाले अरू थपेर त्यहाँनिर साहित्यको रूप दिन्छ। त्यसरी एउटा सब्जेक्टलाई लिएर साहित्यिक ट्रिटमेन्ट दिनुपर्छ साहित्यकारले, लेखाइमा होस्, शब्द जडानमा होस्, त्यहाँनिर वाक्य बनाउँदा होस्, त्यहाँनिर एउटा साहित्यिक ट्रिटमेन्ट हुनुपर्छ, साहित्यिक तत्त्व हुनुपर्छ, र त्यसरी मात्र एउटा विषयलाई साहित्यिक विषयमा परिणत गर्न सकिन्छ।
1: यहाँको लेखनीले सृजेको पहिलो सृजना के हो
0: भन्न बहुत गाह्रो छ। पहिला मैले लेखेका छापिएनन् होला, छपाइन पनि होला, छाप्ने मौका पनि परेन। त्यति बेला पत्र पत्रिकाहरू पनि थिएनन्, एउटा शारदा मात्रै थियो। मैले पहिला पहिला लेखेका सायद पठाइन पनि होला, घरमा कतै परेका होला। पछाडि लेखेका एक दुईवटा कविता छापिएनन्। त्यति बेला सीता विलाप भन्ने एकजना कसले लेखेर छाप सिरियलाइज हुन्थ्यो शारदामा, त्यही हेरेर मलाई पनि महाभारतहरूको ज्ञान निकै राम्रै भएको हुनाले दुर्योधन विलाप, युधिष्ठिर विलाप भन्ने पनि मैले लेखेँ, र सायद 50-60 पद्यहरू त्यहाँ थिए होला। त्यो लेखेर रणधीर सुब्बालाई आफ्ना टिचरलाई देखाएँ, उनले पनि साह्रै मन नपराए पनि ठिकै छ भने तिनीहरूको केही पद्य मैले शारदामा पठाएको थिएँ, सीता विलाप जस्तै तिनीहरू पनि चाह लिएर छापिन्छन् होला भनेर, तर ती छापिएनन्। त्यस्तै अरू पनि घरमा लेखेका कविताहरू होलान् जुन चाहिँ छापिएनन्। त्यस पछाडि अङ्ग्रेजी साहित्यको प्रभाव चाहिँ शारदामा छापियो। त्यो छापिनुभन्दा अगाडि नै होला सायद मैले गाउँ सुधार पत्रिकामा एक दुईवटा कविता लेखेको थिएँ। त्यसमा चाहिँ एउटा शत्रु भन्ने कविता लेखेकोले गर्दाखेरि मलाई एकजनाले रड लिएर, फलामको छट लिएर प्रहार गर्न आइलागे र म जोगिएँ त्यसमा। त्यसमा चाहिँ मेरो बिगार चाहिँ के थियो भनेदेखि त्यो शत्रु कवितामा चाहिँ मिठो वचन बोल्दैमा मानिस मित्र हुन्न, लेखिहाल्यो भन्दैमा सार्की शर्मा हुन्न भनेर लेखिदिएको थिएँ। त अनफर्चुनेटली एकजना सार्कीले शर्मा लेख्दै रहेछ, उसले डाइरेक्टली मलाई आघात गरेको भन्ने सम्झेर म माथि एट्याक गरेको। नाम दिन पनि सक्छु तर किन दिनु, अब उनी विलय भएर गइरहेका हुन् र मलाई झन्नै हिर्काए। हुन त मेरो दोष पनि हो, नलेखिदिएको भए पनि हुन्थ्यो, तर अब सानैदेखि त्यस्तै बानी भएको मान्छे लेखिदिइहालेँ। तर त्यति भएर पनि मैले लेख्न चाहिँ छाडिनँ, कसैले हिर्काउन आयो भन्दैमा लेख्न छाड्ने कुरा थिएन। र त्यो छट विफल भएपछि मैले छट फ्याँकेर आइज सरासर खाली हात खेलौँ, लुटी चोरी छट लिएर किन आउँछस् भनेर पनि भने मैले, तर ऊ खाली हात आउन हात नगर्ने, र त्यो त्यत्तिकै इतिहास गयो। शारदामा मैले लेखेँ, शारदामा खोजीमा मैले एउटा लेखेको थिएँ, त्यसलाई गद्य पद्य मानिन्छ। त्योभन्दा अगाडि नेपालीमा गद्य पद्य लेखेकै थिए कि थिएनन् म जान्दिनँ, तर मैले त्यो खोजीमा लेखेको कुरालाई गद्य पद्य मान्दै एकजना आर्थर फोनिङ भन्ने अझै पनि जीवित छन्, उनले अब त गद्य पद्य नेपालीमा पनि लेखिन थालिएछ भन्ने कुरा मलाई भनेका थिए। तर म आजसम्म पनि छुट्याएको छैन, त्यो गद्य पद्य भनिन सक्छ सक्दैन मलाई थाहा छैन। त्यस पछाडि त्यस्तै यात्री भन्ने होला गद्य पद्य ढाँचाकै मैले शारदामा पनि छपाएँ। त्यसपछि त शारदामा मेरा अरूहरू पनि छापिए, जम्मा 10 लेख छापिएछन् शारदामा। अहिले रूपरेखामा एकजनाले अनुसन्धान गरेर दिएको आँकडा अनुसार भनौँ, र यही चाहिँ कुरा मैले पहिला लेखे भनेर म भन्न सक्दिनँ।
1: माननीय शर्माज्यू, तपाईँ मुख्यत समालोचनामा अग्रणी हुनुहुन्छ, यसैले तपाईँको समालोचनीय धारणाले के लक्ष्य गर्छ बताइदिनुहुन्थ्यो कि?
0: अब हुन त मलाई समालोचक भनेर भन्ने संज्ञा दिएर ममा भएको अरूतिरको कुनै प्रतिभा थियो भने पनि त्यसलाई दबाइदिने चेष्टा भयो, र हालै मात्र अरूहरूले पनि यो निबन्धकार हो भनेर भन्न थालेका छन्। नत्र भने समालोचना मात्रै निबन्धकारको त कुरै आएको थिएन, तर समालोचना पनि एउटा निबन्ध भएको हुनाले समालोचक भन्दा पनि मलाई निबन्धकार नै भन्नु सुहाउँथ्यो होला। दुई चारवटा कविता पनि लेखेँ, तर कविता चाहिँ बेला बेलामा आफूलाई जोस चढेका बेलामा मात्र लेख्ने हुनाले लामा कविता मैले केही लेख्ने चेष्टा गरिनँ। तर कविता लेख्न पनि त्यति साह्रो गाह्रो लाग्दैन मलाई, त्यति साह्रो परिश्रम गर्नु पनि पर्दैन, चाहे ती वार्णिक हुन् वा मात्रिक हुन्। तथापि म निबन्धकार नै हुँ, र समालोचनामा चाहिँ मेरो के छ भनेदेखि अर्काको गुण गाएर समालोचना गर्नु हुनु भन्दाखेरि चाहिँ के त्रुटि छ एउटा कुरामा त्यो देखाइदिनु चाहिँ मलाई असल लाग्छ। कारण गुण गाउने मान्छे धेरै पाइन्छन् संसारमा, आफू जीवित छौन्जेलीसम्म गुण गाउने मान्छेको खाँचो हुँदैन। तर आफ्नो त्रुटि देखाइदिने मान्छे आफ्नै भाइ आमा बाबु सङ्गी साथी पनि अघि सार्दैनन्, त्यो अप्रिय काम भनेर उनीहरू सबैले छाडिदिन्छन्। के हुन्छ भनेदेखि एउटा लेखकले सबैको प्रशंसै प्रशंसा पाएको हुनाले आफ्नो त्रुटि पनि देख्दैन, मैले जे लेखेँ पनि अब्बल दर्जाकै ठहरिदो रहेछ भन्ने मात्र उसले सम्झन्छ। तर कसैले त्रुटि देखाइदिएछ अरे भनेदेखि यो त्रुटि हो कि होइन, साँच्चै त्रुटि हो कि, त्रुटि हो भने मैले सुधार्नुपर्ने हो कि होइन भनेदेखि त्यो लेख्ने मान्छेले भुल गरेछ भन्ने उसले आफ्नै विषयमा पनि केही सोच्न सक्छ। त यही सिलसिलामा म भनौँ, भीमनिधि तिवारीको तिवारीजीका नाटक भन्ने मैले एउटा निबन्ध लेखेँ, आलोचनात्मक निबन्ध। त्यो हाल अहिले सायद 10 गोर्खामा छापिएको पनि होला। त त्यति बेला तिवारीजीले मलाई नेपालमा भेट्दाखेरि भन्नुभयो, तपाईँले त्यो लेखिदिएर मलाई बडा गुण गर्नुभयो, मलाई कसैले देखाएको थिएन, त्यसले गर्दाखेरि चाहिँ मैले आफ्नो इम्प्रुभ गर्नका लागि चाहिँ कुन बाटो लिनुपर्ने रहेछ भन्ने सोच्न सक्ने भए, त्यसको लागि म आभारी छु भनेर भन्नुभयो। तर त्यसको विपरीत कतिजनालाई त्यस्तै मलाई त यस्तो लाग्यो है भनेर लेखिदिँदाखेरि मुख बटारेर अर्कोतिर फर्केर हिँड्ने पनि भए। तर मैले आलोचना गरेको कसैले खुसी पार्न पनि होइन, रिझाउन पनि होइन, कसैलाई बिखुसी गराएर त्यसको हानि गर्न पनि होइन। मलाई मन परेको बेला कुनै कुरा पढेर ममा चाहिँ त्यसको रियाक्सन आएछ अरे भनेदेखि त्यो रियाक्सन म त्यहाँ दर्शाइदिन्छु।
1: हजुरको निकै समय लिइसक्यो, अब अन्तमा एउटा प्रश्न पोखौँ। हाम्रा साहित्यका युवा लेखक लेखिकाहरूप्रति हजुरको सन्देश भनिदिनु भए राम्रो हुन्थ्यो कि?
0: म जति युवा छन् तिनीहरूलाई लेखक लेखिकामा गन्दिनँ। मेरो एउटा डेफिनेसन छ साहित्यिकको हो लेखकको हो भन्ने। मैले उहिले एकजनालाई भनेको थिएँ, एउटा मान्छेले 40 नाघेपछि पनि लेख्दै रहेछ अरे भनेदेखि म त्यसलाई लेखक त भन्छु। तर गधे 25 को समयमा नलेख्ने कोही पनि हुँदैन, गीत नगाउने कोही पनि हुँदैन। तर ती सबै न गीतकार हुन्छन् न खेलाडी हुन्छन्, ती सबै खेल्छन् तर ती कुनै खेलवाडी हुँदैनन्। त्यस्तै 40 वर्षको मुनि हौन्जेलीसम्म बाबुआमाको कमाइ खाएर स्वास्नी छोराछोरी पाल्नु नपरिकन लेख्न थालेका लेखकहरूलाई लेखक गर्नु हुँदैन। लेख्ने कुराको बिमारी चाहिँ त्यसलाई लागेछ अरे भनेदेखि त्यो बिमारी चाहिँ 40 वर्ष नागेपछि पनि देखिनुपर्छ त्यसमा, र त्यसलाई चाहिँ लेख्ने बिमारीले छोएको रहेछ। यो लेख्ने बिमारी चाहिँ 40 वर्षको ट्रिटमेन्टले पनि, जीवनले दिएको ट्रिटमेन्टले पनि यसको छुटेनछ, र यसले चाहिँ पछ्यारे रहेछ, क्रोनिक भएछ भने भन्छ। जब त्यो डिजिज लेख्ने डिजिज क्रोनिक हुन्छ त्यहाँबाट मात्र म लेखक भयो भन्छु। जो लेखक हुन चाहन्छन् तिनीहरूलाई चाहिँ मेरो यही छ कि अब जो डिजिज तिमीहरूलाई लागेको छ साहित्यमा लेख्ने, त्यसको चिकित्सा नगराएर त्यसलाई क्रोनिक हुन देऊ। त्यो क्रोनिक भएर तिमीहरू 40 वर्ष नागेपछि चाहिँ त्यहाँबाट म तिमीहरूलाई लेखकको लेखिकाको संज्ञा दिनेछु।
2: श्रोताहरू अहिले युवावाणी कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्थ्यो प्रतिष्ठित व्यक्तिहरूसित विचारको आदान प्रदान कार्यक्रममा कलकत्ता उच्च न्यायालयका माननीय न्यायाधीश एम नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार श्री रामकृष्ण शर्मासितको एक भेटवार्ता। भेटकर्ता हुनुहुन्थ्यो जस योन्जन।

श्रोताहरू, यसको अन्तसाथै आजको युवावाणी कार्यक्रमबाट हामी बिदा जनाइरहेका छौँ। त आज्ञा दिनुहोस्, नमस्ते।

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ र अब प्रस्तुत छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त प्रथम कोशीली यहाँ समक्ष राख्न गइरहेछु फिल्म लैला मजनुबाट लता मङ्गेशकरको आवाजमा, शब्द साहिरको छ भने सङ्गीत रहेको छ मदन मोहन र जयदेवको। अनि यस गीतको निम्ति अनुरोध पठाउनु भएको छ

सरलाई सोकना नेपालबाट अरुण कुमार शर्मा रेणुदेवी राहुल कुमार वन्दना प्रियंका र सम्पूर्ण शर्मा परिवारका सदस्यहरू बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाशवीर डन्डी लहराबाट कमलेश टाउनसिपबाट अनुश्री पिङ्की र प्रमिला जेल रोड रायगढबाट लालचन्द र नरेन्द्र कुमार राम

उदित नारायणको आवाजमा अब राखिरहेछौ अघिल्लो गीत फिल्म डरबाट। शब्द आनन्द बक्सीको छ भने संगीत रहेको छ शिव हरिको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ मेन रोड राजविराज नेपालबाट मोहम्मद उताउल्ला, जिनत, सोनी र इम्तियाज। कटुवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश राई, उषा, अमित, ह्याप्पी, दुबिया। नेवादा जिल्ला गाजीपुरबाट प्रतीक, रोशनी र प्रञ्जल। रिङ्नी छत्तिसगढबाट दिनेश वर्मा र करुणा वर्मा। मजनुका टिल्लाबाट कमल बालुजा, मधु, सागर र सतना। मध्यप्रदेशबाट उमङ्ग, आकांक्षा र माही। बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातमा खातुन, असलम, अक्रम र अल्ताफ। डुमराव बिहारबाट डब्लु अन्सारी, सोनम र वसिम अन्सारी। सारिमपुर बक्सरबाट राजेश डे अन्सारी, आसमा खातुन, आफ्ताब, महताब, मेराज, कल्लु र मल्लु अन्सारी।

आनन्द बक्सीको शब्द अनि लक्ष्मीकान्त प्यारालालको संगीत रचनामा अब भने राख्न गएछु कार्यक्रमको अन्तिम कोशली फिल्म हिरोबाट गुञ्जने आवाज रहेको छ अनुराधा र मनहारको। यस गीतको निम्ति अनुरोध पठाउनु भएको छ महादेव घाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन मितलेस, तारनी सुरज, सुजला ज्योति, रियान्स भाटापारा, दन्तरङ्गीबाट द्वारिका, किशोर, दीपक र ज्ञावेन्द्र, कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला सिम्पी, सुशील अभिषेक र अरब, गोला बजार बक्सरबाट श्रद्धानन्द आर्य, अभय परमानन्द, पंकज प्रमोद, रोहित र मोहित, गान्धी चोक रोपर पंजाबबाट हरदेव मिका, बलविन्दर जैतेक र मिका, पूर्व वर्धमानबाट अभिजित प्रसाद, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्कात्रुष एका, स्वर्णलता श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, चार्ल्स, साथै झाउगुडी बस्तीबाट विमल, मीना, सुचिता, नीलू र सनिया, भालुखोपबाट अशोक कुमार, सरगुजा मैनपाटबाट सोनिया थापा, सोनम रेशमा र आदिबा, बिहारी कलोनी लोनीबाट परवीन, सरफुद्दीन, वलीडोम र डब्लुडोम, जेल रोड मथुराबाट वसीम, अक्रम, उल्ला आसमा, गोल बजार बक्सरबाट श्रद्धानन्द, अभय परमानन्द, पाकुड़ झारखण्डबाट उत्तम कुमार, श्वेता, किशु, अर्णव र सत्यम।

हवस्त श्रोता, यस गीतको अन्त साथै फरमाइस फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यतिमा नै पूरा गरिन्छ र अब अघिल्लो चरणमा सुनौ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीहरू सरकारको प्राथमिकतामा रहेको तथा सरकार उनीहरूप्रति संवेदनशील रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा श्री प्रधानले राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट युजी 2026 परीक्षा पुनः 21 जूनमा सञ्चालन गर्ने घोषणा गरेको जानकारी दिनुभयो। उहाँले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई 14 जूनसम्म प्रवेश पत्र उपलब्ध गराइने बताउनुभयो। श्री प्रधानले हाल ओएमआर मोडमा सञ्चालन हुँदै आएको नीट युजी परीक्षा अर्को वर्षदेखि कम्प्युटर आधारित अर्थात सीबीटी माध्यमबाट सञ्चालन गरिने पनि जानकारी दिनुभयो। शिक्षा मन्त्रीले एनटीए ठोस सुधारको आवश्यकता रहेको उल्लेख गर्दै भविष्यमा कुनै पनि प्रकारका अनियमितता रोक्न परीक्षा प्रणालीलाई सुदृढ बनाउन आवश्यक उपायहरू अप्नाउने बताउनुभयो। उहाँले नक्कली उम्मेद्वारहरूको धाँधली वा शिक्षा माफियाको षड्यन्त्रका कारण कुनै पनि योग्य विद्यार्थी आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने सरकारको चाहना रहेको पनि स्पष्ट पार्नुभयो। केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज विश्वले भारतलाई केवल चासोका साथ मात्र होइन प्रशंसनीय दृष्टिले पनि हेरिरहेको बताउनु भएको छ। नर्वेको एउटा पत्रिकामा पूर्व मन्त्री इरिक सोलहेनद्वारा लेखिएको लेख साझा गर्दै श्री यादवले उक्त लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक तथा वातावरण मैत्री विकास र लोकतान्त्रिक शक्तिलाई उजागर गरेको बताउनुभयो। उहाँले श्री मोदीको नेतृत्वमा भारतको उदयले विश्वव्यापी पहिचान हासिल गरिरहेको पनि उल्लेख गर्नुभयो। विदेश मामिला मन्त्री डाक्टर एस जयशंकरले भारत सुधारिएको र प्रभावकारी बहुपक्षीयताको लक्ष्य अगाडि बढाउन सधैँ साझेदारहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित ब्रिक्स विदेश मन्त्रीहरूको बैठक 2026 दोस्रो दिनको खुला सत्रलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले यस सहभागिताको व्यापकताले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सबै नेताहरूले दिएको महत्वलाई प्रतिबिम्बित गर्ने बताउनुभयो। डाक्टर जयशंकरले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा तत्काल सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले भारतले सधैँ वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्ने र उदयमान बजार तथा विकासशील देशहरूको आकांक्षालाई सम्बोधन गर्ने सुधारिएको बहुपक्षीयताको पक्षमा वकालत गर्दै आएको बताउनुभयो। उहाँले विश्वव्यापी चुनौतीहरूको व्यवस्थापन मात्र होइन अझ लोकतान्त्रिक प्रतिनिधिमूलक र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न पनि सबै देशहरूले मिलेर काम गर्नुपर्ने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा अब्बास अरागचीसँग भेटवार्ता गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले दुवै नेताबीच पश्चिम एसियाको अवस्था र यसका प्रभावबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले दुवै बीच आपसी हितका द्विपक्षीय विषयहरूमा पनि विचार विमर्श भएको बताउनुभयो। डाक्टर जयशंकरले 2026 हुने ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा श्री अरागचीको सहभागिताको पनि प्रशंसा गर्नुभयो। पंजाबको लुधियानालाई हलवारा एयरपोर्टमा एयर इण्डियाको पहिलो उडान अवतरणसँगै भारतको वाणिज्यिक उड्डयन सञ्जालसँग जोडिएको छ। रेल राज्य मन्त्री रवनीत सिंह विट्टुले विमानस्थल सञ्चालनलाई क्षेत्रको उद्योग व्यापार तथा आर्थिक विकासका लागि ठूलो प्रोत्साहन भएको बताउनुभयो। एयर इण्डियाले लुधियाना र दिल्ली बीच दैनिक उडान सेवा सुरु गरेको छ। यसबाट बेलायत तथा रोम मिलान र पेरिस लगायत अन्य गन्तव्यसम्म अन्तर्राष्ट्रिय हवाई सम्पर्क सम्भव हुने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष 1 फरवरीमा हलवारा विमानस्थलको टर्मिनल भवन उद्घाटन गर्नुभएको थियो। इन्द्रप्रस्थ ग्यास लिमिटेडले आज सीएनजी ग्यासको मूल्यमा 2 रुपियाँले वृद्धि गरेको छ। यसका साथै दिल्लीमा प्रति किलो सीएनजीको मूल्य 79.09 रुपियाँ पुगेको छ भने गाजियाबाद र नोएडामा 87.70 रुपियाँ तथा गुरुग्राममा यसको दर 84.12 रुपियाँ भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा अब्बास अरागचीसँग भेटवार्ता गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले दुवै नेताबीच पश्चिम एसियाको अवस्था र त्यसका प्रभावबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले दुवै बीच आपसी हितका द्विपक्षीय विषयहरूमा पनि विचार विमर्श भएको बताउनुभयो। डाक्टर जयशंकरले 2026 हुने ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा श्री अरागचीको सहभागिताको पनि प्रशंसा गर्नुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
समाचार लिएर हामी 2:40 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब सुनौ प्रथममा यो आधुनिक गीत।

अब भने यहाँहरू समक्ष राखिरहेछु। सुदीप वाइवाको आवाजमा लोकगीत, शब्द सरन राईको छ भने सङ्गीत रहेको छ गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेता रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढाउन प्रति भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जुनमा निट युजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षा प्रक्रियामा निष्पक्षता र पारदर्शिताको आश्वासन दिनुभएको छ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरुष डबल्सको सेमी फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमिरात र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नुभयो। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। युएईको F-16 लडाकु विमानहरूले श्री मोदीको विमानलाई युएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गर्यो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसित भेटवार्ता गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एसियामा जारी युएईसित सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले युएईमा हालै भएका हमलाहरूको कडा निन्दा गर्नुहुँदै यो हमलाहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाइ भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा युएई नेतृत्वले देखाएको लचिलोपनको सराहना गर्नुभयो।
2: करे और विजन का परिचय दिखाया है, यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
1: श्री मोदी ले संयुक्त अरब अमिरातलाई भारतको समर्थन रहेको पुनः पुष्टि गर्दै विश्वव्यापी संघर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ्ने एकमात्र बाटो रहेको बताउनु भएको छ।
2: पश्चिम एशिया क्षेत्रमा युद्धकी परिस्थितिका प्रभाव आज पूरे विश्व पर दिखाई दे रहा है। भारतले हमेशा समस्याओं के समाधान के लिए डायलॉग और डिप्लोमेसी को प्राथमिकता दी है। होर्मुज को फ्री, ओपन और सेफ बनाए रखना, ये हमारी सबसे बड़ी प्राथमिकता है। इस विषय में अंतर्राष्ट्रीय कानूनों का पालन आवश्यक है। भारत हर परिस्थिति में यूएई के साथ कंधे से कंधा मिलाकर खड़ा है और आगे भी खड़ा रहेगा।
1: दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। हाम्रो संवाददाताबाट सुन्नुहोस् एक विशेष रिपोर्ट।
3: बातचीत के नतीजे सामने आने शुरू हो गए हैं। दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व्स पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक एमओयू पर हस्ताक्षर हस्ताक्षर किए। इन्वेस्टमेंट के मोर्चे पर यूएई ने भारत के इंफ्रास्ट्रक्चर आरबीएल बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और यूएई के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
1: आफ्नो भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री आज नेदरल्यान्डको लागि प्रस्थान गर्नुहुनेछ र राजा विलियम एलेक्जेन्डर तथा रानी मेक्सिमासित भेटवार्ता गर्नुहुनेछ। उहाँले प्रधानमन्त्री रोप जेटेनसित पनि वार्ता गर्नुहुनेछ। श्री मोदीले आइतबार स्वीडेनको गोथेनबर्गको भ्रमण गर्नुहुनेछ र प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। 18 मईमा प्रधानमन्त्री मोदी तेस्रो भारत नोर्डिक शिखर सम्मेलन र द्विपक्षीय बैठकहरूको लागि नर्वे पुग्नु हुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा वहाँ 19 मईमा इटली जानुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सुधारिएको र प्रभावकारी बहुपक्षीय प्रणालीको लक्ष्यलाई अगाडि बढाउन भारत सबै साझेदारहरूसित मिलेर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको दोस्रो दिनको सत्रमा डाक्टर जयशंकरले भन्नुभयो, चर्चाले तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा बहुपक्षीय सहयोगलाई सुदृढ पार्न सबै नेताहरूले दिने महत्वलाई प्रकाश पार्छ। उहाँले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न तत्काल आवश्यकता रहेको बताउनुभयो। विदेश मन्त्रीले भन्नुभयो, भारतले वर्तमान वास्तविकताहरू प्रतिबिम्बित गर्ने र उदयमान बजारहरू र विकासशील देशहरूको आकांक्षा पूरा गर्ने सुधारिएको बहुपक्षीय प्रणालीलाई लगातार समर्थन गरेको छ। उहाँले जोड दिँदै भन्नुभयो, सबै देशहरूले विश्वव्यापी चुनौतीहरूको व्यवस्थापन गर्न मात्र नभएर अझ बढी लोकतान्त्रिक प्रतिनिधिमूलक र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीलाई आकार दिन मिलेर काम गर्नुपर्छ।
4: विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय वित्तीय संरचना में सुधार की तत्काल आवश्यकता है। उन्होंने कहा कि भारत ने लगातार सुधारित बहुपक्षीय व्यवस्था का समर्थन किया है जो मौजूदा वास्तविकताओं को दर्शाए तथा उभरते बाजारों तथा विकासशील देशों की आकांक्षाओं को पूरा करे। उन्होंने कहा कि सभी देशों को न केवल वैश्विक चुनौतियों का प्रबंधन करने के लिए बल्कि और अधिक लोकतांत्रिक प्रतिनिधित्व करने वाली और समानतापूर्ण अंतर्राष्ट्रीय व्यवस्था को आकार देने में मिलकर काम करना चाहिए। डॉ जयशंकर कहा कि सुधारित बहुपक्षीय व्यवस्था में संप्रभुता और क्षेत्रीय अखंडता के लिए सम्मान और अंतर्राष्ट्रीय कानून का पालन होना चाहिए। अक्षत की रिपोर्ट के साथ समाचार कक्ष से जागृति शर्मा।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा इरानका विदेश मन्त्री अब्बास अरागचीसित भेटवार्ता गर्नुभयो। श्री जयशंकरले एक सामाजिक सञ्जाल पोस्टमा दुवै नेताले पश्चिम एसियाको स्थिति र यसको प्रभावबारे चर्चा गरेको बताउनु भएको छ। उहाँले आज क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेज प्यारिलासित पनि भेट गर्नुभयो। दुवै नेताले स्वास्थ्य विकास, साझेदारी र क्षमता निर्माणमा केन्द्रित सहकार्यबारे छलफल गर्नुभयो। उहाँहरूले दुवै देशका विदेश मन्त्रालयहरू नियमित परामर्श गर्न एक समझदारी पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 पुनर्परीक्षा 21 जुनमा आयोजित गर्ने घोषणा गरेको छ। सोसियल मिडिया पोस्टमा एजेन्सीले उम्मेद्वारहरू र अभिभावकहरूलाई एनटीएको आधिकारिक च्यानलहरूमा मात्र विश्वास गर्न अनुरोध गरेको छ। यसअघि यस महिनाको 3 तारिकमा आयोजित परीक्षा कथित पेपर लिकका कारण रद्द गरिएको थियो र सीबीआईले यस मामिलामा जाँच गरिरहेको छ। आगामी राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट परीक्षाको तयारीको समीक्षा गर्न हिजो राति केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आवासमा एक उच्च स्तरीय बैठक भएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ, विद्यार्थीहरू सरकारको प्राथमिकता हो र सरकार उनीहरूप्रति संवेदनशील छ। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा श्री प्रधानले भन्नुभयो, राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट युजी 2026 परीक्षा पुनः 21 जुनमा आयोजित गर्ने घोषणा गरेको छ। उहाँले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई 14 जुनसम्ममा प्रवेश कार्ड उपलब्ध गराइने बताउनुभयो। श्री प्रधानले भन्नुभयो, वर्तमानमा ओएमआर मोडमा आयोजित हुने नीट युजी परीक्षा अर्को वर्षदेखि कम्प्युटर आधारित अर्थात सीबीटीको माध्यमले हुनेछ। शिक्षा मन्त्रीले एनटीएमा ठोस सुधारको खाँचो छ भन्नुभयो। उहाँले भविष्यमा कुनै पनि अनियमितता हुन नदिन परीक्षा प्रणालीलाई सुदृढ पार्ने सम्बन्धी उपायहरू अपनाइनेछ भन्नुभयो। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। श्री बसुले कोचबिहार दक्षिण विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। कार्यवाहक अध्यक्ष तापस रोयको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्री बसुको नाम औपचारिक रूपमा प्रस्ताव गर्नुभयो। सदनले ध्वनि मतदानद्वारा उहाँको नामको पुष्टि गर्यो। तृणमूल कंग्रेसका सदस्य चुनाव प्रक्रियाको समयमा उपस्थित थिए तर पछि सत्रमा सामेल भए। सर्वसम्मत समर्थनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता शोभेन्दव चट्टोपाध्यायले रथेन्द्र बसुलाई अध्यक्षको कुर्सीमा पुर्याउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम जानुहुनेछ। पदभार ग्रहण गरेपछि उहाँको पहिलो सिक्किम भ्रमण हो। उपराष्ट्रपति गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुनुहुनेछ। गान्तोकको मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्री पूर्वोत्तर मामिला मन्त्री लगायत उपस्थित हुने अपेक्षा गरिएको छ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले नयाँ दिल्लीमा मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवसित भेटवार्ता गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री नायडूले राज्यसित सम्बन्धित प्रमुख विकासात्मक मुद्दाहरूमा विस्तृत छलफल भएको बताउनु भएको छ। उहाँले समावेशी विकास र सबैका लागि राम्रो हवाई सम्पर्कको प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप मध्यप्रदेशमा उड्डयन पूर्वाधारलाई सुदृढ पार्ने र क्षेत्रीय सम्पर्क बढाउने मन्त्रालयको प्रतिबद्धता दोहोर्याउनुभयो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भन्नुभएको छ, आज विश्वले भारतलाई चासोका साथ मात्र नभएर सराहनीय नजरले पनि हेरिरहेको छ। नर्वेको एक समाचार पत्रमा पूर्व मन्त्री एरिक सोलहेममको लेख साझा गर्दै श्री यादवले भन्नुभयो, लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक र पर्यावरण अनुकूल विकास तथा लोकतान्त्रिक शक्तिलाई उजागर गर्दछ। केरलमको सबरीमाला मन्दिरमा हिजो साँझदेखि मासिक पूजा एडवम शुरू भयो। मन्दिरमा दर्शन बिहान 5 बजे गर्न सकिनेछ। श्रद्धालुहरूको लागि अनलाइन बुकिङ सुविधा उपलब्ध छ। उद्धमपुर जिल्लाको शिव पार्वती मन्दिरमा आयोजित हुने ऐतिहासिक 3 दिवसीय वार्षिक मंगोरी मेला आजदेखि शुरू भइरहेको छ। यसलाई शिव पार्वती मेलाको नामले पनि जानिन्छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी चिनफिङ बीच आज महत्वपूर्ण वार्ता भयो। दुवै देशबीच विभिन्न मुद्दाहरूमा गहिरो मतभेद भए तापनि बैठकमा अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउन महत्वपूर्ण प्रगति भएको छ। राष्ट्रपति ट्रम्पले भन्नुभयो, उहाँ र शी दुवै इरानमा संघर्षको अन्त्यको पक्षमा छन् र दुवैजना इरानलाई परमाणु हतियारबाट मुक्त हेर्न चाहन्छन्। उहाँले दुवै देशबीच महत्वपूर्ण व्यापार सम्झौता भएको बताउनुभयो। यसैबीच चीनले अमेरिकाका साथ कैयन नयाँ संयुक्त सम्झौताहरूमा हस्ताक्षर गरेको बताएको छ। थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग सेट्टीको जोडी पुरुष डबल्सको सेमी फाइनलमा पुगेका छन्। क्वार्टर फाइनलमा उनीहरूले ताकुमी नोमुरा र युची सिमा गोमीको जापानी जोडीलाई 21-12, 21-13 पराजित गरे। आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। म्याच लखनऊमा साँझ 7:30 सुरु हुनेछ। हिजो धर्मशालामा मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई 6 विकेटले पराजित गर्यो। पहिला ब्याटिङ गर्दै पञ्जाबले निर्धारित 20 ओभरमा 200 रन बनाएको थियो। मुम्बईले 201 रनको लक्ष्य 6 विकेट 1 बल बाँकी रहँदा हासिल गर्यो। तिलक वर्मालाई प्लेयर अफ द म्याच घोषित गरियो। यो समाचार समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले अबुधाबीमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापारबारे चर्चा गर्नुभयो। दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको छ। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक दोस्रो दिन नयाँ दिल्लीमा जारी। विदेश मन्त्री एस जयशंकरले सुधारित र प्रभावी बहुपक्षवादको लक्ष्यलाई अगाडि बढाउन भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सीले 21 जुनमा नीट युजी 2026 परीक्षा पुनः आयोजित गर्नेछ। भारतीय जनता पार्टीका विधायक रथिन्द्र बसु पश्चिम बंगाल विधानसभाको नयाँ अध्यक्ष निर्वाचित हुनुभएको छ र थाइल्याण्ड ओपन ब्याडमिन्टन टुर्नामेन्टमा सात्विक साईराज रंकीरेड्डी र चिराग शेट्टीको जोडी पुरुष डबल्सको सेमी फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्रीको यूएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटली भ्रमण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 अर्थात आज 2026 संयुक्त अरब इमिरेट्सको आधिकारिक भ्रमण गर्नुहुनेछ। उहाँले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याह्यानसँग भेट गर्नुहुनेछ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। उनीहरूले बलियो राजनीतिक, सांस्कृतिक, आर्थिक र जनता जनता सम्बन्धहरूद्वारा आधारित द्विपक्षीय व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्ने सम्भावना छ। यो भ्रमणले दुई देशहरूबीचको महत्वपूर्ण व्यापार र लगानी सम्बन्धलाई प्रवर्धन गर्न काम गर्नेछ। यूएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो र विगत 25 वर्षमा सञ्चयी रूपमा यसको सातौं सबैभन्दा ठूलो लगानी स्रोत हो। यूएईले 45 लाख भन्दा बढी भारतीय समुदायलाई आयोजना गरेको हुनाले यो भ्रमण उनीहरूको कल्याणको बारेमा छलफल गर्ने अवसर पनि हुनेछ। आफ्नो भ्रमणको दोस्रो चरणमा नेदरल्याण्डका प्रधानमन्त्री श्री रोब जेटेनको निमन्त्रणामा प्रधानमन्त्री मोदी मे 15 देखि 17 2026सम्म नेदरल्याण्डको औपचारिक भ्रमण गर्नुहुनेछ। वर्ष 2017 नेदरल्याण्ड भ्रमणपछि यो प्रधानमन्त्रीको दोस्रो पटकको भ्रमण हुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले राजा विलियम्स अलेक्जाण्डर रानी म्याक्सिमालाई भेट गर्नुहुनेछ र प्रधानमन्त्री रोब जेटेनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीको भ्रमणले रक्षा, सुरक्षा, नवप्रवर्तन, हरियो, हाइड्रोजन, अर्धचालक र पानीमा रणनीतिक साझेदारी सहित विविध क्षेत्रहरूमा फैलिएको उच्चस्तरीय संलग्नता र घनिष्ठ सहयोगको गतिलाई अगाडि बढाउनेछ। नयाँ सरकारको कार्यकालको शुरूआतमा प्रधानमन्त्रीको भ्रमणले बहुआयामिक साझेदारीलाई अझ गहिरो र विस्तार गर्ने अवसर प्रदान गर्नुहुनेछ। स्वीडन अधिराज्यका प्रधानमन्त्री श्री अल्फ क्रिस्टरसनको निमन्त्रणामा प्रधानमन्त्री 17 देखि 18 मे 2026 स्वीडनको गोथेनबर्गको यात्रा गर्नुहुनेछ। प्रधानमन्त्रीले यसअघि 2018 पहिलो पटक भारत नर्डेन शिखर सम्मेलनको लागि स्वीडनको भ्रमण गर्नुभएको थियो। श्री मोदीले श्री क्रिस्टरसनसँग द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्न र द्विपक्षीय व्यापार बढाउन सहयोगका नयाँ अवसरहरू अन्वेषण गर्न द्विपक्षीय वार्ता गर्नुहुनेछ, जुन 7.75 अरब अमेरिकी डलर पुगेको छ र भारतमा स्विडिश एफडीआई 2.825 अरब अमेरिकी डलरदेखि 2025 पुगेको छ। साथै हरित संक्रमण, एआई उद्यमान प्रवृत्तिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृङ्खलाहरू, रक्षा, आन्तरिक जलवायु कार्य र जनता जनता सम्बन्धमा सहकार्य हुनेछ। आफ्नो भ्रमणको चौथो चरणमा प्रधानमन्त्रीले तेस्रो भारत नर्डेन शिखर सम्मेलन र द्विपक्षीय संलग्नताका लागि 18 देखि 19 मे 2026 नर्वेको औपचारिक भ्रमण गर्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वे भ्रमणको पहिलो अवसर हुनेछ। यो 43 वर्षमा भारतबाट नर्वेमा पहिलो प्रधानमन्त्री स्तरीय भ्रमण पनि हुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा इटालियन गणतन्त्रकी प्रधानमन्त्री सुश्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्रीले 19 देखि 20 मे 2026 सम्म इटलीको आधिकारिक भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले अन्तिम पटक जून 2024 मा G7 शिखर सम्मेलनको लागि इटलीको भ्रमण गर्नुभएको थियो।

यो प्रसारण हो आकाशवाणीको र अब भने केही क्षण मनोरञ्जन गरौँ हिन्दी फिल्मी गीतहरूबाट। त प्रथम गीत यहाँ समक्ष राखिरहेछौँ फिल्म बिल्लु बार्बरबाट, नीरज श्रीधरको आवाजमा शब्द रहेको छ, शाहिद क्वाद्रीको नि सङ्गीत, प्रीतमको।

0: फिल्म गीतको कार्यक्रमपछि श्रोता अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किमको भ्रमणमा आउनुहुनेछ। पदभार ग्रहण गरेपछि यो उहाँको पहिलो सिक्किम भ्रमण हो। उपराष्ट्रपति गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुनुहुनेछ। गान्तोकको मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्री, पूर्वोत्तर मामिला मन्त्री लगायत अन्य उपस्थित हुने अपेक्षा गरिएको छ। भारत सरकारका संचार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया तीन दिवसीय आधिकारिक भ्रमणका क्रममा हिज अबेर राति सिक्किमको नाम्ची पुग्नुभयो। उहाँको आगमनमा नाम्ची जिल्लाका जिल्लापाल अनुपा तामलिङ र नाम्चीकी पुलिस अधीक्षक सोनाम डोमा भोटियाले उहाँलाई स्वागत गर्नुभयो। यस अवसरमा प्रधान अभियन्ता प्रताप गौतम, पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू तथा भारत संचार निगम लिमिटेडका प्रतिनिधिहरू पनि उपस्थित थिए। केन्द्रीय मन्त्री सिन्धियाले आज नाम्ची जिल्लाका विभिन्न महत्वपूर्ण स्थानहरूको भ्रमण गर्नुहुनेछ। भ्रमण स्थलहरूमा तिमी चिया बगान, तिमी तारको स्थित सिक्किम राज्य विश्वविद्यालय, आईएचसीएई चेम्चे, भाइचुङ स्टेडियम तथा भालेडुङ्गा स्काईवक परियोजना समावेश छन्। जिल्ला भ्रमणपछि केन्द्रीय मन्त्री आधिकारिक कार्यक्रमका लागि गान्तोक प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको मित व्यक्तित्व तथा जिम्मेवार सुशासनको अवधारणालाई आत्मसात गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज मिन्तोगाङदेखि मनन केन्द्रसम्म पैदल हिँडेर एक सरकारी कार्यक्रममा सहभागी हुनुभयो। यस पहलको उद्देश्य सरकारी अधिकारीहरू, स्वायत्त निकायहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू तथा अन्य संस्थाहरू बीच सरकारी स्रोत साधनको प्रभावकारी उपयोग र इन्धन खपतमा संयम अपनाउने सन्देश प्रवाह गर्नु रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्रीले यस कदमलाई सार्वजनिक सेवा र दिगोपनको सानो तर अर्थपूर्ण प्रयासको रूपमा वर्णन गर्नुहुँदै मुख्यमन्त्रीले पैदल हिँड्नुले स्रोत साधन संरक्षण मात्र नभई स्वास्थ्य र तन्दुरुस्त जीवनशैलीलाई पनि प्रोत्साहन गर्ने बताउनुभयो। यसले अझ तन्दुरुस्त, स्वास्थ्य र खुसी सिक्किम निर्माणको परिकल्पनालाई सशक्त बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। असम सरकारका नवनियुक्त मन्त्री चरण बोडोलाई हिज राति उदालगुडीमा पार्टी नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरे। सैकडौंको संख्यामा भेला भएका पार्टी कार्यकर्ताहरूले ब्याण्ड बजाएर, नाच्दै तथा जुलुस निकालेर मन्त्रीलाई उहाँको आवाससम्म पुर्याए। मन्त्रीको स्वागतलाई लिएर सम्पूर्ण क्षेत्रमा उत्सव जस्तै परिवेश देख्न पाइयो। समर्थकहरूले चरण बोडोलाई मन्त्रीमण्डलमा सामेल गरेकोमा हर्ष व्यक्त गर्दै उहाँलाई शुभकामना दिए। यस अवधि मीडियासित कुराकानी गर्नुहुँदै चरण बोडोले आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा बोडो जनताको सेवा गर्नका लागि यो अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो। बहुचर्चित जुबिन गर्ग हत्याकाण्डका मुख्य आरोपी श्याम कानु महन्तको जमानत याचिकालाई आज गौहाटी हाइकोर्टका न्यायाधीश मिताली ठकुरियाको अदालतमा सुनवाई हुनेछ। मामिलाको संवेदनशीलतालाई मध्यनजर गरी यस सुनवाईमा सबैको नजर अडेको छ। उल्लेखनीय छ, यसअघि पहिला फास्ट ट्र्याक कोर्टद्वारा धेरै पटक जमानत याचिका खारिज गरिएपछि महन्तले गौहाटी उच्च न्यायालयको रुख गरेको थियो, जबकि 13 मईमा गौहाटी उच्च न्यायालयका न्यायमूर्ति पार्थिव ज्योति सौकियाको एकलपीठले पनि उनको जमानत याचिका अस्वीकार गरेको थियो। सुनवाईको क्रममा अभियोजन र बचाउ पक्षबाट अझ विस्तृत दलिलहरू पेश गरिएको थियो। सूत्र अनुसार उच्च न्यायालयबाट राहत नमिलेपछि महन्तका अधिवक्ताहरूले मामिलासँग जोडिएका अघिल्लो कानूनी प्रक्रिया पूरा गर्दै जमानत याचिकालाई पञ्जीकृत गरायो। मणिपुर पुलिस र केन्द्रीय सुरक्षा बलले 7 मईमा भएको गोलीबारी घटनाको सम्बन्धमा ठूलो सफलता हासिल गर्दै गोलीबारीमा सामेल आरोपी अतिरिक्त केसिपी गुटका एकजना क्याडरलाई पक्राउ गरेको छ। पुलिस मुख्यालयले आज जानकारी दिए अनुसार 13 मईमा सुरक्षा बलले उग्रवादी संगठन केसिपी तेवागानवाका सक्रिय कार्यकर्ता खोङ तनबाम चिङलेम्बा मेते उर्फ नाओलाई पक्राउ गरेको थियो। नाओ थैबल जिल्लाको तामसाङ ताम लामदेङ खुनाउका बासिन्दा भएको बताइएको छ। नाओबाट एउटा मोबाइल पनि जफत गरिएको छ। असममा फेरि एकपटक हात्ती र मानिसबीच द्वन्द्व देखिएको छ। हात्तीको आक्रमणमा परि दुई ग्रामीणको मृत्यु भएको छ। रिपोर्टका अनुसार यो घटना आज बिहान नगाउँ जिल्लाको सामागुडीको बाजिया गाउँमा भएको हो। मृतकहरूको पहिचान बाजिया गाउँका बासिन्दा शरीफुल इस्लाम र प्रवीर दासको रूपमा गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी। नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सञ्चालिका मुना तामाङको तर्फबाट र श्रोताहरू, यो कार्यक्रम सुरु गर्न अघि कार्यक्रमको प्रथममा यहाँहरू समक्ष राखिरहेछु यो साङ्गीतिक कोसेली, स्वीकार्नुहोला।

र भर्खरै प्रस्तुत गीत जो हजुरहरूले सुन्नुभयो अभिनेत्री माधुरी दीक्षितमाथि चित्रित एक सुन्दर गीत। माधुरी दीक्षित हरेक चलचित्र प्रेमीको मनपर्दो अभिनेत्री। उनले धक धक गर्ल औ मोहिनीको रूपमा कैयन सिनेमा प्रेमीहरूबाट सराहना प्राप्त गरेकी छिन्। उनी बलिउडका लोकप्रिय अभिनेत्रीहरूमध्ये एक हुन् जसले आफ्नो अभिनय कौशलले सिने जगतलाई समृद्ध बनाइन्। उनका अभिनयलाई मन पराउनेहरू भारतमा मात्र नभई विश्वभरमा छन्। अभिनय अतिरिक्त उनी नृत्य पनि उत्ति नै कौशलता साथ गर्छिन्। यसरी आफ्नो सौन्दर्य, नृत्य तथा अभिनय कौशलले बलिउडमा एक विशेष स्थान बनाउने यी अभिनेत्री माधुरी दीक्षितको आज जन्मदिन। उनी 15 मई 1967 मुम्बईको एक मराठी परिवारमा जन्मेकी थिइन्। त्यसैले आउनुहोस् आजको यो कार्यक्रममा हामी यिनै प्रसिद्ध अभिनेत्री बारे चर्चा गरौं अनि जानौं उहाँको जीवनी बारे। अस्सी औ 90 दशकको शीर्ष अभिनेत्री माधुरीले त्यस्ताक, तेजाब, बेटा, हम आपके है कौन, दिल तो पागल है जस्ता कैयन सुपरहिट चलचित्रहरूमा काम गरिन्। उनको चलचित्रमा योगदानको निम्ति उनलाई 4 फिल्मफेयर अवार्डले सम्मानित जनाइयो। यस अतिरिक्त भारत सरकारले पनि उनलाई वर्ष 2008 पद्मश्री सम्मानले सम्मान जनायो। उनको प्रारम्भिक जीवनको कुरा गर्नुपर्दा त उनी पिता शेखर दीक्षित तथा माता स्नेहलता दीक्षितको कोखबाट जन्मेकी र डिभाइन चाइल्ड हाई स्कुलबाट स्कुली शिक्षा औ मुम्बई युनिभर्सिटीबाट माइक्रोबायोलोजीमा स्नातकसम्मको शिक्षा प्राप्त गरेकी हुन्। उनी एक प्रशिक्षित कथक नृत्याङ्गना पनि हुन्। उनले 3 कलिलो उमेरदेखि नै कथक सिक्न सुरु गरेकी थिइन्। वास्तवमा उनी एक डाक्टर भन्न चाहन्थिन्, तर उनको अभिनय तथा नृत्य कौशलले पछि उनले अभिनयलाई नै आफ्नो पेसा बनाइन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ बलिउडका एक प्रसिद्ध अभिनेत्री माधुरी दीक्षित बारे। अबको अघिल्लो क्रममा उहाँमाथि नै छायाङ्कित यो गीत यहाँहरू समक्ष राखिरहेछु। आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ चलचित्र जगतका एक सुन्दर एवं चर्चित अभिनेत्री माधुरी दीक्षित बारे। श्रोता, अभिनेत्री माधुरी दीक्षितको फिल्मी करियरको चर्चा गर्न पर्दा उनले साल 1984 आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन्। तर उनले आफ्नो करियरको सुरुवाती दिनहरूमा धेरै असफलताहरू देख्न पर्यो। पछि तेजाब नामक चलचित्रमा अभिनय गरे बापत उनलाई सराहना प्राप्त हुन थाल्यो। यो चलचित्रमा उनको सुन्दर अभिनयको निम्ति उनलाई पहिलोचोटि बेस्ट एक्ट्रेसको निम्ति फिल्मफेयर पुरस्कारको नामाङ्कन पनि प्राप्त भएको थियो। यो फिल्मको गीत 1-2-3 आज पनि उनको आइकोनिक सङ मानिन्छ। त्यसपछि भने उनले कहिले पछि फर्केर हेरिनन् र हिन्दी सिनेमा जगतमा हिट चलचित्रहरूमा काम गर्दै गइन्। उनले हिन्दी सिनेमा जगतमा मात्र नभई टिभी रियालिटी सोहरूमा पनि धेरै काम गरिन् र सुप्रसिद्ध बनिन्। उनले डान्स रियालिटी सोहरूमा विशेष रूपले जसको भूमिकामा काम गरिन् भने उनको व्यावसायिक रूपमा सफल चलचित्रहरूमा राम लखन, त्रिदेव, थानेदार, किशन कन्हैया, साजन, खलनायक औ राजा आदि आदि सामेल छन्। उनी साल 1990 लिएर 2000 दशकको आरम्भिक वर्षहरूमा सबैभन्दा अधिक आय भएका व्यक्तिहरू मध्ये एक थिइन्। साल 2012 फोर्ब्स इन्डियाको सेलिब्रिटीको 100 सूचीको सुरुवातबाट नै उनी यसमा सामेल छिन्। अभिनय अतिरिक्त उनी परोपकारी गतिविधिहरूमा पनि लिप्त छिन्। उनी साल 2014 युनेसेफको साथमा मिलेर बाल बालिकाहरूको अधिकारको रक्षाको निम्ति काम गर्दै आइरहेकी छिन् औ बाल श्रमलाई रोक्नको निम्ति पनि काम गरिरहेकी छिन्। माधुरी दीक्षित ज्यूले आफ्नो चलचित्रहरूमा गीतका ससाना अंशहरू पनि गाएकी छिन्। जस्तै देवदासमा उनले काहे छेर औ आजा नचलेमा उनले सोनिए मिल्जा, जसलाई बिरजु महाराज औ सलीम सुलेमानले संगीतबद्ध गरेका थिए। आफ्नो चलचित्र गुलाब ग्याङको निम्ति उनले आफ्नो आमा स्नेहलता दीक्षितसित पारम्परिक लोकगीत रङ्गी सारी गुलाबी चुनरिया गाइन्, जसलाई चलचित्र निर्देशक सौमिक सेनले संगीतबद्ध गरेका थिए औ चलचित्रको निम्ति पुननिर्मित गरेका थिए। फिल्मी उद्योगमा वर्षौंसम्म योगदान दिए तापनि अभिनेत्री माधुरी दीक्षितले बालबालिकाको शिक्षा औ महिलाहरूको सुरक्षालाई बढावा दिनको निम्ति पनि सक्रिय रूपले काम गरिरहेकी छिन्। यस्ता सामाजिक एवं परोपकारी कार्यहरू उनले अनगन्ती गरेका छन्, जसको वर्णन हामी यस कार्यक्रममा अटाउन सक्दैनौं। त्यसैले उनको चलचित्र जगतमा योगदान तथा सामाजिक क्षेत्रमा योगदान अति नै सराहनीय छ। आज उनको जन्म जयन्तीको अवसरमा उनलाई हार्दिक शुभकामना टक्राउँदै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै भएकोले श्रोताहरूबाट म बिदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा यहाँहरूसँग अवश्य भेट हुनेछ। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकै सञ्चालिका मोना तामाङ। श्रोता, आज 15 मई, आज विश्वभरमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। त्यसर्थ आउनुहोस्, आजको हाम्रो कार्यक्रमको यस अङ्कमा हामी पनि यही अन्तर्राष्ट्रिय परिवार दिवसमाथि चर्चा गरौँ र जानौँ यसको महत्त्वबारे। अन्तर्राष्ट्रिय परिवार दिवस प्रतिवर्ष 15 मईको दिन मनाइन्छ। श्रोता, संयुक्त राष्ट्रले हामीलाई याद दिलाउँदछ कि यो दिनले परिवारहरूसित सम्बन्धित मुद्दाहरू बारेमा जागरूकता बढाउने औ परिवारलाई प्रभावित गर्ने सामाजिक, आर्थिक औ जनसङ्ख्यायिक प्रक्रियाहरूबारे ज्ञान बढाउने अवसर प्रदान गर्दछ। यस वर्ष अन्तर्राष्ट्रिय परिवार दिवसको विषय रहेको छ, परिवार, असमानता औ बाल कल्याण। यो विषयमा यो कुरामा ज्यादा ध्यान दिएको छ कि बढ्दो असमानताले पारिवारिक जीवनलाई कुन प्रकारले आकार दिदछ औ बाल बालिकाहरूको भविष्यलाई कस्तो प्रकारले प्रभावित गर्दछ। यसमा असमानताहरूलाई कम गर्ने औ स्वस्थ बाल विकासलाई बढावा दिनको निम्ति एकीकृत परिवार केन्द्रित नीतिहरूमा अधिक निवेश गर्ने आह्वान गरिएको छ। परिवार सामाजिक औ आर्थिक प्रगतिको केन्द्र हो, तरै पनि कुनै कुनै परिवारहरूलाई आयको असुरक्षा, सीमित हेरचाह, सहायताको सीमितता औ आवश्यक सेवाहरूसम्म पुग्नको निम्ति कडा सङ्घर्ष गर्नुपर्दछ। यस्तो अवस्थामा पर्याप्त सहायताको अभावमा ससाना बालबालिकाहरू भएका परिवारमा गरिबीको खतरा बढेर जान्दछ, जसको कारणले बालबालिकाहरूको स्वास्थ्य, शिक्षा औ समग्र कल्याणमा दीर्घकालिक प्रभाव पर्दछ। आयको अस्थिरता, सीमित सहायता औ सेवाहरूसम्म पुग्न नसक्नाले बालबालिकाहरूको विकासमा बाधा उत्पन्न हुँदछ। विशेष गरेर यसमा लिङ्ग, प्रवासी वा विकलाङ्गता आधारित असमानताहरू पाइन्छ। यस वर्षको अन्तर्राष्ट्रिय परिवार दिवसको विषयले बढ्दो वैश्विक असमानता, आय, शिक्षा, स्वास्थ्य सेवा, डिजिटल पहुँच औ आवश्यक सेवाहरूको अनुपलब्धि आदिमा प्रकाश पार्दछ, जसले बाल बालिकाहरूको जीवनको सम्भावनाहरूलाई प्रभावित गर्दछ। यो आयोजनले पारिवारिक लचिलोपनलाई मजबुत गर्ने, गरिबी कम गर्ने औ समान अवसरलाई बढाउन एकीकृत सामाजिक सुरक्षा प्रणालीहरू, जसमा बाल सुरक्षा, माता पिताहरूलाई सहायता, बाल बालिकाहरूको निम्ति शिक्षाको आवश्यकता आदिमा बल दिनेछ। यो आयोजनाले सदस्य देशहरू, संयुक्त राष्ट्र संस्थाहरू औ नागरिक समाजको बीच संवादलाई बढावा दिदछ। यसले राम्रो नीतिगत प्रथाहरूको उजागर गर्छ औ साल 2030 एजेन्डाको सन्दर्भमा असमानताको जाँच गर्न एक नयाँ शोधपत्रको शुभ आरम्भ गर्नेछ। श्रोता, कुनै देशको सामाजिक औ राजनैतिक जीवनको गुणवत्ता विशेष रूपले यस कुराले मापिन्छ कि त्यो देशमा परिवारको जीवन कस्तो छ। आजको परिवेशमा परिवारको गरिमाको निम्ति वास्तविक चुनौतीहरू छन्, जसमा गरिबी, रोजगारको कमी, स्वास्थ्य सेवाहरूसम्म पुग्न नसक्नु, सबैभन्दा कमजोर व्यक्तिहरूको शोषण, पलायन औ युद्ध आदि।

परिवार समाजको सबैभन्दा सानो एवं बुनियादी इकाइ हो, जो प्रेम, विश्वास, सुरक्षा औ समर्थनको आधार हो। यो मात्र एकसाथ बस्ने मानिसहरूको समूह होइन, तर आपसी स्नेह औ परम्पराहरूको केन्द्र हो। यही महत्वलाई रेखाङ्कित गर्न प्रतिवर्ष 15 मईको दिन अन्तर्राष्ट्रिय परिवार दिवस मनाइन्छ। संयुक्त राष्ट्र महासंघले साल 1993 एक प्रस्ताव पारित गरी 15 मईलाई अन्तर्राष्ट्रिय परिवार दिवस मनाइने घोषणा गरेको थियो। त्यसपछि पहिलो चोटि यो दिवस साल 1994 मनाइयो। यो दिवसलाई मनाउनको मुख्य उद्देश्य समाजको विकासमा परिवारको भूमिकालाई मान्यता दिनु औ परिवारसित जुडेका मुद्दाहरूमा ध्यान आकर्षित गर्नु रहेको छ। परिवारको महत्व हामी कसरी बुझ्न सक्छौँ त भन्ने प्रश्नमा प्रथममा यसले भावनात्मक समर्थन गर्दछ। परिवार हरेक पल भावनात्मक सुरक्षा औ खुसी प्रदान गर्दछ, जसले मानिसको मानसिक स्वास्थ्यलाई सिधा असर गर्दछ। परिवारले नै बालबालिकाहरूलाई राम्रो संस्कार, शिष्टाचार औ संस्कृति सिकाउने गर्दछ, जसबाट एक जिम्मेदार नागरिकको विकास हुने गर्दछ। परिवारले हामीलाई सुरक्षाको भावना प्रदान गर्छ औ जीवनको प्रत्येक उतार चढाउमा हाम्रो सहारा बन्दछ। परिवार एक यस्तो शब्द जसको आज विश्वभरमा ठूलो महत्व रहेको छ। मनुष्यको विकास तब सुरु भएको थियो जब उनीहरूले समुदायको रूपमा बास गर्न सुरु गरे। यो स्पष्ट छ कि जहाँ एकता औ सहयोग हुन्छ, त्यहाँ सधैँ विकास औ प्रगति हुँदछ। परिवार नै हाम्रो सम्पूर्ण सहारा हो औ हाम्रो परिवारको सदस्यहरू हाम्रो बल हो। प्रेम, करुणा औ सहयोगको वास्तविक अर्थ नै परिवार शब्दमा निहित छ। वास्तवमा परिवार विश्वास, आराम, खुशी औ लगावको परिवार्य हो। परिवार निस्सन्देह हाम्रो जीवन चक्रको सबैभन्दा महत्वपूर्ण पाटो हो। जन्मदेखि लिएर मृत्युसम्म परिवारको सदस्यहरूसित हामी सधैँ आपसमा तालमेल मिलाएर बस्नुपर्ने हुन्छ। परिवार भन्नाले रगत सम्बन्धी मात्र नभएर ती व्यक्तिहरू पनि हुन् जसले हामीलाई स्नेह गर्छन्, हामीलाई सधैँ साथ दिदछन् र जसलाई हामी सधैँ भरोसा गर्न सक्छौँ। उनीहरू हाम्रो सहारा औ प्रेरणा हुँदछ। एक दरिलो परिवारले स्वस्थ समाजको निर्माण गर्दछ। प्रतिवर्ष यो दिवसलाई नयाँ नयाँ विषयहरूसित मनाइने गर्छ, जसले परिवारलाई प्रभावित गर्ने समस्याहरू जस्तै शहरीकरण, जलवायु परिवर्तन, नयाँ तकनिक आदि आदि कुराहरूमा ध्यान केन्द्रित गर्छ। यो दिनले मानिसहरूलाई आफ्नो परिवारको साथ समय बिताउने औ आफ्नो सम्बन्धलाई प्रगाढ एवं गहिरो बनाउन प्रेरित गर्दछ। आजको व्यस्त आधुनिक जीवनशैलीमा परिवारसित गुणवत्तापूर्ण समय बिताउनु पनि अति नै जरुरी छ। श्रोता, अन्तर्राष्ट्रिय परिवार दिवसले हामीलाई यो याद दिलाउँछ कि परिवार नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। अन्तर्राष्ट्रिय परिवार दिवसको यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना टक्र्याउँदै म सञ्चालिका यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी र अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिसा कवासबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब अमिरात, यूएई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबीमा राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगाण्डाका विदेश मन्त्री ओडोङ्गो जे जे अबखुरसँग भेट गर्नुभयो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राजस्थानमा 400 करोड रूपियाँभन्दा बढी मूल्यका धेरै परियोजनाहरूको भर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। पुदुचेरीमा अल इण्डिया अन्ना डीएमकेका वरिष्ठ विधायक ए अन्बालगनलाई पुदुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ र मौसम विभागले आज कोंकण र गोवा, मध्यप्रदेश, मराठवाडा, सौराष्ट्र, कच्छ, उत्तर प्रदेश, विदर्भ र पश्चिमी राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमिरात, यूएई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नु भएको छ। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। युएईको F-16 लडाकु विमानहरूले श्री मोदीको विमानलाई युएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गर्यो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एसियामा जारी युएईसँग सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले युएईमा हालै भएका आक्रमणहरूको कडा निन्दा गर्नुहुँदै यो आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा युएई नेतृत्वले देखाएको लचिलोपनको प्रशंसा गर्नुभयो।
2: और बिल्डर का परिचय दिखाया है, यह बहुत ही सराहनीय है। राष्ट्रीय एकता, सुरक्षा और क्षेत्रीय अखंडता को बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं।
1: दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्नुभयो। श्री मोदीले अमिरातलाई भारतको समर्थन रहेको पुनः पुष्टि गर्नुहुँदै र विश्वव्यापी संघर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ्ने एकमात्र

0: बाटो रहेको बताउनुभयो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: बातचीत के नतीजे सामने आने शुरू हो गए हैं। दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व्स पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक एमओयू पर हस्ताक्षर किए। इन्वेस्टमेंट के मोर्चे पर यूएई ने भारत के इंफ्रास्ट्रक्चर आरबीएल बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और यूएई के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद कुमार, आकाशवाणी समाचार, अबुधाबी।
0: आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगाण्डाका विदेश मन्त्री ओडोङ्गो जे जे अबुपखरसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले लामो समयदेखि चलिरहेको भारत युगाण्डा सहयोग निरन्तर अगाडि बढ़िरहेको बताउनुभयो। उहाँले दुई नेताले खाद्य र स्वास्थ्य सुरक्षा साथै प्रविधिको प्रयोग र भारतीय समुदाय र व्यवसायहरूद्वारा सक्षम बलियो सम्बन्धहरू सहित अनुभवहरू साझा गर्ने बारेमा छलफल गरेको बताउनुभयो। राजस्थानका मुख्यमन्त्री भजन लाल शर्मा, केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राज्यमा 400 करोड़ रूपियाँ भन्दा बढी मूल्यका धेरै परियोजनाहरूको वर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। यी परियोजनाहरू सेमी कन्डक्टर, रेलवे र सिवेज जल शोधन प्लान्टहरूसँग सम्बन्धित छन्। यस अवसरमा सभालाई सम्बोधन गर्नुहुँदै राजस्थानका मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राज्यमा धेरै परियोजनाहरू शुरू गरिएको बताउनुभयो, जसले विकासलाई तीव्रता दिएको छ। श्री शर्माले भन्नुभयो, पहिलोपल्ट राजस्थानमा 35 नीतिहरू बनाइएको छ। उहाँले राज्य सरकारले यस वर्षको मार्चमा आफ्नो पहिलो सेमी कन्डक्टर नीति शुरू गरेको थियो, जसको उद्देश्य राज्यलाई सेमी कन्डक्टर डिजाइनको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु हो। यस अवसरमा केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, भारतले विगत 12 वर्षमा इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले इलेक्ट्रोनिक्स क्षेत्र 6 गुणा बढेको, जसको कुल उत्पादन अहिले 13 लाख करोड़ रूपियाँ पुगेको बताउनुभयो। श्री वैष्णवले इलेक्ट्रोनिक्स निर्यात 4 लाख करोड़ रूपियाँ भन्दा बढी भएको उल्लेख पनि गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR Karsyong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदीय कार्यमन्त्री किरण रिजिजूले तेलको मूल्य वृद्धिको बारेमा बोल्दै पश्चिम एसिया संघर्षपछि विश्वमा इन्धनको मूल्यमा वृद्धि देखेको बेला भारत यस स्थितिमा सबैभन्दा अलग खड़ा रहेको बताउनुभयो। सोशल मीडिया पोस्टमा श्री रिजिजूले भन्नुभयो, धेरै देशहरूले पेट्रोल र डिजलको मूल्य 20% बढाएर लगभग 100% पुर्याएका छन् भने भारतले पेट्रोलको मूल्य केवल 3.2% र डिजलको मूल्य 3.4% बढाएको छ। उहाँले भन्नुभयो, ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागेको र विश्वव्यापी बजारमा उथलपुथल देखिए पनि देशका सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले धेरै हप्तासम्म ठूलो घाटा बेहोरेका छन्, जसले गर्दा मानिसहरूलाई महँगाई र आर्थिक दबावबाट बचाइएको छ। श्री रिजिजूले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक स्थिरतालाई जनकल्याणसँग सन्तुलनमा राखिरहेको छ। पुडुचेरीमा अल इण्डिया अन्ना डीएमके का वरिष्ठ विधायक ए अन्बालगनलाई पुडुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ। उपराज्यपालले मुख्यमन्त्रीको सिफारिशमा यो नियुक्ति गर्नुभएको हो। श्री अन्बालगन पुडुचेरीमा अल इण्डिया अन्ना डीएमके का प्रदेश अध्यक्ष र ओपलमका विधायक पनि हुनुहुन्छ। विधानसभाको अस्थायी अध्यक्षको रूपमा औपचारिक पदभार ग्रहण गरेपछि उहाँले विधानसभाका नवनिर्वाचित सदस्यहरूलाई पदको शपथ दिलाउनुभयो। मुख्यमन्त्री र दुई मन्त्रीहरूले बुधबार शपथ ग्रहण गर्नुभयो। एनडीएले अझै 3 क्याबिनेट पद र विधानसभा अध्यक्ष, उपाध्यक्ष अनि सरकारी सचेतक पदहरूका लागि उम्मेद्वारहरूको नाम अन्तिम रूप दिन बाँकी रहेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले स्वतन्त्र भारतको लोकसभाका प्रथम अध्यक्ष गणेश वासुदेव मावलङ्करलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मौसम विभागले आज कोंकण र गोवा मध्य प्रदेश मराठवाड़ा सौराष्ट्र कच्छ उत्तर प्रदेश विदर्भ र पश्चिमी राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। पश्चिमी मध्य प्रदेशका केही भागहरूमा रातिको समयमा गर्मी हुनेछन्। अण्डमान र निकोबार द्वीप समूह उत्तर पूर्वी केरलम माहे दक्षिण आन्तरिक कर्नाटक पश्चिम बंगालको तराई क्षेत्र सिक्किम तमिलनाडु र पुडुचेरीमा आगामी दुई तीन दिनमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। आज आन्ध्र प्रदेश आसाम मेघालय बिहार छत्तीसगढ़ अरूणाचल प्रदेश गंगे पश्चिम बंगाल र उडिसाका केही भागहरूमा मेघ गर्जन सहित आँधी भेरी आउने सम्भावना छ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरात यूएई र युरोपको आफ्नो छ दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबीमा राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगाण्डाका विदेश मन्त्री ओडोङ्गो जेजे अबुबखरसँग भेट गर्नुभयो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राजस्थानमा 400 करोड़ रुपियाँ भन्दा बढी मूल्यका धेरै परियोजनाहरूको वर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। पुडुचेरीमा अल इण्डिया अन्ना डीएमकेका वरिष्ठ विधायक एन अन्बालगनलाई पुडुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ र मौसम विभागले आज कोंकण र गोवा मध्यप्रदेश मराठवाड़ा सौराष्ट्र कच्छ उत्तर प्रदेश राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

यतिन्जेल प्रस्तुत थियो हिन्दी वार्ताको कार्यक्रम। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब अघिल्लो चरणमा प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथी मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा। र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता, सधैँ झैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रममा इतिहास पाठ अन्तर्गत हामी बुझ्नेछौँ बङ्गालको विभाजनबारे। हामी सबैलाई थाहा भएकै कुरा हो, सन् 1905 ब्रिटिस शासनले बङ्गाललाई प्रशासनिक कारण देखाउँदै विभाजन गर्यो। तर यसको वास्तविक उद्देश्य फुटाउ र शासन गर भन्ने नीति अन्तर्गत जनतालाई विभाजित गर्नु थियो। यस निर्णयले भारतीय जनतामा व्यापक असन्तोष फैलायो र राष्ट्रवादी आन्दोलनलाई नयाँ दिशा दियो। यसै घटनाबाट स्वदेशी आन्दोलन जस्ता महत्त्वपूर्ण आन्दोलनहरू सुरु भए, जसले देशप्रेम, आत्मनिर्भरता र एकताको भावनालाई बलियो बनाउँदै गयो। आजको कार्यक्रममा हामी बङ्गाल विभाजनका कारण, यसको प्रभाव र यसले स्वतन्त्रता आन्दोलनमा खेलेको भूमिका बारे सरल र गहिरो रूपमा बुझ्नेछौँ, जसलाई हजुरहरू समक्ष राख्नुहुनेछ शिक्षक दिपेश शङ्करज्यूले।
1: नमस्कार श्रोतागण, आज फेरि केही समय अवधिको अन्तरालमा म दिपेश शङ्कर दार्जिलिङ सरकारी उच्च विद्यालयको सहशिक्षक, यस आकाशवाणी खरसाङ मार्फत प्रसारण गरिने शिक्षा ज्योति कार्यक्रममा केही ज्ञानवर्धक कुराहरू लिएर फेरि पनि उपस्थित भएको छु। र आजको यस कार्यक्रम विशेष त भारतीय इतिहास विषयसँग नै जोडिएको विषयमाथि चर्चा हुने भएकोले म यहाँबाट विशेष गरेर ती विद्यार्थी भाइ बहिनीहरू जो हालमा विभिन्न विद्यालय वा कलेजहरूमा अध्ययनरत छन्, उहाँहरूलाई आजको यस कार्यक्रम ध्यान लगाएर सुनिदिने निवेदन गर्दछु। र आजको विषयसँग जोडिएको कतिपय तथ्यहरू अवश्य पनि भविष्यमा तपाईँहरूलाई कुनै न कुनै क्षेत्रमा काम लाग्ने नै छ। र लौ त श्रोतागण, अब हामी धेरै अबेर नगरी आजको चर्चा विषयतर्फ अघि बढौँ है त। श्रोतागण, हामी सबैलाई थाहा भएकै कुरो हो कि हाम्रो देश भारतवर्षमाथि लगभग 200-300 वर्ष जति अङ्ग्रेज हुकुमतको शासन चल्यो। हाम्रो देशको यति लामो समयसम्म पराधीनताको अवधि हाम्रो देशको सांस्कृतिक, सामाजिक, अर्थनैतिक, शैक्षिक, धार्मिक, आध्यात्मिक सबै क्षेत्रमा नै धरोहर स्वरूप मानिने हाम्रो देशको धरातललाई नै कमजोर पारिदियो। तर पछि सन् 1947 हाम्रो देश यो पराधीनताको चङ्गुलबाट मुक्त भयो र आज हामी आफ्नो स्वतन्त्र भारत देशमा एक खुसियाली नागरिकको रूपमा बाँच्न सकिरहेका छौँ। तर यस पराधीनताको चङ्गुलबाट छुटकारा पाउन हाम्रो देशले जुन सङ्घर्षहरूको सामना गर्नु पर्यो, त्यसको एउटा लामो छुट्टै कहानी छ। र श्रोतागण, कुनै पनि देशको हँसिलो वर्तमान र स्वर्णिम भविष्यसित त्यस देशको भूतकालको ऐतिहासिक घटनाहरूको गाथा जोडिएको हुन्छ। र हाम्रो देशको गरिमामय इतिहासमा घटेका यस्तै थुप्रै घटनाहरूमध्ये एउटा हो सन् 1905 भएको बङ्गाल विभाजनको घटना। र श्रोतागण, आजको हाम्रो चर्चाको मूल विषय 20 शताब्दीको सुरुमै घटेको यही बङ्गाल विभाजनको घटना नै हो। र श्रोतागण, भारतीय इतिहासमा सन् 1885 वर्ष एक महत्त्वपूर्ण वर्ष मानिन्छ, किनभने त्यस वर्ष भारतमा भारतीय राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो, जो भारतको एउटा पहिलो राष्ट्रव्यापी सङ्गठन थियो। एलन एक्टोबियम ह्युमको प्रचेष्टामा स्थापित भएको यस सङ्गठनको पहिलो सभापति एकजना बङ्गाली ब्यारिस्टर उमेश चन्द्र ब्यानर्जी थिए भने, यस सङ्गठनको उद्देश्य शिक्षित भारतीयहरूको निम्ति सरकारमा अधिकभन्दा अधिक भागीदारी प्राप्त गर्नु थियो अनि भारतीय र ब्रिटिस राजबीच नागरिक अनि राजनैतिक संवादको एउटा मञ्च तयार पार्नु थियो अनि यस्तो देशको शासनमा सुधार ल्याउन र भारतीय जनतालाई केही अधिकार दिलाउन सरकारलाई प्रार्थना र विन्ती गर्ने मात्र कङ्ग्रेसको कार्यक्रम थियो। तर वर्षै पछि कङ्ग्रेसको एकै थरीका प्रस्तावहरू पास गर्दै सरकारलाई विन्ती र अपिलले रिझाउने कार्यक्रमले विशेष केही सफलता ल्याउन भने सकेन र भारतीय राष्ट्रिय कङ्ग्रेसभित्रै सरकारप्रति विरोधको भावना दह्रिलो हुन थाल्यो र उग्रपन्थी विचारवादीहरूको एउटा छुट्टै दल देखा पर्न थाल्यो। वास्तवमा कङ्ग्रेसभित्र उग्रवादी विचारधारा बढेको कारण केही हदसम्म बङ्गालका उग्रवादी विचारधारा भएका नेताहरूको कारणले गर्दा पनि थियो। सम्पूर्ण भारतभरिमा बङ्गाल प्रान्त उग्रवादको गढ बन्न गएको थियो। अरविन्द घोष, विपिन चन्द्रपाल जस्ता उग्रवादी नेतृत्व भएको बङ्गाललाई सरकार पनि ब्रिटिस राजको विपरीत खतरा एवं शङ्काको दृष्टिले हेर्न बाध्य भयो। बङ्गाली राष्ट्रवादीहरूलाई अरू सम्प्रदाय र प्रान्तबाट छुट्टै राख्ने सरकारले अब षड्यन्त्र रच्न थाल्यो। र यसैबीच श्रोतागण, भारतमा सन् 1899 भाइसरयको रूपमा लर्ड कर्जन भन्ने व्यक्ति नियुक्त भएर आए। तिनी भारतमा आए पश्चात आफ्नो कतिपय कार्यहरूको निम्ति तिनी लोकनिन्दाका पात्र पनि भएका थिए। तिनले भारतमा धार्मिक पृथकताको भावनालाई प्रोत्साहन दिन थाले अनि भारतमा राष्ट्रवादी आन्दोलनमा नेतृत्व दिने बङ्गाली एकतालाई आघात पर्याउने षड्यन्त्र रच्न थाले। तिनले असलमा बङ्गाल प्रान्तलाई विभाजन गर्ने योजना बनाएका थिए। र श्रोतागण, अब यो बङ्गाल विभाजन चाहिँ हामी अब कसरी भयो त भन्ने कुरालाई हामी चर्चाको क्रममा अगाडि बुझ्नेछौँ। र श्रोतागण, लर्ड कर्जनले भने 1903 नै बङ्गाल विभाजनको एउटा योजना तयार बनाएका थिए। बङ्गाल प्रान्तमा असम, बिहार, उडिसा र छोटा नागपुर इलाका पर्थ्यो। त्यस समय एउटा ठुलो प्रदेश थियो बङ्गाल, र सन् 1874 असममा एउटा भिन्नै प्रदेश बनेको थियो, एउटा प्रावधान थियो। चटगाउँ विभाग, ढाका जिल्ला र मैमनसिंह भन्ने जो अहिले वर्तमान रूपमा यी तिनैवटा ठाउँहरू बङ्गलादेशमा पर्छ पनि असममा गाभ्ने त्यति बेला योजना बनाएको थियो। र सन् 1903 ब्रिटिस भारत सरकारका गृह सचिव एचएस रिस्ले भन्ने व्यक्तिको एउटा प्रकाशित प्रस्तावमा यो कुराहरू उल्लेख गरिएको छ। तर बङ्गालका हिन्दू मुस्लिमले एकबद्ध भई यसको विरोध गर्दा सरकारले त्यति बेला 1903 यो योजना त्याग्न परेको थियो। र 1903 कङ्ग्रेस अधिवेशनले पनि यसको विरोधमा प्रस्ताव पास गरेको थियो। त्यस समय यो योजना सफल हुन नसके तापनि फेरि चाँडै सन् 1905 बङ्गाल विभाजनको योजनालाई फेरि लर्ड कर्जनले अझ दह्रिलो रूपमा अघि लिइरिकन आयो। र प्रशासनको सुविधाको निम्ति बृहत बङ्गाल प्रान्तलाई विभाजन गर्ने सरकारको भनाइमा बङ्गाली जातिको एकतालाई नष्ट पार्ने खास कारण, भित्री कारण लुकेको थियो। यसमा केही सन्देह छैन। कर्जनले भित्रभित्रै बङ्गाललाई विभक्त पार्ने योजना बनाउन थाले। लन्डनको एउटा समाचार पत्रमा यो विभाजनको योजनालाई भारत सचिवको स्वीकृति प्राप्त भएको खबर 1905 छापियो। नयाँ योजना त झन् अझै खराब थियो। जुलाई महिनामा कर्जनले सिमलाबाट बङ्गाल विभाजन गर्ने घोषणा गरे। ढाका, चटगाउँ र राजशाही विभाग, मालदा जिल्ला, पार्वत्य त्रिपुरा र असम मिलाएर पूर्व बङ्गाल र असम भन्ने एउटा नयाँ प्रदेश गठन हुने भयो। बङ्गालमा भने पश्चिम बङ्गाल, बिहार र उडिसा राखियो। यो विभाजन 16 अक्टोबर 1905 कार्य रूपमा परिणत हुने निर्णय गरियो। अब यो घोषणा भयो। अब र यो विभाजन गर्नुको कारणहरू के थियो त? सरकारको, ब्रिटिस सरकारले किन चाहिँ यो बङ्गाललाई टुक्राइरिकन एउटा दुईवटा प्रान्तमा बाँड्न उनीहरूलाई मजबुरी थियो भन्ने कुराको हामी अब कारणहरूको बारेमा अब श्रोतागण यहाँ एक पछि अर्को गर्दै चर्चा गर्दै जानेछौँ। र श्रोतागण, सन् 1905 लर्ड कर्जनद्वारा गरिएको बङ्गाल विभाजनका प्रमुख कारणहरू मुख्यतया प्रशासनिक सुधारको आवरणमा राजनीतिक स्वार्थ र साम्प्रदायिकता फैलाउनु थियो। यसको मुख्य उद्देश्य बङ्गालमा बढ्दो राष्ट्रवादी चेतनालाई दबाउनु र हिन्दू मुस्लिम एकतालाई तोड्नु थियो। र सर्वप्रथम कारण त यहाँनिर राजनीतिक कारण देख्छौँ, राष्ट्रवादलाई दबाउने कारण। र 20औं शताब्दीको सुरुमा बङ्गाल भारतीय राष्ट्रवाद र क्रान्तिकारी गतिविधिको केन्द्र बनेको थियो। भारतभरिमा जति पनि अङ्ग्रेज विरुद्ध क्रान्तिकारी गतिविधिहरू, राष्ट्रवादी गतिविधिहरू जति पनि थियो, त्यो बङ्गाल एउटा केन्द्र जस्तो थियो। र अङ्ग्रेजहरू बङ्गालको बौद्धिक र राजनीतिक प्रभावबाट डराएका थिए। त्यसैले बङ्गाललाई विभाजन गरेर यहाँको बढ्दो राष्ट्रवादको भावनालाई अङ्ग्रेजहरू कमजोर पार्न चाहन्थे। अर्को थियो कारण एउटा फुट र राजनीति, हामी अङ्ग्रेजीमा भनौँ भने डिभाइड एन्ड रुल भन्छौँ, साम्प्रदायिक नीति हो यो एउटा। विभाजनले बङ्गाललाई मुस्लिम बहुसङ्ख्यक पूर्वी बङ्गाल र हिन्दू बहुसङ्ख्यक पश्चिम बङ्गाल क्षेत्रमा छुट्याउने भयो। यसको उद्देश्य हिन्दू र मुस्लिम समुदायबीच अविश्वास बढाउनु र राष्ट्रिय एकतालाई तोड्नु थियो। अर्को कारण हामी देख्छौँ यहाँनिर प्रशासनिक असुविधाको कारण। अङ्ग्रेजहरूले विशाल बङ्गाल प्रान्तको जनसङ्ख्या र क्षेत्रफल धेरै भएकोले प्रशासन चलाउन गाह्रो भएको तर्क दिएका थिए। यद्यपि यो एउटा केवल बहाना मात्र थियो, वास्तवमा बृहत बङ्गाल प्रान्तलाई विभाजन गर्नमा बङ्गाली जातिको एकतालाई नष्ट पार्ने खास कारण लुकेको थियो। र यसै क्रममा अर्को कारण हामी देख्छौँ बङ्गाल विभाजन गर्ने, आर्थिक कारण। बङ्गाल विभाजन मार्फत पूर्व र पश्चिम बङ्गालको आर्थिक सञ्जाललाई तोडेर स्थानीय उद्योगहरूलाई कमजोर बनाउनु र बेलायती वस्तुहरू, भन्नुको मतलब विदेशमा बनेका, इङ्ल्यान्डमा बनेका वस्तुहरूको बजार सुनिश्चित गर्नु पनि थियो। अङ्ग्रेजहरू यहाँको अर्थनीतिको मूल धरातललाई नै आफ्नो कब्जामा लिइरिकन आर्थिक रूपले भारतलाई कमजोर बनाउन पनि उनीहरूको उद्देश्य थियो। र अर्को कुरो थियो कलकत्ताको प्रभावलाई कम पार्ने। तत्कालीन समयमा कलकत्ता राष्ट्रवादी आन्दोलनको केन्द्र थियो। विभाजनपछि नयाँ बनेको पूर्वी बङ्गाल र असमको राजधानी ढाका बनाएर कलकत्ताको प्रभावलाई पनि अब उपरान्त घटाउन खोजिएको थियो। अर्को कुरा हेऱ्यौँ भने बङ्गाली भाषीहरूको शक्तिलाई पनि कमजोर पार्ने थियो। बङ्गालीहरू आफ्नो भाषा र संस्कृतिमा धेरै बलियो थिए। उनीहरूलाई भाषिक र सांस्कृतिक रूपमा विभाजित गरेर र कमजोर गरेर उनीहरूको प्रभाव कम गर्न खोजिएको थियो। र श्रोतागण, अहिलेसम्मको चर्चाबाट हामी के बुझ्छौँ भने यहाँ ठुलो बङ्गाललाई प्रशासनको सुविधाको निम्ति बाँड्ने कारण देखाएर सरकारले तर्क त प्रस्तुत गर्यो। यस्तै हो भने त बिहार र उडिसालाई छुट्याएको भए पनि हुने थियो, तर मूल बङ्गाललाई विभक्त गर्ने कारण थियो राष्ट्रवादले उद्भूत बङ्गाली जातिलाई विभक्त गरी तिनीहरूको एकतालाई तोड्नु। र पूर्व बङ्गाल र असममा हिन्दूहरू अल्पसङ्ख्यक जाति घोषित गरी साम्प्रदायिक विभाजन सृष्टि गर्ने अङ्ग्रेजहरूको विभेद नीति थियो। उडिसा र बिहारसँग पश्चिम बङ्गाललाई राखिदिँदा त्यहाँ पनि बङ्गालीहरू अल्पसङ्ख्यक हुने भए। यो राजनीतिक दाउ तत्कालीन भाइसराय लर्ड कर्जन, ब्रिटिस मन्त्रीमण्डलमा रहेका भारतीय सचिव र अन्य अङ्ग्रेज कर्मचारीहरूले लेखेका रिपोर्ट, चिठी र मसौदाहरूबाट पनि स्पष्ट भएको छ। र 7 जुलाई 1905 लर्ड कर्जनले बङ्गाल विभाजन 16 अक्टोबरदेखि लागू हुने घोषणा गरेपछि बङ्गालमा चारैतिर विक्षोभको लहर देखा पर्यो र चारैतिर मान्छेहरू रुष्ट भए अङ्ग्रेज सरकारपट्टि र आन्दोलनमा उत्रे। र कुन आन्दोलन भयो त यो बङ्गाल विभाजनको विरुद्ध भन्ने कुरा अब हामी यहाँनिर चर्चा गर्नेछौँ। र श्रोतागण, बङ्गाल विभाजनको चर्चा गर्दा हामीले स्वदेशी आन्दोलनबारे चर्चा नगरी बस्न सक्दैनौँ, जो बङ्गाल विभाजन विरुद्ध भएको एउटा देशव्यापी बृहत आन्दोलन थियो। वास्तवमा 1905 बङ्गाल विभाजनसँग नै यो स्वदेशी आन्दोलन पनि जोडिएको छ। शासनको सुविधाको निहुमा बङ्गाललाई विभक्त पारी राष्ट्रिय आन्दोलनको अगुवाई गर्ने, बङ्गाली जातिको एकता नष्ट गर्ने योजनाको खिलाफमा एउटा बृहत आन्दोलनलाई जन्म दियो, जुन थियो स्वदेशी आन्दोलन। बङ्गभङ्ग विरुद्ध हिन्दू मुस्लिम, धनी गरिब, सहरे गाउँले सबैले एक भई आन्दोलन सुरु गरे। यो आन्दोलन केवल प्रतिवादमै सीमित रहेन, अङ्ग्रेज सरकारप्रति अनुरोध प्रार्थनाको केही फल नहुँदा, सभा र जुलुसको परिणाम केही ननिस्किँदा यो आन्दोलनले अर्को रूप लियो। त्यो थियो बोइकट र स्वदेशी आन्दोलन। बोइकटको अर्थ थियो विदेशी लुगाफाटा र माल सामानको बहिष्कार थियो। यस पद्धतिद्वारा ब्रिटिस अर्थनीतिमा आघात पुर्याउने लक्ष्य राखिएको थियो। र श्रोतागण, यो बोइकट र स्वदेशीको विचार भने कुनै नौलो विचार थिएन। यसभन्दा अघि आयरल्यान्ड र चिनियाहरूले पनि इङ्ल्यान्ड र अमेरिकाको खिलाफमा यो नीति अप्नाइसकेका थिए। यो बहिष्कारको कार्यक्रम नकारात्मक थियो भने बङ्गालमा स्वदेशी आन्दोलन सकारात्मक कार्यक्रम थियो। स्वदेशमै बनेका लुगाफाटा र माल सामान प्रयोग गरेर स्वदेशी व्यापार तथा उद्योग धन्दा बढाउने, भारतीय सबै वस्तुलाई प्रोत्साहन दिने आन्दोलन स्वदेशी आन्दोलन थियो। कलकत्ताको टाउन हलमा 7 अगस्त 1905 कासिम बजारका महाराजा मनिन्द्र चन्द्र नन्दीको सभापतित्वमा भएको जनसभाले बङ्गभङ्गलाई बङ्गाली जातिमाथि आएको दुर्भाग्य भनी यसलाई विरोध गर्ने निर्णय सँगै स्वदेशी आन्दोलनको औपचारिक रूपमा सुरुवात हुन जान्छ। जुन दिनदेखि बङ्गभङ्ग कार्यरूपमा परिणत हुने भएको थियो त्यो 16 अक्टोबर 1905 दिन समस्त बङ्गाली जातिले उपवास बसेर जातीय शोक दिवस पालन गरे। रविन्द्रनाथ ठाकुरले त्यो दिन राखी बन्धन गर्ने कार्यक्रम दिए। दुई खण्डमा बाँडिएका बङ्गालका मानिस भाइ भाइ हुन्, तिनीहरूको भातृत्व अटुट छ भन्ने चिनारी दिन हिन्दू मुस्लिम ख्रिस्टानले परस्परलाई त्यो दिन रिखी डोरी लगाइदिए। कलकत्तामा त्यो दिन पारस्परिक प्रेम र स्नेहका मर्म स्पर्शी दृश्यहरू देखा परे। बङ्गभङ्गको विरोधमा प्रयोग गरिएको प्रमुख हतियार थियो बोइकट र विदेशी लुगाफाटा र माल सामानहरूको बहिष्कार। कलकत्ता र बङ्गालका अन्य जिल्लाहरू गाउँ र सहरमा बेलायती लुगाफाटा र चिजबिजहरूको प्रयोग हुन छाडेपछि यस्ता माल सामानहरूको बिक्री घट्न थाल्यो। देशभक्तिको भावनाले ओतप्रोत भई विदेशीको बहिष्कार गरेपछि स्वदेशी चिजबिजको उपयोग गर्नुपर्छ भन्ने भावना र विचार नेताहरूले प्रचार गर्न थाले र श्रोतागण, बङ्गभङ्ग विरुद्ध थालिएको यो स्वदेशी आन्दोलन बङ्गालमा मात्र सीमित नरहेर भारतको अन्य राज्यहरूमा पनि त्यतिकै तीव्रताको साथ फैलिएको थियो। 11 फरवरी 1907 आन्ध्र प्रदेशमा स्वदेशी आन्दोलन वन्दे मातरम आन्दोलनको नाममा थालियो। यहाँका प्रमुख नेता थिए हरिशा बोथामा राव अनि बोधी नारायण राव। यसै क्रममा पुना अनि बम्बईमा बाल गङ्गाधर तिलकको नेतृत्वमा, पन्जाबमा लाला लाजपत राय अनि अजित सिंहको नेतृत्वमा, दिल्लीमा सैयद हैदर राजाको नेतृत्वमा अनि मद्रासमा चिदम्बरम पिल्लाईको नेतृत्वमा स्वदेशी आन्दोलनको थालनी वा प्रचार भएको थियो। आन्दोलनको बढ्दो प्रभावदेखि भयभीत भएर ब्रिटिस सरकारले यस आन्दोलनलाई दबाउन दमनकारी नीतिहरू अप्नाउन थाल्यो। एकपछि अर्को गर्दै आन्दोलन विरुद्ध थुप्रै कानुनहरू अङ्ग्रेज सरकारले पारित गर्न थाल्यो। जस्तै भड्काउपूर्ण सभा विरुद्ध ऐन 1907 पारित गर्यो, अपराधी कानुन संशोधन ऐन 1908, भारतीय खबर कागज ऐन 1908, विस्फोटक तत्त्व ऐन 1908, भारतीय प्रेस ऐन 1910 इत्यादि इत्यादि यस्तो कानुनहरू पास गरेर भारतमा यो बङ्गभङ्ग विरोधी आन्दोलनलाई दबाउन अङ्ग्रेजहरूले चेष्टा गरेका थिए। र श्रोतागण, अब यो वृहत आन्दोलन त भारतभरि फैलियो र यो बङ्गाल विभाजन चाहिँ कसरी अन्त भयो त भन्दाखेरि चाहिँ चर्चाको क्रमलाई अघि लैजाँदा हामीले यहाँसम्म के बुझ्न सक्यौँ भने बङ्गभङ्गको घोषणा हुने बित्तिकैदेखि त्यसको घोषणाको विरुद्धमा सर्वभारतीय स्तरमा स्वदेशी आन्दोलन फैलिएर जान्छ। यता ब्रिटिस सरकार भने जनताको विरोधप्रति केही ध्यान नदिएर आफ्नो फैसलामा अडिग बस्यो। लर्ड कर्जन पनि आफू ढिट भई विभाजन कार्य गर्ने गरे। उनले जनताको पुकार सुन्न त परै जाओस् तर लर्ड कर्जनले बङ्गभङ्ग विरोधी आवाजहरूमाथि कठोर दमन नीति अप्नाए अनि वन्दे मातरमको नारा लाउने समेत कार्यलाई उनले अवैध घोषणा गरे। तैपनि श्रोतागण, जनताले भने बङ्गाल विभाजनको विरोध गर्न छाडेनन् अनि केही पछि भारतीय राष्ट्रिय कङ्ग्रेसले त्यसलाई अखिल भारतीय विषय पनि बनाएको थियो। वास्तवमा बङ्गाल विभाजनको विरोध कार्यले समस्त भारतवासीमा एकताको बीजारोपण गर्यो अनि त्यो एकता दिन प्रतिदिन सफल हुँदै गयो। भारतवासीका त्यस्तो दृढता देखेर ब्रिटिस सरकारलाई आफ्नो भूल पत्तो लाग्दै गयो अनि सन् 1911 त्यो भूल सच्याउने प्रयास पनि उनीहरूले गरे। त्यो साल ब्रिटिस सम्राट अनि साम्राज्ञी भारतको भ्रमणार्थ आएका थिए अनि त्यही उपलक्ष्यमा दिल्लीमा एउटा राज्य अभिषेक दरबारको एउटा अनुष्ठानको आयोजना भएको थियो। त्यही अवसरमा ब्रिटिस सरकारले 2 सरकारी विज्ञप्ति जाहेर गर्यो। ती विज्ञप्तिको भारतमा निकै ठुलो ऐतिहासिक महत्त्व छ, कारण प्रथम विज्ञप्ति अनुसार बङ्गाल विभाजनलाई रद्द गरियो एवं दोस्रो विज्ञप्ति अनुसार भारतको राजधानी जो अहिलेसम्म कलकत्तामा थियो भने अब दिल्लीमा सारियो। र यो बङ्गाल विभाजन ब्रिटिस सरकारले 1905 गर्यो अनि त्यसको विरोधमा बङ्गालभरि अथवा

0: सम्पूर्ण सर्वभारतीय स्तरमा एउटा स्वदेशी र बयकट आन्दोलन भयो अनि अन्तमा गइरहेकन ब्रिटिस सरकारले फेरि यो बङ्गाल विभाजनको घोषणालाई त्यसको छ वर्ष पछाडि 1911 रद्द पनि गर्यो। र यो बङ्गाल विभाजन घटनाको महत्त्व के छ, ऐतिहासिक महत्त्व के छ भन्दाखेरि चाहिँ श्रोतागण 12 डिसेम्बर 1911 भएको दिल्ली दरबारमा सम्राट पञ्चम जर्जले बङ्गाल विभाजन खारेज गरिएको घोषणा गरे अनि बङ्गालका दुई भाग फेरि जोडिएपछि यो गभर्नरद्वारा शासित एउटा प्रदेशमा परिणत भयो। 1905 बङ्गाल विभाजन भारतीय इतिहासको एउटा अत्यन्तै महत्त्वपूर्ण र निर्णायक घटना हो जसले भारतीय स्वतन्त्रता आन्दोलनलाई नयाँ मोड दियो। यस बङ्ग भङ्ग विरोधी स्वदेशी आन्दोलनले नै भारतीय स्वतन्त्रता सङ्ग्रामको जग बसालेको थियो। भविष्यमा गान्धीजीले भारतीय स्वतन्त्रता प्राप्त गर्न जुन असहयोग आन्दोलन गरे अनि उनले आफ्नो आन्दोलनहरूमा जुन जुन उपायहरू प्रयोग गरे ती सबैको पूर्व सूचना हामी यही स्वदेशी आन्दोलनमा नै पाउने गर्छौँ। बङ्गाल विभाजनको विरुद्धमा व्यापक विद्रोहको दौरमा विदेशी सरसामानहरूको बहिष्कार र स्वदेशमै बनेका सरसामानहरूको प्रयोग गर्ने चलनले जोर समात्यो जसको फलस्वरूप भारतीय उद्योग धन्दा अनि कुटीर शिल्पले प्रोत्साहन पाइरिकन फस्टाउने मौका पायो। बङ्गभङ्गको घटनाले भारतीयहरूमा अङ्ग्रेज विरुद्ध तीव्र आक्रोश पैदा गर्यो जसले गर्दा राष्ट्रिय आन्दोलन थप रूपमा सशक्त भएर गयो। भारतीयहरूमा राष्ट्रवादको भावना अझ दरिलो भएर गएको हामी देख्छौँ। बङ्ग विभाजनको विरोधमा रविन्द्रनाथ टेगोरको आह्वानमा हिन्दू र मुस्लिमले एकअर्कालाई राखी बाँधेर एकता प्रदर्शन गरे जसले साम्प्रदायिक दङ्गा रोक्नमा पनि मद्दत गरेको थियो। र बङ्गभङ्ग र स्वदेशी आन्दोलनको घटनाले नरमपन्थी अथवा अङ्ग्रेजीमा भनौँ भने मोडरेट्स नेताहरूको अनुनय विनयको नीति असफल भएको प्रमाणित गर्यो जसले गर्दा लाल बाल पाल अथवा लाला लाजपत राय बिपिन चन्द्रपाल अनि बाल गङ्गाधर तिलक जस्ता उग्रवादी एक्स्ट्रिमिस्ट नेताहरूको प्रभाव बढेर गएको हामी देख्छौँ। र यो बङ्गभङ्ग घटनाको अर्को अझै एउटा महत्त्व के छ भने अङ्ग्रेज सरकारले बङ्गाली भाषीहरूलाई दुई भागमा बाँडेर पश्चिम र पूर्व अल्पसङ्ख्यकमा पार्ने प्रयासले उनीहरूलाई आफ्नो भाषा र संस्कृतिको रक्षाका लागि जागरूक बनाएर झन एकजुट बनाएको थियो। र निष्कर्षमा भन्नपर्दा बङ्गाल विभाजन र त्यसको विरुद्धमा घटेको स्वदेशी र बयकट आन्दोलनले भारतको स्वतन्त्रता सङ्ग्राममा एउटा नयाँ घुम्ती अथवा टर्निङ पोइन्ट ल्याएको थियो। यसले भारतीयहरूलाई स्वराजको लक्ष्य प्राप्त गर्नका लागि आन्दोलनको बाटो अप्नाउन प्रेरित गर्यो। आधुनिक भारतको इतिहासमा यो बङ्गभङ्ग र स्वदेशी बयकटको घटनाको एउटा छुट्टै महत्त्व रहेको छ। यो बङ्गभङ्ग घटनाको अध्ययन बिना आधुनिक भारतको इतिहास नै अपूर्ण भएर जान्छ। र लौ त श्रोतागण, तपाईँहरूसँगको यी सुमधुर वार्तालापमा हामी माझ अब समयले पनि साथ दिन छाडे जस्तो छ। हुन त इतिहासका चर्चाका विषयहरू नै यति वृहत हुन्छन् जसलाई हामी एउटा समयबाधित कार्यक्रममा परिपूर्ण रूपमा बयान गरेर साध्य पनि छैन। आजको चर्चाको विषयबाट मैले कतिवटा बुन्दाहरू छोडे होला जसको निम्ति म हजुरहरू समक्ष क्षमा प्रार्थी छु। विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूले आजको यो चर्चाको विषयलाई घरमा अझ अन्य माध्यमबाट शोध गरी अझ धेरै ज्ञान बटुल्न सक्छन्। तपाईँहरूलाई आजको विषय अवश्य पनि भविष्यमा काम लाग्ने नै छ। र अन्तमा यति भन्दै श्रोतागण म हजुरहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद।
1: विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले बङ्गालको विभाजनको ऐतिहासिक महत्त्व र यसको प्रभाव बारे जानकारी प्राप्त गर्यौं। यस घटनाले हामीलाई सिकाउँछ कि एकता, सचेतना र देशप्रेम नै अन्याय र विभाजनको विरुद्ध सबैभन्दा ठूलो शक्ति हो। जनताको एकजुट प्रयासले नै परिवर्तन सम्भव हुन्छ। इतिहासले हामीलाई विगतबाट सिकेर भविष्य निर्माण गर्ने प्रेरणा दिन्छ। अर्को शैक्षिक कार्यक्रममा हामी इतिहासकै अर्को महत्त्वपूर्ण विषयसहित भेट हुने नै छौँ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

0: भारत का माल और सेवा कुल निर्यात अप्रैल 2026 में 80 अरब 80 करोड़ डॉलर रहने का अनुमान है। यह पिछले वर्ष अप्रैल की तुलना में 13.6% अधिक है। केरलम में दक्षिण पश्चिम मानसून के 26 मई तक आने की संभावना है। केरलम में मानसून के आगमन की सामान्य तिथि 1 जून है। थाईलैंड ओपन बैडमिंटन टूर्नामेंट में सात्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की जोड़ी पुरुष डबल्स के सेमीफाइनल में पहुंच गई है। आईपीएल क्रिकेट में आज शाम 7:30 बजे लखनऊ में लखनऊ सुपर जायंट्स का मुकाबला चेन्नई सुपर किंग्स से होगा। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: नमस्कार, यो आकाशवाणी हो। प्रमुख समाचार अलीशा खवासबाट सुनोस। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब अमिरात यूएई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबीमा राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। आज नयाँ दिल्लीमा ब्रिक्स इण्डिया 2026 विदेश मन्त्रीहरूको बैठक अवधि विदेश मन्त्री डाक्टर एस जयशंकरले युगान्डाका विदेश मन्त्री ओडोङ्गो जेजे अबुबकरसँग भेट गर्नुभयो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र पर्यावरण मन्त्री भूपेन्द्र यादवले आज राजस्थानमा 400 करोड़ रूपियाँभन्दा बढी मूल्यका धेरै परियोजनाहरूको वर्चुअल उद्घाटन र शिलान्यास गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले स्वतन्त्र भारतको लोकसभाका प्रथम अध्यक्ष गणेश वासुदेव मावलंकरलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री मावलंकरले 1942 आजको दिन पदभार ग्रहण गर्नुभएको थियो। पश्चिम त्रिपुरा जिल्ला मेजिस्ट्रेट डाक्टर विशाल कुमारले 2026-27 जनगणनाको पहिलो चरण यस वर्ष 1 अगस्तदेखि 30 अगस्तसम्म सञ्चालन हुने बताउनु भएको छ। वरिष्ठ भाजपा नेता तथा संसदीय मामिला मन्त्री किरण रिजिजूले लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको कथित विदेश यात्रामाथि प्रश्न उठाउनु भएको छ। पुदुचेरीमा अल इण्डिया अन्ना डीएमकेका वरिष्ठ विधायक ए अन्बालगनलाई पुदुचेरीको 16 विधानसभाको अस्थायी अध्यक्ष नियुक्त गरिएको छ। ओमानको मुलाद्दामा पार्क गरिएको कारभित्र 4 बंगलादेशी दाजुभाइको शव भेटिएपछि प्रवासी समुदाय र उनीहरूको गृहनगर चट्टोग्राममा शोक छाएको छ। पंजाब र हरियाणा उच्च अदालतले आज ट्रिब्युन चोक फ्लाइओभरको लागि रुख काट्ने काममा रोक लगाएको छ, जसले प्रस्तावित परियोजनालाई रोकेको छ। र मौसम विभागले आज कोंकण र गोवा, मध्यप्रदेश, मराठवाडा, सौराष्ट्र, कच्छ, उत्तर प्रदेश, विदर्भ र पश्चिम राजस्थानका केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जमा यहाँहरूले हामीलाई सुन्न सक्नुहुनेछ। दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआर एपमा पनि। समय 5:07 भइरहेछ। अब आरम्भ गरिरहेका छौँ फौजी श्रोताहरूको निम्ति फिल्म गीतको कार्यक्रम जय जवान।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् मोहब्बते फिल्मबाट लता मङ्गेशकर अनि उदित नारायणको स्वरलाई।

अहिले सुन्दै हुनुहुन्थ्यो फौजी कार्यक्रममा श्रोताहरूले विविध हिन्दी फिल्मका गीतहरू। यसको साथै आजलाई यो कार्यक्रम यतिमा समाप्त गर्दछौँ।

0: As the final notes of the song fade into the night, it is crystal clear why the Scorpions remain the masters of the rock soul. From love and heartbreak to hope and freedom, Scorpions proved that rock music can be powerful not only in sound, but also in feeling. Well, thank you so much for joining me on this episode of Evening Melodies with the soulful music of the Scorpions. Until next time, this is Shraddha signing off, and do keep listening to Akashvani Khurshion for the news headlines in Nepali that is up next shortly. Goodbye, and do keep the music alive in your hearts.
1: नमस्कार, यो आकाशवाणी हो। साँझको मुख्य समाचार अलिशा खवासबाट सुन्नुहोस्। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज नयाँ दिल्ली नगरपालिका परिषद एनडीएमसीका दिवंगत कर्मचारीहरूको परिवार तथा आश्रितहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो। कार्यक्रममा मुख्यमन्त्रीले बताउनुभयो, यो पहलले कर्मचारीहरूको परिवारलाई आत्मनिर्भर बन्न, सम्मानपूर्वक जीवनयापन गर्न तथा भविष्यलाई नयाँ आत्मविश्वासका साथ अघि बढाउन महत्वपूर्ण सहयोग प्रदान गर्नेछ। साथै श्रीमती गुप्ताले विभिन्न श्रेणीमा कार्यरत संविदा कर्मचारीहरूलाई लिबरलाइज मेडिकल हेल्थ स्कीम अन्तर्गत मेडिकल हेल्थ कार्ड पनि वितरण गरिएको जानकारी दिनुभयो। यी कार्ड मार्फत उनीहरू तथा उनका परिवारजनहरूले सूचीकृत अस्पताल र डायग्नोस्टिक केन्द्रहरूमा नगर रहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। दिल्लीका कला संस्कृति तथा रोजगार मन्त्री कपिल मिश्रा आज ऊर्जा संरक्षणको सन्देश दिन ईभी इलेक्ट्रोनिक कार चलाएर दिल्ली सचिवालय पुग्नुभयो। यस अवसरमा उहाँले मुख्यमन्त्रीको निर्देशनमा दिल्लीमा मेट्रो मण्डे हप्तामा दुई दिन वर्क फ्रम होम तथा न्यूनतम सवारी साधन प्रयोगलाई प्रोत्साहन गरिएको बताउनुभयो। उहाँले श्रम मन्त्रालयले यस सम्बन्धी परामर्श समेत जारी गरेको जानकारी दिनुभयो। कपिल मिश्राले वर्तमान विश्वव्यापी परिस्थितिमा ऊर्जा संरक्षण केवल विकल्प नभई राष्ट्रिय दायित्व भएको बताउनुभयो। उहाँले मुख्यमन्त्रीको निर्देशनमा दिल्ली सरकारका मन्त्री तथा अधिकारीहरू सरकारी स्रोत साधनको सदुपयोग, इन्धन बचत तथा वातावरण मैत्री उपाय अपनाउने दिशामा काम गरिरहेको उल्लेख गर्नुभयो। साथै दिल्ली सरकार स्वच्छ ऊर्जा, हरित यातायात तथा वातावरण संरक्षणका लागि जन सहभागितामा आधारित अभियानलाई अघि बढाउन प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो। कन्फेडरेशन अफ अल इण्डिया ट्रेडर्सका राष्ट्रिय महासचिव तथा चाँदनी चौकबाट सांसद प्रवीण खण्डेलवालले आज पेट्रोल र डिजलको मूल्यवृद्धिप्रति प्रतिक्रिया दिँदै विश्वव्यापी चुनौतीहरूको समयमा सामूहिक जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। उहाँले पेट्रोलको मूल्यवृद्धि ऊर्जा सुरक्षा तथा आर्थिक स्थिरताको दिशामा सन्तुलित कदम भएको उल्लेख गर्नुभयो। प्रवीण खण्डेलवालले विश्वका विभिन्न भागमा जारी युद्ध तथा भू राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा ठूलो अस्थिरता उत्पन्न भएको, जसका कारण मूल्यवृद्धि तथा आपूर्ति सम्बन्धी चुनौतीहरू देखिएको बताउनुभयो। उहाँका अनुसार भारतले आफ्नो आवश्यकताको ठूलो हिस्सा आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतार चढ़ावको असर घरेलु इन्धन व्यवस्थामा पर्नु स्वाभाविक हो भनी बताउनुभयो। पश्चिम बंगाल सरकारले आर्जिकर मेडिकल कलेज प्रकरणमा 3 आईपीएस अधिकारीहरूलाई निलम्बन गरेको छ। कर्तव्यमा लापरवाही गरेको, पीड़ितका माता पिताले घुस दिएको र सरकारी अनुमति बिना मीडिया ब्रिफिङ गरेको आरोपमा आज कोलकाताका पूर्व पुलिस आयुक्त विनीत गोयल, पूर्व उपायुक्त इन्दिरा मुखर्जी र अभिषेक गुप्तालाई निलम्बन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मीडियालाई बताए अनुसार उनीहरू विरूद्ध विभागीय अनुसन्धान गरिनेछ। आर्जिकर मेडिकल कलेज तथा अस्पतालमा कार्यरत एक महिला स्नातकोत्तर आवासीय डाक्टरको अगस्त 2024 बलात्कार र हत्या गरिएको थियो। पीड़ितका माता पिताले न्यायको माग गर्दै आएका छन्। डाक्टरकी आमा रत्ना देवनाथ पनिहाटी निर्वाचन क्षेत्रबाट नवगठित पश्चिम बंगाल विधानसभामा निर्वाचित भएकी थिइन्। आर्जिकर घटनाले राज्य, देश र विदेशमा व्यापक विरोध प्रदर्शन गरेको थियो। इरानका विदेश मन्त्री अब्बास अराक्चीले भारतले पश्चिम एसियामा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले इरानसँग सम्बन्धित कुनै पनि समस्याको सैन्य समाधान सम्भव नभएको उल्लेख गर्नुभयो। अब्बास आरक्षीले इरान हर्मुज जलडम्बरू मध्यबाट सबै जहाजहरूको आवत जावत सहज बनाउन तयार रहेको पनि बताउनुभयो। उहाँका अनुसार हर्मुज जलडम्बरू मध्यको अवस्था अहिले निकै जटिल बनेको छ। पश्चिम एसियाको संकटको समाधान संवाद र वार्ता मार्फत मात्रै सम्भव रहेको उहाँले जोड़ दिनुभयो। साथै भारतले खेलेको कुनै पनि सकारात्मक भूमिकालाई इरानले स्वागत गर्ने उहाँको भनाई थियो। अब्बास आरक्षी ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन नयाँ दिल्ली आउनुभएको हो। धेरै देशहरूका जहाजहरूको साथ आईओएस सागरको रूपमा तैनात भारतीय नौसेनाको जहाज आईएनएस सुनियना भारतको क्षेत्रीय समुद्री सहयोग पहल अन्तर्गत आज बिहान कोलम्बो पुगेको छ। यो जहाज सहयोगी देशहरू बीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले

0: हिन्द महासागरमा तैनाथीको दोस्रो चरणमा छ। दलमा श्रीलंका, बंगलादेश, मालदिव्स, मरिशियस, दक्षिण अफ्रिका, सिंगापुर र संयुक्त अरब अमिरात जस्ता देशहरूका नौसैनिक सामेल छन्। यसका साथै अहिलेलाई समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर 6:50 हामी फेरि उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। अब सुन्नुहोस् हिन्दी फिल्मी गीत।

0: जी का संकल्प
1: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: नमस्कार बिरे दाजु, नमस्कार है बुहारी पनि आइसक्नु भएको रहेछ यहाँ त।
3: नमस्कार है चुल्टे दाई साथै बिरे दाजुलाई।
4: नमस्कार नमस्कार, आज त तिनै जना ठिक समयमा भेला भएछ नि।
2: हजुर हजुर हजुर।
4: अनि यसरी भेला भएपछि हामी विभिन्न विषयमा सधैँ कुराकानी गर्छौँ है, आज पनि केही कुराकानी त गर्नै पर्छ नि होइन?
3: हजुर हजुर गर्नै पर्छ।
4: अनि आज चाहिँ के सोचेर आउनु भएको छ होला नि साइली बुहारी?
3: हजुर आज मैले चाहिँ अब धेरै प्रकारको रोगहरू त हुन्छ है, त्यही रोगहरू विषयमा आज चाहिँ मैले स्क्रब टाइफस भन्ने रोग विषयमा एक दुईवटा प्रश्न लिएर आएको छु।
4: ए, यो विषयमा चाहिँ जान्ने इच्छा भइराखेको छ।
3: हजुर दाजु हजुर,
4: विशेष गरेर बर्खा मौसमको समयमा चाहिँ नि यो स्क्रब टाइफस भन्ने रोग चाहिँ ज्यादातर लागेको चाहिँ अहिलेसम्म चाल पाइएको छ। हजुर हजुर। अनि तपाईँले जुन विषय झिक्नु भएछ साह्रै राम्रो विषय सोचेर आउनु भएको रहेछ बुहारी तपाईँले।
3: ए हजुर त्यही त।
4: अब यो स्क्रब टाइफस भन्ने रोग चाहिँ कस्तो रोग भन्दा नि यो बुझिराख्नुहोस्, यो चाहिँ एक प्रकारको संक्रमक रोग हो, सरुवा रोग हो।
3: ए हजुर हजुर।
4: जुन रोग चाहिँ ब्याक्टेरियाको कारणले गर्दा लाग्दछ, बुझ्नुभयो?
3: ए हजुर।
4: अनि यो ब्याक्टेरियाको लार्वा अवस्थामा चाहिँ किरा भनौँ, अब कतिजनाले चिगर पनि भन्छ है, यो सानो किराको टोकाइबाट चाहिँ मानिसमा सर्छ।
3: ए किराले टोकेपछि सर्छ है?
4: हजुर हजुर।
3: ए दाजु यो स्क्रब टाइफस कसरी सर्छ?
2: अब यो स्क्रब टाइफसको कुरा गर्दाखेरि यो रोग चाहिँ संक्रमित चिगरद्वारा सर्छ, जुन प्राय झाडीहरू भयो घाँस भयो यो चाहिँ खेतबारीमा पाइन्छ।
3: ए हजुर।
2: अब यसमा चाहिँ यो किराको टोकाइबाट सर्छ।
3: ए हजुर।
2: अब मानिसले यो किरालाई सिधा नदेख्न पनि सक्छन्, तर तिनीहरू कपडाभित्र छिर्छन् अनि छालामा टोक्छन् होइन? अब प्राय प्राय हामीले स्क्रब टाइफस चाहिँ कसरी भन्नुपर्छ भने किराले टोकेर चाहिँ अस्पतालमा भर्ना भएको छ भनेर अब जति पनि सुनिन्छ नि हामी सुन्छौँ, त्यो चाहिँ अब स्क्रब टाइफसै भनेर बुझ्नु पर्यो।
3: ए भनेपछि यो किरा चाहिँ एकदमै सूक्ष्म हुन्छ होला नि त नि दाजु?
4: एकदमै
3: आँखाले नभ्याउने हुँदो रहेछ। भनेपछि यो स्क्रब टाइफसको लक्षणहरू चाहिँ के हुन् त दाजु?
4: स्क्रब टाइफस कसैलाई भयो भने लक्षणहरू चाहिँ कस्तो देखा पर्छ भन्दाखेरि उच्च ज्वरो, जो चाहिँ 102 डिग्री फेरनहाइट वा त्यो भन्दा बढी पनि हुन सक्छ।
3: ए हजुर हजुर।
4: टाउको दुख्ने, शरीर दुख्ने, विशेष गरी मांसपेशीहरू दुख्ने, बुझ्नुभयो? वाक वाकी अथवा बान्ता लाग्ने, पसिना आउने, ढाड र पेट दुख्ने।
3: ए हजुर हजुर।
4: अनि छालामा दागहरू, टोकिएको स्थानमा कालो खोपिलो भन्ने लक्षणहरू चाहिँ विशेष लक्षणहरू हो के बुहारी? अनि कहिले काहीँ मानसिक भ्रम, अचेत हुने अवस्था जस्तो लक्षणहरू पनि देखा पर्छ यो स्क्रब टाइफस हुँदा चाहिँ।
3: ए हजुर, त्यस्ता लक्षणहरू पनि देखिन्छ नि?
4: हजुर।
3: ए यो रोग जुन छ नि, यो रोग कहिले बढी देखिन्छ, एकदमै अधिक मात्रामा देखिने चाहिँ कहिले हो यो रोग?
4: यहाँलाई अघि मैले भनिहाले बर्खायाम र त्यसपछि जुन अक्टोबरमा चाहिँ बढी देखिन्छ, जब खेतीबारी र झाडीमा किराहरूको संख्या बढ्छ नि त्यति बेला चाहिँ स्क्रब टाइफस देखिन सक्छ। अनि खेतीपाती गर्ने समय या रोग फैलिने सम्भावना बढी हुन्छ, त्यति बेला चाहिँ हामी जोगिनु पर्यो।
3: यो स्क्रब टाइफस कतिको खतरनाक चाहिँ हुँदो रहेछ त दाजु?
2: अब बारी यो स्क्रब टाइफस चाहिँ कस्तो हुन्छ भने यदि समयमा उपचार भएन भने, समयमा उपचार गरिएन भने यो रोगले चाहिँ कलेजो, मृगौला, मुटु, फोक्सो र मस्तिष्कलाई असर गर्न सक्छ। अब गम्भीर अवस्था भयो भने मृत्यु समेत हुन सक्छ, तर अब छिटो र अब छिटो हामीले चिन्यौँ है स्क्रब टाइफस भएछ भनेर हामीले पहिचान गर्न सक्यौँ र सही औषधि र उपचार गरिएमा चाहिँ यो निको हुने रोग हो।
3: भनेपछि समयमा उपचार चाहिँ हामीले
4: गर्नु पर्यो पक्का हो, पक्का हो।
3: त्यस्तै प्रकारले दाजु यो स्क्रब टाइफसको परीक्षण कस्तो प्रकारले गरिन्छ
4: यो पनि जान्नै पर्ने प्रश्न सोध्नुभयो बुहारी।
3: हजुर हजुर।
4: परीक्षणका सामान्य विधिहरू छ।
3: हजुर।

0: जस्तै रक्त जाँचको गरेर हामी चाल पाउँछौँ। अब यो चाहिँ तपाईँले कुनै पनि सरकारी अस्पतालमा गएर बुझ्नु सक्नुहुन्छ कि भरि।
1: ए हजुर हजुर, ए हजुर, दाजुले भनिहाल्नुभयो है सरकारी अस्पतालमा हामीले गएर उपचार गर्न सकिन्छ भनेर है। दाजुले परीक्षण अस्पतालमा गएर गर्न सकिन्छ भनेर भनिहाल्नुभयो है। त्यस्तै प्रकारले यसको उपचार चाहिँ कसरी गरिन्छ त दाजु?
2: अब यो स्क्रब टाइफसको उपचारमा प्रयोग हुने प्रमुख एन्टिबायोटिक औषधिहरू पनि छन्।
1: ए हजुर,
2: जस्तै डक्सिसाइक्लिन, यो पनि एउटा एन्टिबायोटिक हो
1: है,
2: यो एकदमै प्रभावकारी हुन्छ। अनि एजिथ्रोमाइसिन भयो। अब गर्भवती महिलालाई चाहिँ उपयुक्त विकल्प चाहिँ यो एजिथ्रोमाइसिन पनि हो
1: होइन।
2: अनि क्लोरोफेनिकोल भन्ने पनि हुन्छ है।
0: अब यस्तो हुन्छ भरि, अब यो औषधि त यहाँ चुल्ठे भाइले भनिहाल्नुभयो है, हामीले आफै चाहिँ दबाई खानु हुँदैन, नजिकैको स्वास्थ्य केन्द्रमा गएर हामीले त्यहाँ जचाउनु पर्यो है, डाक्टरहरूको परामर्श लिएर चाहिँ हामी औषधि व्यवहार गर्नुपर्छ, बुझ्नुभयो। हाम्रो गाउँघरमा चाहिँ फेरि रोग पत्ता नलागाइकन यसरी हामी एन्टिबायोटिकहरू खाने गर्छौँ, यो चाहिँ एकदमै भुल हो के।
1: ए हजुर, हामीले जुनै दबाई खाए पनि डक्टरको परामर्श नलिई खानु भएन है दाजु?
0: हजुर।
1: ए हजुर, यो जुन स्क्रब टाइफस भन्ने रोग छ नि दाजु, यो रोगबाट चाहिँ हामी कसरी बाँच्ने त?
0: स्क्रब टाइफसबाट बाँच्ने उपायहरूमा के छ भन्दाखेरि, झाडी खेतीबारी घाँस भएको क्षेत्रमा जानु पर्दा पुरै शरीरमा ढाक्ने कपडा लगाउने।
1: ए हजुर हजुर।
0: झार जङ्गलमा काम गर्दाखेरि जुत्ता प्यान्ट टोपी प्रयोग गर्ने।
1: ए
0: शरीरमा किरा चढेको अनुभूति भए तुरुन्त हेरिहाल्ने है। कीटनाशक प्रयोग गरिएको कपडा लगाउने।
1: हजुर हजुर।
0: अनि टोकाई भएमा तुरुन्त स्वास्थ्य कर्मीसँग सम्पर्कमा जाने। फेरि अब यो स्क्रब टाइफसकै किरा हो कि होइन बुझ्नु भन्ने बुझ्नुको लागि त स्वास्थ्य कर्मीहरूसँगै जोगाजोग गर्नु पर्यो नि त।
1: ए हजुर दाजु, ए हजुर, यो त कसरी बच्ने भन्ने जानकारी दाजुले दिइहाल्नुभयो है। अनि यसबाहेक चाहिँ यो स्क्रब टाइफस रोग छ नि दाजु, यो रोग सबै उमेर अथवा समूहमा लाग्न सक्छ?
2: अब यो स्क्रब टाइफस जुन चाहिँ हो, यो जो रोग चाहिँ बाल बालिका युवा वृद्ध सबैमा लाग्न सक्छ।
1: ए हजुर।
2: अब खेतीबारीमा काम गर्ने, अब वन जङ्गल झाडीहरू क्षेत्र नजिक बसोबासो गर्नेहरूमा चाहिँ बढी जोखिम हुन्छ। अनि प्राय प्राय सबैलाई यो उमेर छुट्टिँदैन, यति वर्षदेखिको यति वर्षसम्म लाग्छ भन्ने चाहिँ होइन, सबैलाई चाहिँ हुन सक्छ। अब त्यो स्थिति हेरेर, अब बसोबासो गर्ने जग्गा हेरेर त्यो चाहिँ हुन सक्छ।
1: ए हजुर, ए हजुर हजुर, यो जुन स्क्रब टाइफस भन्ने रोग छ नि दाजु, यसको कारण महामारीहरू पनि फैलिन्छ
2: हो? यदि रोकथामको उपायहरू ढिलो भएमा है नगरिएमा स्क्रब टाइफस चाहिँ स्थानीय वा क्षेत्रीय महामारीको रूपमा पनि फैलन सक्छ। विशेष गरी अब गाउँ बस्ती इलाकामा, ग्रामीण इलाकामा चाहिँ यसको जोखिम चाहिँ बढी हुन सक्छ। अनि त्यही कारण चाहिँ यसलाई चाहिँ उपचार गर्न चाहिँ एकदमै अनिवार्य छ। जस्तो लक्षण देखा पर्यो, हामी कुरा गरिहाल्यौँ होइन, लक्षण देखा पर्ने साथ स्वास्थ्य परीक्षण गर्न जरुरी छ, डाक्टरको परामर्श लिन जरुरी छ।
1: यो रोग जुन छ नि, यसको सबैभन्दा बढी जोखिम चाहिँ कसलाई हुन्छ?
2: अब विशेष गरी किसान भयो है, अब बारी खेतीमा काम गर्नेहरू, हामीलाई भनौँ न, बारी खेतीमा हामी काम गर्छौँ होइन, अनि वन जङ्गल छेउछाउमा बसोबासो गर्ने वा काम गर्नेहरूलाई, नानीहरूलाई, अब खेल्ने क्रममा नानीहरूलाई यो किराले टोक्न सक्छ। अब जति पनि हामी मजदुर वर्गहरू छन् है, निर्माण स्थलहरूमा घाँस काट्ने पशुपालक है, अब सेनाको जवानहरू, अब जङ्गलतिर कता कता जानुपर्छ, अनि घुम्न गएका जति पनि घुम्नहरू जान्छन् मानिसहरू है, ट्रेकिङ गर्न जान्छन्, क्याम्पिङ गर्न जान्छन्, वन जङ्गल छ, खोला नाला छेउमा छ, हामी घुम्न जाउँ, यो पिकनिकहरू जान्छ, हो त्यो समयमा चाहिँ उहाँहरूलाई चाहिँ बढी यो स्क्रब टाइफस हुने सम्भावना बढी हुन्छ। यो अब किराले टोक्यो भने त भइहाल्छ
1: होइन,
2: अनि यो जति पनि समूह छ उहाँहरूलाई चाहिँ विशेष गरी स्क्रब टाइफस हुने जोखिम देखिन्छ।
1: ए हजुर हजुर दाजु, यो त भयो है। यसको लागि चाहिँ अब यसको रोकथाम गर्नको लागि हामीले यसको जनचेतनाको उपायहरू चाहिँ के हुन् त दाजु?
0: यदि अब तपाईँहरू यदि हामी काम गर्न जाँदैछौँ भने बाहिरतिर काम, विशेष अब हामी त घाँस दाउराकै काम हुन्छ है, त्यति बेला चाहिँ प्यान्ट र लामो बाहुला भएको कपडा लगाउने, अघि पनि भएन
1: है, अघि पनि भन्नुभएको थियो।
0: अनि यो किरा जुन छ नि स्क्रब टाइपसको, योसँग जोगिनुको निम्ति विभिन्न औषधिहरू पनि लगाएर है, जस्तै प्यारामेराथिन अनि त्यसरी नै जुत्ता मोजा प्रयोग गर्ने है, अनि घर फर्केपछि लुगा तुरन्तै फेर्ने र नुहाउने,
1: ए हजुर,
0: शरीरमा टोकाएको दाग हेर्ने छ कि छैन भनेर है, किराले टोकेको छ, किराले टोकेको छ कि छैन त्यो पनि हेर्ने, आफ्नो क्षेत्र वरिपरि चाहिँ सफा राख्ने, घाँस झाडी काट्ने, मुसा र साना जनावरहरूको नियन्त्रण राख्ने,
1: ए हजुर,
0: यस्तो प्रकारले चाहिँ हामीले स्क्रब टाइपसदेखि चाहिँ बाँच्न सक्छौँ।
1: हजुर, यो स्क्रब टाइफसबाट हामी कसरी जोगिने भन्ने त यहाँले जानकारी दिइहाल्नुभयो दाजुले, अनि यो यसलाई हामीले अब चिन्नु पर्यो नि त है, कस्तो प्रकारले चाहिँ हामीलाई लागेको छ भनेर, यसलाई चिन्ने सही उपाय चाहिँ के हो दाजु?
2: अब चिन्न चाहिँ कस्तो हुन्छ भने, टोकिएको ठाउँमा कालो र खैरो रङको दाग देखिन्छ,
1: ए हजुर हजुर,
2: अनि सामान्यत कुनै दुखाइ वा चिलाउने अनुभूति चाहिँ हुँदैन, प्राय प्राय हामीले देखेका छौँ अब हुँदैन, अनि प्राय यो पेटमा कम्बरमा या गोप्य अङ्गको नजिक जहाँ अप्ठ्यारो जग्गाहरूमा
1: कुरा
2: काप्ची हो त्यस्तोतिर चाहिँ टोकेको हामीले देखेका छौँ। अब सबै बिमारीमा नदेखिन पनि सक्छ, तर 50-60% हामीले यो किराले टोकेको छ कि छैन अघि बिले दाजुले भन्नुहुँदै हामीले जाँच पडताल गर्नु चाहिँ जरुरी छ।
0: हजुर, कतिवटा अवस्थामा नदेखिन पनि सक्छ यस्तो दागहरू।
1: आज यो स्क्रब टाइफस भन्ने रोग विषयमा चाहिँ हामीले धेरै कुराहरू जानकारी पायौँ है, दाजुहरूले एकदमै राम्रो प्रकारले जानकारी दिनुभयो।
0: फेरि भन, तिमी मात्रै छौ कसरी बहु वचन आयो नि त, पायौँ भने त तिमीले मात्रै पायौ नि।
1: ए, आज हामीले यो स्क्रब टाइफस भन्ने रोग है जुन बर्खायाममा लाग्ने गर्दछ त्यो रोग विषयमा चाहिँ यहाँ दाजुहरूले मलाई एकदमै राम्रो प्रकारले जानकारी दिनुभयो है। अब चाहिँ कस्तो प्रकारले यो बर्खाको मौसममा चाहिँ हामी अब खेतीपाती गर्ने है, किसानहरूले चाहिँ कसरी जोगिनुपर्ने त्यो विषयमा धेरै जानकारीहरू मैले पाएँ। अब चाहिँ म गाउँघरमा पनि गएर यस्तै कुराहरू सिकाउने छु है।
0: सिकाउनु पर्छ नि, जाने जति कुराहरू त अरूलाई सिकायो भने ज्ञान बढ्दै जान्छ नि त।
1: हजुर हजुर,
0: अनि अब चाहिँ एकछिन विश्राम गरेर गीत सुनौ।
1: हुन्छ हुन्छ, सुनौ सुनौ
2: सुनौ सुनौ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ। अनि साइली बुहारी,
1: हजुर दाजु,
0: अब केही छ सोध्नु पर्ने तपाईँको कुरा?
1: हजुर, अघि दाजुहरूले स्क्रब टाइफसको विषयमा त भनिहाल्नु भयो है, त्यस्तै मेरो यो प्रश्न चाहिँ मेरो अर्को के छ भने नि, यो गाउँ घरमा दम है जुन अस्थमा भन्छ त्यसको पनि एकदमै बेसी देखिन्छ नि है लक्षणहरू, त्यही विषयमा चाहिँ म जान्ने इच्छा थियो, त्यही विषयमा म एक दुईवटा प्रश्न सोधौँ कि भन्दैछु नि दाजु।
0: हुन्छ नि, सोध्नुहोस् न, हामी जाने जति कुरा बताउँला नि।
2: हो नि हो नि,
1: यो दम भनेको चाहिँ के हो दाजु?
2: अब यो दम भनेको चाहिँ जुन चाहिँ हामीले सास लिन्छौँ नि, श्वास प्रश्वास सम्बन्धी,
1: हजुर,
2: यो चाहिँ दीर्घकालीन रोग हो,
0: लामो समयसम्म हुने,
2: यसमा चाहिँ फोक्सो भित्रका सास नली जहाँबाट चाहिँ हावा आउने जाने गर्छ त्यो चाहिँ सुन्निने गर्छ, सागुरुने गर्छ, र धेरै कफ बन्ने हुँदा सास फेर्न पनि गाह्रो हुन्छ, यसलाई चाहिँ हामी दम पनि भन्छौँ, यसलाई चाहिँ हामी अस्थमा पनि भन्छौँ।
1: ए हजुर हजुर, त्यो सास फेर्न अलिकति गाह्रो हुने है, त्यो दम चाहिँ किन हुन्छ त दाजु?
0: दमको मुख्य कारणहरू चाहिँ के कस्तो हुन्छ भन्दाखेरि, धुलो, धुवा, परागकण, चिसो हावा, धुम्रपान वा परोक्ष धुम्रपान, वंशानुगत, जस्तै अब परिवारमा दमको बिमारी भयो भने उसको छोरा नातिलाई पनि सर्ने आउने सम्भावना हुन्छ, एलर्जी, प्रदूषण, श्वास प्रश्वासमा संक्रमण हुँदा चाहिँ दमको रोग हुने गर्दछ।
1: ए हजुर, यो दम जुन छ नि दाजु, यसको लक्षणहरू चाहिँ के के हुन्?
2: अब दमको सामान्य लक्षणहरू चाहिँ कस्तो हुन्छ भनेदेखिको सास फेर्न गाह्रो हुनु,
1: हजुर,
2: अनि छाती कसैको जस्तो अनुभव हुनु, सास फेर्दा सिउ सिउ जस्तो आवाज आउँछ नि,
1: हजुर हजुर,
2: अब धेरै सास फेर्दाखेरि गर्ने खालको आवाज हो त्यो चाहिँ हुनु, अनि लगातार खोकी लाग्नु, विशेष गरी राति या त बिहान खोकी लाग्नु, अनि छिट्टो थकाइ लाग्नु, यो चाहिँ दमको लक्षणहरू हो।
1: ए हजुर, त्यस्तै प्रकारले यो दम रोगको कतिवटा प्रकारहरू हुन्छन् दाजु?
0: विशेष अब हेर्नु हो भने दम मुख्यत चार प्रकारको हुन्छन्।
1: ए हजुर,
0: अब अलिकति अङ्ग्रेजीमा छ, बुझिराख्नुहोस् है।
1: हुन्छ दाजु।
0: एलर्जिक दम भन्छ, जो चाहिँ धुलो, परागकण, जनावरको रौँबाट हुने है, अनि अर्को हुन्छ नन एलर्जिक दम।
1: ए हजुर, नन एलर्जिक,
0: त्यो चाहिँ संक्रमण, तनाव, मौसम परिवर्तनबाट हुने दम भइहाल्यो, अनि व्यायाम प्रेरित दम, धेरै दौडधुप गर्दाखेरि हुने, अनि पेसागत दम, जस्तै केमिकल, धुवा, उद्योगजन्य धुलोबाट हुने दम, यसरी चाहिँ छुट्याउन सक्छौँ हामी।
1: ए हजुर हजुर, यो दम रोगलाई चाहिँ त्यसै प्रकारले यो दम रोगलाई चाहिँ हामी कसरी चिन्ने त?
2: अब विशेष गरी दम पहिचान गर्नुको निम्ति चाहिँ बिमारीको लक्षण हेर्नु पर्यो नि त, होइन? लक्षण हेरेपछि फोक्सोको जाँच गरिन्छ, होइन? अनि अब एलर्जीहरूको परीक्षण गरिन्छ, एक्सरेहरू गरिन्छ, यो आवश्यक पर्यो भने यो सबै परीक्षणहरू गरेर चाहिँ अब दम पहिचान गर्न सकिन्छ।
1: ए हजुर, यो दम रोगको उपचार सम्भव छ त?
0: साह्रै राम्रो प्रश्न गर्नुभयो साइली भरी।
1: हजुर,
0: दम पूर्ण रूपमा निको हुँदैन, तर नियन्त्रणमा चाहिँ राख्न सकिन्छ।
1: ए हजुर, यो दमको उपचारमा के केको प्रयोग हुन्छ दाजु?
0: दमको उपचारमा सासबाट लिने औषधि जसलाई इनहेलर भनिन्छ, अनि तुरन्तै सास खुलाउने रिलिभर भनिन्छ, अनि सुन्निने घटाउनको लागि चाहिँ कन्ट्रोलर, अथवा यो सँगसँगै डाक्टरको सल्लाह अनुसार गोली वा सिरप लिन सकिन्छ, अनि गम्भीर अवस्थामा चाहिँ नेबुलाइजेसन पनि लिन सकिन्छ बढी।
1: ए हजुर दाजु, यो सामान्य अवस्थामा हामीले हेर्दा यो प्रायले यो हामीले इनहेलरले प्रयोग गरेको देख्छौँ है, के यो यसले बानी लगाउँछ त?
0: यसले बानी लगाउँदैन बढी।
1: ए हजुर,
0: यसले औषधि सिधै फोक्सोमा पुर्याउँछ, जसले कम साइड इफेक्ट चाहिँ गराउँछ।
1: ए हजुर हजुर, यो जुन दम भएको मानिस हुन्छ नि दाजु, त्यो दम भएको रोगीले चाहिँ के कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ त?
2: विशेष गरी चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ धुलो धुवाबाट टाढा बस्नु पर्यो, चिसो हावा सिधै लिनु भएन है, धुम्रपान गर्नु भएन, नियमित औषधि प्रयोग गर्नु पर्यो, मास्क प्रयोग गर्नु पर्यो, होइन? अनि डाक्टरको नियमित जाँच चाहिँ गर्नै पर्यो। त्यो हिसाबले चाहिँ हामीले यो दमलाई यसलाई चाहिँ नियन्त्रण गर्न सक्छौँ।
1: ए जुन यो दम रोगी भएको मानिस हुन्छ नि दाजु, उहाँले चाहिँ के खानु हुँदैन?
0: दममा हानिकारक हुन सक्ने कुरोहरू चाहिँ के छ भन्दाखेरि, धेरै चिसो पदार्थ खानु भएन, धुलो लागेको खाना खानु भएन, अत्याधिक तेल मसला खानु भएन, अनि एलर्जी गराउने खाना, व्यक्तिगत अब आफ्नो आफ्नो मानिसको आफ्नो एलर्जी गराउने खानाहरू हुन्छ, त्यो चाहिँ अब आफूले विचार गर्नु पर्यो नि।
1: हजुर हजुर, यो दम रोग हुँदाखेरि हामीले व्यायाम गर्न मिल्छ दाजु?
2: यो दम हुँदा व्यायाम गर्न चाहिँ मिल्छ, तर हल्का व्यायाम, अब योग गर्न सक्छ, प्राणायाम गर्न सक्छ, अनि स्विमिङ पनि गर्न सक्छ। तर स्विमिङ चाहिँ सबैलाई होइन, डाक्टरको सल्लाह अनुसार मात्र गर्नु पर्यो, किनभने स्विमिङ गर्दाखेरि त पानी भित्र हुन्छ नि त, त्यति बेला श्वास प्रश्वासको समस्या पनि पर्न सक्छ। अनि कुन चाहिँ कुन प्रकारको दम छ, आस्थामा छ, त्यो हिसाबले चाहिँ डाक्टरले नै सल्लाह दिनुहुन्छ स्विमिङ गर्ने कि नगर्ने भनेर।
1: हजुर हजुर, यो दम रोग छ नि दाजु, यो आकस्मिक बढ्दा चाहिँ के गर्ने त हामीले?
0: दम रोग 81 बढ्यो भने चाहिँ तुरुन्तै, अघि मैले भनेको थिएँ नि रिलिभर भन्ने, यो रिलिभर इनहेलर चाहिँ प्रयोग गर्ने, सिधा बस्ने, शान्त सास लिने, सुधार नभए चाहिँ तुरन्तै अस्पताल जाने।
1: ए हजुर, यो दम रोगबाट बाँच्ने उपायहरू चाहिँ के छन् त दाजु?
2: अब उपायहरू चाहिँ स्वच्छ वातावरण भयो, प्रदूषण कम गर्ने, एलर्जीबाट बाँच्ने, सानैदेखि नै धुम्रपानबाट टाढा राख्ने आफूलाई, अनि आफ्नो परिवारमा पनि यदि दम रोग छ भने भित्र नजिकमा कसैलाई पनि धुम्रपान गर्न नदिने, यो कुराहरूमा चाहिँ ध्यान दियो भने चाहिँ हामी बाँच्न सक्छौँ।
1: आज दाजुहरूले है, चुल्ठे दाई अनि पिरे दाजुले चाहिँ दम रोग सम्बन्धी पनि धेरै राम्रो प्रकारले यहाँ मलाई जानकारी दिनुभयो है। अब गाउँ घरमा पनि गएर म यही दम रोग विषयमा चाहिँ यो मैले आज पाएको जानकारीहरू गराउँछु है, जसले गर्दा गाउँ घरमा पनि धेरै मानिसहरूलाई सचेत गराउन सक्छु भन्ने चाहिँ मलाई लाग्छ।
0: हजुर हजुर, साह्रै राम्रो कुरा गर्नुभयो तपाईँले।
1: हजुर,
0: र अब चाहिँ बुहारी चुल्ठे भाइ,
2: हजुर,
0: एउटा गीत सुनेर आनन्द लिउँ न ल।
1: हुन्छ हुन्छ, सुनौ।

0: अनि आज हामीले हाम्रो सभामा धेरै कुराकानी गऱ्यौँ, बिचबिचमा गीतहरू पनि सुन्यौँ। तर यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौँ होला।
1: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल, दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार आदि जिल्लाहरू अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घन्टाभित्रसम्ममा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

0: पूर्वोत्तर क्षेत्र का संचार तथा विकास मंत्री ज्योतिरादित्य सिंधिया ले आफ्नो सिक्किम भ्रमण को दोस्रो दिन सिक्किम को नामची स्थित प्रसिद्ध तिमी चिया बगान को भ्रमण गर्नुभयो। श्री सिंधिया ले उनीहरूसँग नेपाली भाषामा धाराप्रवाह कुराकानी गर्दै बगानभरी मुस्कान र न्यानोपनका साथ स्थानीय समुदायसँग वास्तविक सम्बन्धका क्षणहरू सिर्जना गर्नुभयो। वहाँले भालेढुङ्गामा स्काईवक जस्ता चलिरहेका विकास परियोजनाहरूको पनि भ्रमण र प्रगतिको समीक्षा गर्नुभयो। मन्त्रीले नाम्ची पर्यटक सर्किट र रूम्तेक गुम्पाको पनि भ्रमण गर्नुभयो। श्री सिन्धियाले बाइचुङ स्टेडियम नाम्चीमा चलिरहेको सिक्किम प्रिमियर लीगको पहिलो सेमीफाइनल म्याच समारोहमा प्रमुख अतिथिको तवरमा पनि भाग लिनुभयो। सिक्किमले भोलि मनन केन्द्र गान्तोकमा आफ्नो राज्य स्थापना दिवस मनाउने तयारी गरिरहेको छ। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले आम जनतालाई भोलि बिहान 11 बजेदेखि गान्तोकको एमजी मार्गमा राज्य स्थापना दिवस 2026 को अवसरमा निशुल्क पुस्तक वितरण गर्ने कार्यक्रममा आमन्त्रित गरेको छ। कार्यक्रममा विभागद्वारा प्रकाशित 1000 भन्दा बढ़ी पुस्तक र प्रकाशनहरूको प्रदर्शनी र निशुल्क वितरण हुनेछ। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले पदभार ग्रहण गरेपछि भोलि 16 मईका दिन सिक्किम राज्यको आफ्नो पहिलो भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। कार्यक्रममा सिक्किमका राज्यपाल र मुख्यमन्त्रीका साथै केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री पनि उपस्थित हुनुहुने सम्भावना छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एक आधिकारिक समारोहमा भाग लिन मिन्तोकगाङबाट मनन केन्द्रसम्म पैदल यात्रा गर्नुभयो। मितव्ययित्यका उपायहरू र जिम्मेवार शासनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानको सन्दर्भमा यसो गरिएको हो। यो कदम सरकारी अधिकारीहरू, स्वायत्त निकायहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू र अन्य संस्थाहरूमा सरकारी सम्पत्तिको कुशल उपयोग र इन्धन खपतमा नियन्त्रणलाई प्रवर्धन गर्ने उद्देश्यले लिइएको थियो। श्री तामाङले भन्नुभयो, पैदल यात्राले संसाधनहरूको संरक्षण गर्न मात्र मदत गर्दैन तर स्वस्थ जीवनशैलीलाई पनि प्रोत्साहन दिन्छ, जसले स्वस्थ र खुशहाल सिक्किम बनाउने दृष्टिकोणमा योगदान पुर्याउँछ। सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण आज गान्तोकको मनन केन्द्रमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र प्रसिद्ध अभिनेता तथा सामाजिक कार्यकर्ता सोनू सूदको उपस्थितिमा सम्पन्न भयो। समापन समारोहमा सिक्किमका प्रतिभावान कलाकार त्रिवेणी राई, जेत्सुन डोना लामा र गिरीश प्रधानलाई सिक्किमको कलात्मक तथा सांस्कृतिक परिदृश्यमा उत्कृष्ट योगदान पुर्याएकोमा साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा राज्यको प्रतिनिधित्व गरेकोमा सम्मान जनाइएको थियो। गेजिङ जिल्लाका लागि अप्रेल 2026 निम्ति नार्को समन्वय एनसीओआरडी समिति र बालबालिकामा लागू पदार्थ दुरूपयोगको मासिक समीक्षा बैठक आज वर्चुअल मोड मार्फत जिल्ला प्रशासनिक केन्द्र राब्देन्सेको एनआईसी सम्मेलन हलमा बोलाइएको थियो। यसको अध्यक्षता गेजिङका जिल्लापाल र मेजिस्ट्रेट तेन्जिङ डी डेङजोङपाले गर्नुभएको थियो, जो समितिका अध्यक्ष पनि हुनुहुन्छ। बैठकले लागू पदार्थ नियन्त्रण, कार्यान्वयन उपायहरू, अन्तर्विभागीय समन्वय र लागू पदार्थ दुरूपयोगसँग सम्बन्धित उदयमान सरोकारहरूमा जिल्ला स्तरीय हस्तक्षेपहरूको समीक्षा गर्यो, जुन विशेष गरी बाल बालिका, किशोर किशोरीहरू र अन्य कमजोर समूहहरूमा केन्द्रित थियो। गेजिङ बर्मेक समष्टिको ही मार्तममा प्रस्तावित आयुष अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र पीएचसी निर्माणका लागि चयन गरिएको जग्गाको स्थलगत निरीक्षण तथा सर्वेक्षण सम्पन्न भएको छ। क्षेत्र विधायक लोकनाथ शर्मा नेतृत्वको टोलीले स्थल निरीक्षण गरेको हो। सम्बन्धित विभागका प्राविधिक टोलीले स्वास्थ्य पूर्वाधार निर्माणका लागि आवश्यक प्राविधिक पक्षहरूको अध्ययन गरेको थियो। आफ्नो क्षेत्रमा आयुष अस्पताल र पीएचसी स्थापना हुने योजनाप्रति खुशी व्यक्त गर्दै स्थानीयले राज्य सरकार, मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि विधायक लोकनाथ शर्माप्रति आभार व्यक्त गरेका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 लोकलहरीमा सुन्नुहुनेछ गोविन्द छेत्रीको स्वरमा लोकगीत। 7:15 सुरसङ्गम जसमा सुन्नुहुनेछ दिपेश गुरुङको स्वरमा आधुनिक गीत। 7:45 फुलटानी कार्यक्रम। 8 बजी युवावाणीमा सुन्नुहुनेछ कोशीले मैले मन पराएका गीतहरू। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 करेन्ट एफेयर्स अनि 10 बजी आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:25। 6:30 अर्चनामा सुन्नुहुनेछ आध्यात्मिक मार्गको बाधा अनि समाधान विषयमा सविता थापाबाट वार्ता। 7:05 शुभ प्रभात। 7:35 सुन्नुहुनेछ सङ्गीत प्रवाह। 8:30 समय रहनेछ रङबिरङको संसारको। 8:45 योजना साथै हिन्दी फिल्मी गीतहरू। 9:35 सुन्नुहुनेछ विनिता लामाद्वारा लिखित नाटक जीवनको सार्थकता। 10:05 हेलो खर्साङ। 10:30 नेपाली आधुनिक गीत। 11:07 अजम्बरी गीतहरू। 11:30 भिवाको स्वरमा हिन्दी गीतहरू। 12:05 तपाईँको अनुरोधमा। 12:30 मेरुली टाइम। 1:05 तिब्बती कार्यक्रम। 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत। 3 बजी फिल्मी गीत। 3:20 लोक अनि आधुनिक गीतको कार्यक्रम गीत सङ्गीत। 4 बजी हिन्दी सिकौँ। 5:30 सुन्नुहुनेछ शिक्षा ज्योति, माफ गर्नुहोला 4:30 सुन्नुहुनेछ शिक्षा ज्योति, जसमा सुनाउनेछौँ बिके दुर्गा अनि सुशील मुखियासित एक अन्तर्वार्ता। अन्तर्वार्ताको विषय रहनेछ अभिभावकहरूको कर्तव्य परिवारप्रति।

यसरी नै 5 बजेर 7 मिनटमा सुन्नु हुनेछ फौजी श्रोताहरूको निम्ति प्रेमी गीतको कार्यक्रम जय जवान। 5:30मा सुन्नु हुनेछ कर्सिङ कलिङ अल चिल्ड्रेन। 6:10मा गाउँले सभामा सुन्नु हुनेछ ड्रागन फलको खेतीमाथि एक जानकारी। 7:05मा पत्रोत्तर कार्यक्रम डाक पुतली। 7:45मा फुलटाने कार्यक्रम। 8 बजी हिन्दी फिल्मी गीतहरू। 8:30मा चर्चा चौतारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15मा स्पोटलाइट, 9:30मा चित्र भारती अनि 10 बजी सङ्गीतको अखिल भारतीय कार्यक्रम। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल, दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार आदि जिल्लाहरू अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी शनिबारसम्ममा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। कार्यवाहक अध्यक्ष तापस राईको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा राज्य विधानसभाको कार्यवाही चाँडै लाइभ स्ट्रीम गरिने आज घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आइपीएस अधिकारीहरूलाई निलम्बन गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनीहरू विरूद्ध विभागीय अनुसन्धान जारी गरिने बताउनु भएको छ। किराती खम्बुराई सांस्कृतिक संस्थान सुनादा शाखाको आयोजनामा किराती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। अनि घुम बोइजका विद्यालयका विद्यार्थी मुस्तफा हुसेनले यस वर्षको उच्चतर माध्यमिक परीक्षामा दार्जिलिङ जिल्लामा प्रथम स्थान हासिल गरेका छन्। अब समाचार विस्तारमा। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। श्री बसुले कुचबिहार दक्षिण विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। कार्यवाहक अध्यक्ष तापस रायको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्री बसुको नाम औपचारिक रूपमा प्रस्ताव गर्नुभयो। सदनले ध्वनि मतदानद्वारा उहाँको नामको पुष्टि गर्यो। तृणमूल कांग्रेसका सदस्य चुनाव प्रक्रियाको समयमा उपस्थित थिएनन्, तर पछि सत्रमा सामेल भए। सर्वसम्मत समर्थनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी र विपक्षका नेता सुवनदेव चट्टोपाध्यायले रथेन्द्र बसुलाई अध्यक्षको कुर्सीमा पुर्याउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा राज्य विधानसभाको कार्यवाही चाँडै लाइभ स्ट्रीम गरिने आज घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, यस पहलको उद्देश्य पारदर्शिता बढाउनु र जनतालाई उनीहरूका निर्वाचित प्रतिनिधिहरूको कामकाजसित प्रत्यक्ष जोड्नु हो। विधानसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीले अबदेखि पश्चिम बंगाल विधानसभाभित्रको कार्यवाही लाइभ प्रसारण गरिने बताउनुभयो। उहाँले भन्नुभयो, राज्यका जनताले वास्तविक समयमा सदनको गतिविधि हेर्न र उनीहरूका निर्वाचित विधायकहरूले बहस र चर्चामा कसरी भाग लिइरहेका छन् भनेर बुझ्नेछन्। मुख्यमन्त्रीले शासन प्रणालीमा पारदर्शिता सुनिश्चित गर्न यो कदम चालिएको बताउनुभयो। शुभेन्दु अधिकारी अनुसार सदनमा सांसदहरूलाई निर्वाचित गरेका नागरिकहरूलाई आफ्ना प्रतिनिधिहरूले कसरी सार्वजनिक मुद्दा उठाइरहेका छन् र आफ्नो जिम्मेवारी कसरी निर्वाह गरिरहेका छन् भनेर जान्न पाउने अधिकार छ। शुभेन्दु अधिकारीले लाइभ स्ट्रिमिङ व्यवस्था मार्फत मतदाताहरूले आफ्ना निर्वाचित नेताहरू सदनमा कति सक्रिय छन् र जनहितका मुद्दाहरूलाई कति गम्भीरतापूर्वक उठाइरहेका छन् भन्ने कुराको मूल्याङ्कन गर्न सक्ने बताउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टी सरकारले बंगलादेशको सीमामा लम्बित बार लगाउने कार्यलाई तीव्रता दिन सीमा सुरक्षा बल बीएसएफलाई जमिन हस्तान्तरण गर्न 3-स्तरीय रणनीति तयार गरेको छ। राज्य सचिवालय सूत्रहरू अनुसार सरकारले यो सम्पूर्ण प्रक्रिया 45 दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: सूत्र अनुसार रणनीतिको पहिलो चरणमा अन्तर्राष्ट्रिय सीमाका ती भागहरूमा उपलब्ध सरकारी जमिन तुरन्तै बीएसएफलाई सुम्पिनेछ, जहाँ अहिलेसम्म बार लगाइएको छैन। यस चरणमा काँडेतार लगाउने पहिलो चरण तत्काल सुरु गरिनेछ। दोस्रो चरणमा सिमानासित रहेको निजी भूखण्ड अधिग्रहण गरिनेछ। जमिन मालिकहरूलाई हालको बजार मूल्यभन्दा बढी दरमा क्षतिपूर्ति प्रदान गरिनेछ। जमिन अधिग्रहण गरिसकेपछि बार लगाउने दोस्रो चरण सुरु गर्न सकोस् भनेर यसलाई बीएसएफलाई हस्तान्तरण गरिनेछ। तेस्रो चरणमा सीमा क्षेत्रका अतिक्रमण जमिन खाली गरिनेछ। सरकारले यी जमिनहरू कब्जा लिनेछन् र बीएसएफलाई हस्तान्तरण गर्नेछन्, जसबाट सम्पूर्ण प्रक्रिया पूर्ण गर्न सकियोस्। राज्यकी मुख्य सचिव नन्दनी चक्रवर्तीलाई यो सम्पूर्ण प्रक्रियाको निगरानीको जिम्मेवारी दिएको छ। उहाँलाई विकास कार्यको प्रधान समन्वयकको रूपमा नियुक्ति गरिएको छ र उहाँले बीएसएफलाई जमिन हस्तान्तरण प्रक्रियाको सहज सम्पन्नताको निरीक्षण गर्नुहुनेछ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आइपीएस अधिकारीहरूलाई निलम्बन गरेको छ। कर्तव्यमा लापरवाही गरेको, पीड़ितका आमा बाबुलाई घुस दिएको र सरकारी अनुमति बिना मीडिया ब्रिफिङ गरेको आरोपमा आज कलकत्ताका पूर्व पुलिस आयुक्त विनीत रोय विनीत गोयल, पूर्व उपायुक्त इन्दिरा मुखर्जी र अभिषेक गुप्तालाई निलम्बित गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मिडियालाई बताउनु भए अनुसार उनीहरू विरूद्ध विभागीय अनुसन्धान गरिनेछ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा कार्यरत एक महिला स्नातकोत्तर रेजिडेन्ट डाक्टरको अगस्त 2024 दुष्कर्म र हत्या गरिएको थियो। पीड़ितका आमा बाबुले न्यायको माग गर्दै आएका छन्। डाक्टरकी आमा रत्ना देवनाथ पानीहट्टी निर्वाचन क्षेत्रबाट नवगठित पश्चिम बंगाल विधानसभामा निर्वाचित भएकी थिइन्। आरजीकर घटनाले राज्य, देश र विदेशमा व्यापक

0: विरोध प्रदर्शन भएको थियो। पश्चिम बंगालमा महिलाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ व्यवस्था लागू गर्ने दिशामा कदम अगाडि बढाइएको छ। भाजपाको सरकार बनेपछि राज्यमा महिलाहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर जारी गर्ने निर्देश दिएको छ, जसलाई जियो ट्र्याकिङ तकनिकीसित जोडिनेछ। यस आशयको जानकारी गराउनुहुँदै आसनसोल दक्षिणकी विधायक तथा मन्त्री अग्निमित्र पालले भन्नुभयो, राज्यमा महिलाहरूलाई पूर्ण स्वतन्त्रता दिने दिशामा यो एउटा महत्वपूर्ण पहल हो। उहाँले भन्नुभयो, अब महिलाहरू कुनै पनि समयमा कुनै पनि आवश्यकताको लागि घरदेखि बाहिर जान सक्नेछन् र आफ्नो रुचिकर पहिरन लगाउन सक्नेछन् वा आफ्नो जीवनशैली अपनाउनको लागि कुनै पनि प्रकारको रोगको सामना गर्नु पर्ने छैन। उहाँले प्रस्तावित हेल्पलाइन नम्बर 181 हुनेछ, जसको माध्यमबाट आपतकालीन स्थितिमा सम्पर्क गरे सम्बन्धित महिलाको लोकेसन तुरन्त ट्रेस गर्न सकिन्छ अनि उसलाई सहायता उपलब्ध गराइनेछ। यस अतिरिक्त राज्यको प्रत्येक थानामा महिला हेल्पलाइन डेस्क स्थापित गर्ने योजना पनि लागू गरिँदैछ, ताकि महिलाहरूसित सम्बन्धित मामिलाहरूको संवेदनशील तथा तत्काल समाधान गर्न सकोस् भनी बताउनुभयो। पश्चिम बंगालका पूर्व खाद्य मन्त्री एवं मध्यम ग्रामबाट तृणमूल कांग्रेस विधायक रथिन घोष आज बिहान प्रवर्तन निर्देशनालय ईडीको सल्ट लेक स्थित कार्यालयमा पुगेका छन्। घोषलाई नगर निकाय भर्ती घोटाला प्रकरणको अनुसन्धानको क्रममा केन्द्रीय एजेन्सीले पटक पटक समन जारी गरेको थियो। सुन्नुहोस् एक रिपोर्ट।
1: स्रोतका अनुसार रथिन घोष बिहान लगभग 10:30 बजे सीजीओ कम्प्लेक्स स्थित ईडी कार्यालय पुगेका हुन्। कार्यालय प्रवेश गर्नु अघि संचारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूलाई कुन कारणले बोलाइएको हो भन्ने जानकारी नभएको बताएका थिए। ईडीले नगर निकाय भर्ती घोटाला प्रकरणमा अनियमितता तथा आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गरिरहेको छ। यसै क्रममा विभिन्न राजनीतिक नेता तथा प्रशासनिक अधिकारीहरूसँग सोधपूछ भइसकेको छ। केन्द्रीय एजेन्सी स्रोतहरूका अनुसार रथिन घोषसँग सोधपूछ शुरू भइसकेको छ। नगर निगम भर्ती प्रकरणसँग सम्बन्धित भ्रष्टाचारका विभिन्न कागजात अनुसन्धान एजेन्सीको हात लागेकोले सोही आधारमा उनीसँग बयान लिने कार्य भइरहेको बताइएको छ। उल्लेखनीय छ, यही प्रकरणमा 3 दिन अघि पूर्व अग्निशमन मन्त्री तथा टीएमसीका प्रभावशाली नेता सुजित बोसलाई पनि सोधपूछका लागि बोलाइएको थियो, जसपछि उनलाई पक्राउ गरिएको थियो। आकाशवाणी खरसाङको समाचार कक्षबाट अलिसा खवास।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। प्रवर्तन निर्देशनालय ईडीले लगभग 10:30 घण्टा सोधपूछपछि हिज कलकत्ता पुलिसका डिप्टी कमिश्नर डीसीपी सन्तानु सिंह विश्वासलाई पक्राउ गरेको छ। यो मामिला वारेन्ट अपराधी विश्वजित पोद्दार उर्फ सोना पप्पू र व्यापारी जय कामदारद्वारा सञ्चालित कथित जबरजस्ती असुली र जग्गा हडप्ने ऱ्याकेटसँग सम्बन्धित छ। ईडीका एक अधिकारीले आज बिहान पक्राउको पुष्टि गर्दै शान्तनु सिंह विश्वासले अनुसन्धानमा सहयोग नगरेको बताएका छन्, जसले गर्दा उनीमाथि कार्यवाही भएको हो। स्रोतका अनुसार उनीलाई हिजो बिहानदेखि कोलकाताको सीजीओ कम्प्लेक्स स्थित ईडी कार्यालयमा सोधपूछ गरियो। जानकारी लुकाएको र अनुसन्धानमा सहयोग नगरेको आरोपमा उनलाई 10:00 बजेतिर पक्राउ गरिएको थियो। ईडीले पहिले उनलाई सोधपूछका लागि धेरै सूचना पठाएको थियो। विश्वासलाई पश्चिम बंगाल विधानसभा चुनावमा दोस्रो चरणको मतदान हुनुभन्दा एक दिन अघि 28 अप्रेलमा पनि उपस्थित हुन भनिएको थियो, तर उनी त्यस दिन पनि उपस्थित भएनन्। उनको निरन्तर अनुपस्थितिपछि एजेन्सीले बुधबार उनको ठेगाना पत्ता लगाउन सुरक्षा निर्देशनालयको सहयोग मागेको थियो। कलकत्ता पुलिसले दर्ता गरेको एफआईआरमा सोना पप्पूमाथि जबरजस्ती दंगा, चन्दा, हत्याको प्रयास, आपराधिक षड्यन्त्र र ऐतिहासिक हतियार ऐन लगायतका धेरै गम्भीर अपराधहरूको आरोप लगाइएको छ। लङभ्यू चियाबारीका श्रमिकहरूको रिले अनसन 22 दिन पूरा गर्यो तर अझसम्म उनीहरूको माग पूरा हुन सकेको छैन। खरसाङ खण्ड अन्तर्गत पर्ने लङ्गभ्यू चिया कमानका श्रमिकहरूको रिले अनसन जारी छ। कमानका श्रमिकहरूको पीएफ ग्रेजुटी बकाया हाजिरा वेतन आजसम्म कमान पक्षले भुक्तान नगरेको विरोधमा चिया श्रमिकहरू रिले अनसनमा बसेका हुन्। आज 22 दिन पूरा हुँदा पनि यसमाथि कमान पक्षले कुनै पहल नगरेको श्रमिकहरूको आरोप छ। चिया श्रमिकहरूले जनाए अनुसार लङ्गभ्यूका श्रमिकहरूको पीएफ मई 2026 लगभग 10 करोड रुपियाँ, ग्रेजुटीको 83,31,468 रुपियाँ, 5 महिनाको स्टाफ वेतन लगायतका बकाया रकमहरू रहेको छ। गत 10 मार्चको दिन लङ्गभ्यू कमान विषय भएको सम्झौता अनुसार आजसम्म कमानको समस्या समाधान हुन नसकेकोमा चिया श्रमिकहरू क्षुब्ध बनेका छन्। चिया श्रमिकहरूलाई न्याय दिलाउन जीटीए अनि राज्य सरकारले यथाशीघ्र पहल गर्नुपर्ने माग पनि उठिरहेको छ। खरसाङस्थित भिक्टोरिया बोइज स्कूलको पुरानो क्वार्टरमा भीषण आग लागि भएको छ। आज दिउँसो लगभग 3:30 खरसाङको भिक्टोरिया बोइज स्कूल परिसरभित्र रहेका पुराना क्वार्टरमध्ये एकमा अचानक भीषण आग लागि भएको हो। आगो द्रुत गतिमा फैलिएको कारण स्कूलका कर्मचारी तथा स्थानीय बासिन्दाहरूले केही गर्ने अवसर नै नपाएको बताइएको छ। स्थानीयले तुरन्त खबर गरेपछि दमकलका टोली समयमै आइपुगेका थिए र कडा मेहनतपछि आगोलाई नियन्त्रणमा लिन सफल भए। भिक्टोरियाका स्थानीय राकेश गजमेरका अनुसार क्वार्टर पूर्ण रूपमा खरानीमा परिणत भए तापनि स्कूल भवन तथा अन्य संरचनामा कुनै क्षति पुगेको छैन। किराती खम्बुराई सांस्कृतिक संस्थान सुनादा शाखाको आयोजनामा किराती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय किराती खम्बुराई सुनादा शाखाका प्रतिनिधिवर्ग अनि सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मङमा शोभा राईद्वारा विधिपूर्वक पूजा अर्चना गर्दै प्रकृति पूजक किराती धर्मावलम्बीहरूले सुम्निमा पारुहाङको आराधना गर्दै राम्रो खेतीपाती सुख शान्ति समृद्धि तथा मानव कल्याणको कामना गरेको संस्थानका सचिव अजय राईले जानकारी दिएका छन्। उभौली पर्वले चराचुरुङ्गी वनस्पति र मानिसहरू उभो अर्थात लेकतिर उक्लने प्राकृतिक चक्रलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्दछ। यस पर्वले प्रकृतिको सम्मान, पुर्खाहरूको स्मरण तथा सामुदायिक एकताको सन्देश दिने विश्वास गरिएको छ। घुम बोइजका विद्यार्थी मुस्ताफा हुसेनले यस वर्षको उच्चतर माध्यमिक परीक्षामा दार्जिलिङ जिल्लामा प्रथम स्थान हासिल गरेको छ। हुसेनले 500 पूर्णाङ्कमध्ये 454 अङ्क ल्याएर जिल्लामा टप्पर बनेका छन्। यस उपलब्धिप्रति खुसी प्रकट गर्दै घुम जोरबङ्लो पिपल्स अर्गनाइजेसनका अध्यक्ष तथा घुम बाल प्राथमिक पाठशालाका प्रधान अध्यापक साङ्गे डुक्पाले एक भिडियो सार्वजनिक गर्दै मुस्ताफा हुसेनलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्। हुसेनले यस्तो उत्कृष्ट नामले घुम क्षेत्रको शैक्षिक गौरव बढाएको उल्लेख गर्दै विद्यार्थीको उज्जवल भविष्यको कामना पनि गरेका छन्। मर्म प्रेम सुन्दर उच्चतर माध्यमिक विद्यालयले स्थापनाको 50 वर्ष पुगेको अवसरमा विद्यालय प्रेक्षगृहमा वर्षव्यापी रूपमा भव्यताको साथमा स्वर्ण जयन्ती शुरू गर्यो। सहशिक्षक विषम राय अनि शिक्षिका प्रजानिका ठटालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक प्रभारी राजेश राईले गरेका थिए भने अवकाशप्राप्त प्रधान अध्यापक पीसी देउसा प्रमुख रूपमा उपस्थित थिए। यसरी नै वरिष्ठ अतिथिमा विद्यालयका संस्थापक सदस्य तथा पूर्व शिक्षकहरूको उपस्थिति रहेको थियो। मालदा जिल्लामा लागु औषध विरुद्ध ठूलो कारवाहीमा इङ्ग्लिस बजार थाना पुलिसले ब्राउन सुगर बनाउने कच्चा पदार्थसहित एक तस्करलाई पक्राउ गरेको छ। आरोपीलाई 10 दिनको पुलिस हिरासतमा राख्न माग गर्दै आज मालदा अदालतमा पेश गरिएको छ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगाल विधानसभामा रथेन्द्र बसु निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको छ। कार्यवाहक अध्यक्ष तापस रोयको निरीक्षणमा आज बिहान चुनाव सम्पन्न भयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा राज्य विधानसभाको कार्यवाही चाँडै लाइभ स्ट्रिम गरिने आज घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आइपीएस अधिकारीलाई निलम्बन गरेको छ। किराती खम्बुराई सांस्कृतिक संस्थान सोनादा शाखाको आयोजनामा किराती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। अनि घुम बोइज विद्यालयका विद्यार्थी मुस्ताफा हुसेनले यस वर्षको उच्चतर माध्यमिक परीक्षामा दार्जिलिङ जिल्लामा प्रथम स्थान हासिल गरेको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब लोकलहरीमा सुनाइरहेछौँ गोविन्द छेत्रीको स्वरमा लोकगीत। त्यसभन्दा अघि सुन्नुहोस् यो छोटो सन्देश।
0: के तपाईँको दृष्टि धमिलो छ?
5: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

अहिले सुरसङ्गमा सुन्दै हुनुहुन्थ्यो दिपेश गुरुङको स्वरमा केही आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणी खरसाङको। अबको केही क्षणमा रिले गरी सुनाउनेछौँ आकाशवाणीको समाचार।

सुरु गरौ आजका मुख्य समाचारहरुबाट। प्रधानमन्त्री आफ्नो यूएई र युरोपको छ दिने भ्रमणको पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगे। सिक्किमको 51औं राज्य स्थापना दिवसको अवसरमा उपराष्ट्रपतिको सहभागिता हुने। नीट यूजी 2026 परीक्षा पुनः एक

0: 27 जूनमा सञ्चालन हुने प्रधानमन्त्रीको आह्वान पछि सर्वोच्च न्यायालयले पनि इन्धन बचत उपायको गर्यो घोषणा सिक्किमको प्रसिद्ध चिया बगानको मन्त्री सिन्धियाले गरे भ्रमण समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो संयुक्त अरब एमिरेट्स यूएई र युरोपको छ दिने भ्रमणको पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगेका छन् अबुधाबी विमानस्थलमा युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले उनलाई स्वागत गरेको थिए प्रधानमन्त्री मोदीको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो साथै युएईका एफ 16 लडाकू विमानले अमिरतको हवाई क्षेत्रमा प्रवेश गर्दा उनको विमानलाई सुरक्षा प्रदान गरेका थिए भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति शेख मोहम्मद बिन जायद बीच द्विपक्षीय भेटवार्ता भएको छ वार्तामा ऊर्जा सहकार्य तथा द्विपक्षीय व्यापारका विषयमा विशेष छलफल भएको बताइएको छ पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा परेको असर बीच यो भेटवार्ता भएको हो प्रधानमन्त्री मोदीले युएईमाथि हालै भएका आक्रमणहरूको कड़ा शब्दमा निन्दा गर्दै त्यस्ता गतिविधि पूर्ण रूपमा अस्वीकार्य रहेको बताए उनले थप भनेका छन्
1: और विलन का परिचय दिखाया यह बहुत ही सराहनीय राष्ट्रीय एकता सुरक्षा और क्षेत्रीय अखंडता बनाए रखने आपके नेतृत्व में उठाए गए कदमों का हम अभिनंदन करते हैं
0: राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाई भनेर सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा युएई नेतृत्वले देखाएको दृढता र संयमताको प्रशंसा गरे साथै वर्तमान विश्व परिस्थिति र संघर्षका बीच संवाद र कूटनीति नै समाधानको एकमात्र माध्यम भएको उल्लेख गर्दै भारत युएईको साथमा रहेको स्पष्ट पारे भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि सिक्किम भ्रमणमा आउँदैछन् उपराष्ट्रपति नियुक्त भएपछि उनको यो पहिलो सिक्किम भ्रमण हुनेछ भ्रमणका क्रममा उपराष्ट्रपति राधाकृष्णन गान्तोकमा आयोजना हुने सिक्किम राज्य स्थापना दिवस समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ गान्तोकस्थित मनन केन्द्रमा आयोजना हुने उक्त कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया सहभागी हुने सम्भावना रहेको छ केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीहरू सरकारको प्राथमिकतामा रहेको र उनीहरूका विषयमा सरकार संवेदनशील रहेको बताएका छन् आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजीसी 2026 परीक्षा पुनः आगामी जून 21 सञ्चालन गर्ने घोषणा गरेको जानकारी दिएका छन् उनका अनुसार परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई जून 14 भित्र प्रवेश पत्र उपलब्ध गराइनेछ साथै हाल ओएमआर मोडमा सञ्चालन हुँदै आएको नीट यूजी परीक्षा आगामी वर्षदेखि कम्प्यूटर आधारित परीक्षण सीबीटी प्रणाली मार्फत सञ्चालन गरिने उनले बताएका छन् पत्रकारहरूलाई सम्बोधन गर्दै उनले थप भने
2: परीक्षा में थोड़ा हमको जो उनकी फॉर्मेलिटीज है ओएमआर शीट को दस्तखत करना आरंभ में एक बार करना अंत में भी एक बार करना उसमें हमारे विद्यार्थियों कोर टाइम में कटौती हुई थी जो 2 से 5 एग्जामिनेशन टाइम था उसको ध्यान में रखते एनटीए ने थोड़ी देर एक निष्पत्ति किया है कि उसको और 15 मिनट बढ़ाए 2 से शुरू होगा 5:15 तक ये परीक्षा की समय बढ़ाया जाएगा एडमिट कार्ड इस बार के एडमिट कार्ड 14 जून तक सभी को पहुंच जाएगा
0: शिक्षा मन्त्री प्रधानले एनटीएमा ठोस सुधार आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा कुनै पनि प्रकारका अनियमितता रोक्न परीक्षा प्रणालीलाई अझ सुदृढ बनाइने जानकारी दिए योग्य विद्यार्थीहरू नक्कली परीक्षार्थी वा शिक्षा माफियाको चलखेलका कारण आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने सरकारको उद्देश्य

0: लक्ष्य रहेको उनले स्पष्ट पारेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। संसदीय कार्यमन्त्री किरेन रिजिजुले पश्चिम एशियामा जारी द्वन्द्वपछि विश्वभर इन्धनको मूल्य बढे पनि भारतले तुलनात्मक रूपमा स्थिर अवस्था कायम राख्न सफल भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले धेरै देशहरूमा पेट्रोल र डिजेलको मूल्य 20%देखि करिब 100%सम्म बढ़ाइएको अवस्थामा भारतमा भने पेट्रोलको मूल्य केवल 3.2% र डिजेलको मूल्य 3.4% मात्र बढ़ाइएको उल्लेख गरेका छन्। उनले ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $100 भन्दा माथि पुगेको र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिएको समयमा पनि भारतका सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले सर्वसाधारणलाई महँगी र आर्थिक दबावबाट जोगाउन धेरै सातासम्म ठूलो घाटा बेहोरेको बताएका छन्। मन्त्री रिजिजुले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले जनकल्याण र आर्थिक स्थिरता बीच सन्तुलन कायम गर्दै अघि बढ़िरहेको उनले दावी गरेका छन्। विदेश मन्त्री एस जयशंकरले भारत प्रभावकारी बहुपक्षीय व्यवस्थाको लक्ष्य हासिल गर्न सबै साझेदार राष्ट्रहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। नयाँ दिल्लीमा जारी ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको दोस्रो दिन आज आयोजित सत्रलाई सम्बोधन गर्दै उनले तीव्र रूपमा परिवर्तन भइरहेको विश्व परिवेशमा बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सबै देशहरू एकजुट हुनुपर्नेमा जोड़ दिएका छन्। उनले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा तत्काल सुधार आवश्यक रहेको उल्लेख गर्दै वर्तमान विश्व वास्तविकतालाई प्रतिविम्बित गर्ने तथा उदयमान बजार र विकासशील राष्ट्रहरूको आकांक्षा सम्बोधन गर्ने बहुपक्षीय व्यवस्थाको पक्षमा भारत निरन्तर उभिँदै आएको बताए। भारतको सर्वोच्च न्यायालयले आजदेखि इन्धन बचतका लागि विभिन्न उपायहरू लागू गर्ने घोषणा गरेको छ। यस अन्तर्गत निश्चित दिनहरूमा भर्चुअल सुनवाई सञ्चालन गर्ने, न्यायाधीशहरूबीच कार पुलिङको व्यवस्था गर्ने तथा रेजिस्ट्रीका 50% कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा प्रदान गर्ने निर्णय गरिएको छ। सिक्किमको प्रसिद्ध चिया बगानको मन्त्री सिन्ध्याले भ्रमण गरेका छन्। केन्द्रीय संचार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य सिन्ध्याले आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन सिक्किमको नाम्ची स्थित प्रसिद्ध तिमी चिया बगानको भ्रमण आज गरेका छन्। मन्त्रीले राज्यको एकमात्र चिया बगानमा श्रमिकहरूसँग अन्तर्क्रिया गर्दै समय बिताएको देखियो। यस अवसरमा मन्त्रीले चिया टिप्ने र श्रमिकहरूसँग कुराकानी गर्दै सिक्किमको वैश्विक रूपमा प्रशंसित चिया विरासतको संरक्षणमा उनीहरूको अतुलनीय योगदानको कदर गर्दै खुशीको क्षण बिताए। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री आफ्नो यूएई र युरोपको 6 दिने भ्रमणको पहिलो चरण अन्तर्गत आज अबुधाबी पुगे। सिक्किमको 51 राज्य स्थापना दिवसको अवसरमा उपराष्ट्रपति सहभागिता हुने। नीट यूजी 2026 परीक्षा पुनः 21 जूनमा सञ्चालन हुने। प्रधानमन्त्रीको आह्वानपछि सर्वोच्च न्यायालयले इन्धन बचत उपायको गर्यो घोषणा। सिक्किमको प्रसिद्ध चिया बगानको मन्त्री सिन्ध्याले गरे भ्रमण। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: दिए अबाधे ও নিরাপদে জাহাজ চলাচলের প্রতি ভারতের সমর্থনের উপর জোর দিয়েছেন। তিনি আজ 5 দেশ সফরের প্রথম দিনে সংযুক্ত আরব আমিরশাহিতে একগুচ্ছ কর্মসূচিতে অংশ নেন, পরে তিনি নেদারল্যান্ডসের উদ্দেশ্যে রওনা হন। ইরানের বিদেশমন্ত্রী আব্বাস আরাকচি পশ্চিম এশিয়ার সংকট সমাধানে ভারতকে আরও বড় ভূমিকা পালন করার অনুরোধ করেছেন। বিদেশমন্ত্রী ডক্টর এস জয়শঙ্কর বলেছেন, কার্যকর বহুপাক্ষিক ব্যবস্থার স্বার্থে ভারত অংশীদার রাষ্ট্রগুলির সঙ্গে মিলিতভাবে কাজ করতে প্রতিশ্রুতিবদ্ধ। আরজিকর কাণ্ডের তদন্তে গাফিলতির দায়ে পদস্থ 3 IPS অফিসারকে সাসপেন্ড করেছে পশ্চিমবঙ্গ সরকার। সুপ্রিম কোর্ট জ্বালানি সাশ্রয়ের কথা বিবেচনা করে বিচারপতিদের পুলকার চালু সহ একগুচ্ছ পদক্ষেপ নেওয়ার কথা জানিয়েছে। আসছি বিস্তারিত খবরে। প্রধানমন্ত্রী

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनिष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब अमिरात, युएई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गर्नुभयो। दुवै नेताले रक्षा निवेश र पेट्रोलियम लगायत महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूसँग मिलेर आज श्री सत्यसाई जिल्लाको पट्टपर्थीमा उन्नत माध्यम लडाकु विमान एएमसीए निर्माण एकाईको शिलान्यास गर्नुभयो। ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले विश्वव्यापी शासन सुधार गर्ने र उत्तम बनाउने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। थाइल्यान्डले हन्ता भाइरसलाई खतरनाक संक्रमण रोग घोषणा गरेको छ अनि पश्चिम बङ्गाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आइपिएस अधिकारीहरूलाई निलम्बित गरेको छ।

0: अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब अमिरात, युएई र युरोपको आफ्नो छ दिवसीय भ्रमणको पहिलो चरणमा आज अबुधाबी पुग्नु भएको छ। युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्रीलाई स्वागत गर्न एक औपचारिक स्वागत समारोह आयोजना गरिएको थियो। युएईको F-16 लडाकु विमानले श्री मोदीको विमानलाई युएईको हवाई क्षेत्रमा प्रवेश गर्दा सुरक्षा प्रदान गरेको थियो। प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेट गर्नुभयो। बैठकमा ऊर्जा सहयोग र द्विपक्षीय व्यापार चर्चाको प्रमुख विषयहरू थियो। यो वार्ता पश्चिम एसियामा जारी युएईसँग सम्बन्धित विश्वव्यापी आपूर्ति अवरोधहरूको बीचमा भएको हो। प्रधानमन्त्री मोदीले युएईमा हालै भएका आक्रमणको कडा निन्दा गर्नुहुँदै यो आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य भएको बताउनुभयो। राष्ट्रपति शेख मोहम्मद बिन जायदलाई भाइ भनेर सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा युएईको नेतृत्वले देखाएको लचिलोपनको प्रशंसा गर्नुभयो। श्री मोदीले अमिरातलाई भारतको समर्थन रहेको पूर्ण पुष्टि गर्नुहुँदै विश्वव्यापी सङ्घर्षको यस युगमा संवाद र कूटनीति नै अगाडि बढ्ने एकमात्र बाटो रहेको बताउनुभयो। दुवै नेताले रक्षा, निवेश र पेट्रोलियम लगायत महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभयो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: दोनों देशों ने एक स्ट्रैटेजिक डिफेंस पार्टनरशिप फ्रेमवर्क एग्रीमेंट पर हस्ताक्षर किए हैं। ये एक इम्पोर्टेंट कदम है जो दोनों देशों के बीच सिक्योरिटी कॉपरेशन को एक फॉर्मल ढांचे में डालता है। साथ ही स्ट्रैटेजिक पेट्रोलियम रिजर्व्स पर एक मेमोरेंडम ऑफ अंडरस्टैंडिंग भी साइन किया गया और लिक्विफाइड पेट्रोलियम गैस सप्लाई के लिए एक अलग एग्रीमेंट भी। ये दोनों कदम वेस्ट एशिया में जारी टेंशन के बीच भारत की एनर्जी सिक्योरिटी को सीधा एड्रेस करते हैं। दोनों देशों ने वडनगर में एक शिप रिपेयर क्लस्टर स्थापित करने के लिए भी एक MOU पर हस्ताक्षर किए। इन्वेस्टमेंट के मोर्चे पर UAE ने भारत के इंफ्रास्ट्रक्चर RBL बैंक और सम्मान कैपिटल में $5 बिलियन के इन्वेस्टमेंट का ऐलान किया है। प्राइम मिनिस्टर मोदी ने यह भी एम्फसाइज किया कि भारत और UAE के बीच कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप कई सेक्टर्स में लगातार मजबूत होती जा रही है। विनोद।
0: रक्षा मन्त्री राजनाथ सिंहले आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूसँग मिलेर आज श्री सत्यसाई जिल्लाको पुट्टापर्थीमा उन्नत मध्यम लडाकु विमान AMCA निर्माण एकाइको शिलान्यास गर्नुभयो। यस अवसरमा एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्रीले आन्ध्र प्रदेश आत्मनिर्भर भारत र मेक इन इन्डिया रक्षा दृष्टिको प्रमुख स्तम्भको रूपमा उदाइरहेको बताउनुभयो। उहाँले सुरु गरिएका नयाँ रक्षा परियोजनाले राष्ट्रिय सुरक्षालाई बलियो बनाउने, औद्योगिक विकासलाई तीव्र पार्ने र युवाहरूको लागि रोजगारका अवसरहरू सृजना गर्ने बताउनुभयो। श्री सिंहले भारतले अब गम्भीर सुरक्षा परिस्थितिमा विदेशी देशहरूमाथि निर्भर नहुने बताउनुभयो। उहाँले स्वदेशी रक्षा उत्पादनलाई आत्मनिर्भर र आत्मनिर्भर भारतको जगको रूपमा वर्णन गर्नुभयो। रक्षा मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया कार्यक्रम अन्तर्गत घरेलु रक्षा उत्पाद 2014 46,000 करोड रुपियाँबाट बढेर अहिले 1,54,000 करोड रुपियाँ पुगेको बताउनुभयो। रक्षा निर्यात पनि 2014 600 करोडबाट बढेर लगभग 40,000 करोड पुगेको छ, जसले भारतको बढ्दो विश्वव्यापी उत्पादन क्षमता प्रतिबिम्बित गर्दछ। नागरिक उड्डयन मन्त्री के राम मोहन नायडू, राज्य मन्त्रीहरू, जनप्रतिनिधिहरू र अधिकारीहरू यस अवसरमा उपस्थित थिए। ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले विश्वव्यापी शासन सुधार गर्ने र उत्तम बनाउने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छन्। ब्रिक्स विदेश मन्त्रीहरूको बैठकपछि जारी विज्ञप्तिमा सदस्य देशहरूले न्यायपूर्ण, वैध, लोकतान्त्रिक र जवाबदेही अन्तर्राष्ट्रिय तथा बहुपक्षीय प्रणालीलाई प्रवर्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको उल्लेख छ। ध्रुवीकरण र अविश्वासको वर्तमान विश्वव्यापी सन्दर्भलाई ध्यानमा राख्दै मन्त्रीहरूले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई सुदृढ पार्न विश्वव्यापी कार्यलाई प्रोत्साहन गर्ने आह्वान गरे। उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई राजनीतिक र कूटनीतिक उपायहरू मार्फत यी चुनौतीहरू र सम्बन्धित सुरक्षा खतराको जवाब दिन आह्वान गरे। उनीहरूले द्वन्द्वको मूल कारणलाई सम्बोधन गर्ने सहित द्वन्द्व रोकथाम प्रयासमा संलग्न हुने आवश्यकतामा पनि जोड दिए। मन्त्रीहरूले बहुपक्षीयतालाई कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याए। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचारलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। विदेश मन्त्री एस जयशंकरले आज नयाँ दिल्लीमा ब्रिक्स विदेश मन्त्रीहरूको बैठक अवधि मलेसियाका विदेश मन्त्री मोहम्मद हसनसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले बैठकको क्रममा दुवैले दुई देशबीचको व्यापार रणनीति साझेदारीको प्रगतिको समीक्षा गरेको बताउनुभयो। बैठकमा यस वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणको परिणामको बारेमा पनि छलफल गरिएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ, विद्यार्थीहरू सरकारको प्राथमिकता हो र सरकार उनीहरूप्रति संवेदनशील छन्। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा श्री प्रधानले भन्नुभयो, राष्ट्रिय परीक्षा एजेन्सीले NEET

0: युजिसी 2026 परीक्षा पुनः 21 जुनमा आयोजना गर्ने घोषणा गरेको छ। उहाँले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई 14 जुनसम्म प्रवेश कार्ड उपलब्ध गराइने बताउनुभयो। श्री प्रधानले वर्तमानमा ओएमआर मोडमा आयोजना हुने निट युजिसी परीक्षा अर्को वर्षदेखि कम्प्युटर आधारित अर्थात् सिबिटीको माध्यमले हुने बताउनुभयो।
1: हमारी सर्वोपरि प्राथमिकता है छात्रों की भविष्य, उनकी परिश्रम के प्रति संवेदनशीलता सरकार की सदैव है। 3 मई को एग्जामिनेशन हुई, हम नहीं चाहते थे कोई गलत कैंडिडेट एजुकेशन माफियाओं के षड्यंत्र से कोई भी सही छात्र की अधिकार वंचित हो जाए।
0: सर्वोच्च न्यायालयले आजदेखि इन्धन बचत गर्ने उपायहरूको घोषणा गरेको छ। यसमा विभिन्न दिनहरूमा भर्चुअल सुनवाई, न्यायाधीशहरूद्वारा कार पुलिङ र 50% रजिस्टर कर्मचारीहरूको लागि घरबाट काम गर्ने व्यवस्था समावेश छ। यो निर्णय इन्धन खपत घटाउन केन्द्र सरकारको व्यापक प्रयासहरूको अनुरूप हो। पश्चिम एसियामा द्वन्द्वबाट उत्पन्न आर्थिक दबावलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरू र संस्थानहरूलाई इन्धन खपत कम गर्न र अनावश्यक खर्चबाट बाँच्न अपील गर्नुभएको केही दिनपछि यो उपायहरू अघि आएको हो। थाइल्यान्डले हन्ता भाइरसलाई खतरनाक संक्रमण रोग घोषणा गरेको छ। थाइल्यान्डको राष्ट्रिय संक्रमण रोग समितिले कडा उपायहरू अनुमोदन गरेको छ, जसमा 3 घण्टाभित्र शङ्कास्पद केसहरू रिपोर्ट गर्ने, 12 घण्टाभित्र परीक्षण गर्ने र उच्च जोखिममा रहेको सम्पर्कहरूको लागि 42 दिनको क्वारेन्टाइन समावेश छ। थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रव्यापी रूपमा बढाइएको निगरानी, प्रयोगशाला परीक्षण र उपचार प्रोटोकलहरू लागू गरिनेछ। साथै छिमेकी देशहरूसँगको सीमा नाकाहरूमा कडा निगरानी पनि भइरहेको छ। अधिकारीहरूले मुसाको सम्पर्कमा रहेका वा उच्च जोखिम भएका क्षेत्रबाट यात्रा गरेका मानिसहरूलाई उच्च ज्वरो र सास फेर्ने गाह्रो हुने जस्ता लक्षणहरू देखा परेमा तत्काल चिकित्सा सहायता लिने सल्लाह दिएको छ। पश्चिम बङ्गाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा आइपिएस अधिकारीहरूलाई निलम्बन गरेको छ। कर्तव्यमा लापरवाही गरेको, पीडितहरूका आमा बाबुलाई घुस दिएको र सरकारी अनुमति बिना मिडिया ब्रिफिङ गरेको आरोपमा आज कोलकाताका पूर्व पुलिस आयुक्त विनित गोयल, पूर्व उपायुक्त इन्दिरा मुखर्जी र अभिषेक गुप्तालाई निलम्बित गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मीडियालाई बताउनु भएअनुसार उनीहरू विरुद्ध विभागीय अनुसन्धान गरिनेछ। आरजीकर मेडिकल कलेज तथा अस्पतालमा कार्यरत एक महिला स्नातकोत्तर रेजिडेन्ट डाक्टर अगस्त 2024 दुष्कर्म र हत्या गरिएको थियो। पीडितका आमा बाबुले न्यायको माग गर्दै आएका छन्। डाक्टरकी आमा रत्ना देवनाथ पानीहाटी निर्वाचन क्षेत्रबाट नवगठित पश्चिम बङ्गाल विधानसभा निर्वाचित भएकी थिइन्। आरजीकर घटनाले राज्य, देश र विदेशमा व्यापक विरोध प्रदर्शन भएको थियो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज नयाँ दिल्ली नगरपालिका परिषद एनडिएमसीको दिवंगत कर्मचारीहरूको परिवार र आश्रितहरूलाई अनुकम्पा नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब अमिरात, सिओई र युरोपको आफ्नो 6 दिवसीय भ्रमणको पहिलो चरणमा आज युएका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नुभयो। दुवै नेताले रक्षा निवेश र पेट्रोलियम लगायत महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूसँग मिलेर आज श्री सत्यसाई जिल्लाको पुट्टपर्थीमा उन्नत मध्यम लडाकु विमान एएमसीए निर्माण एकाईको शिलान्यास गर्नुभयो। ब्रिक्स सदस्य देशका विदेश मन्त्रीहरूले विश्वव्यापी शासन सुधार गर्ने र उत्तम बनाउने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। थाइल्यान्डले हन्ता भाइरसलाई खतरनाक संक्रमण रोग घोषणा गरेको छ अनि पश्चिम बङ्गाल सरकारले आरजीकर मेडिकल कलेज मामिलामा 3 आइपिएस अधिकारीहरूलाई निलम्बित गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। प्रेम प्राय

स्थिर जस्तो लाग्छ। समयले हाम्रो खुट्टा मुनिको जमिनलाई सार्ने रहस्यमय तरिका राख्छ। हाम्रो यो गीतले त्यो सठिक अनुभूतिको क्षणलाई कैद गर्दछ, जब तपाईँ एक पटक पूर्ण रूपमा चिन्नुहुने कसैलाई हेर्नुहुन्छ र महसुस गर्नुहुन्छ कि तिनीहरू अपरिचित भएका छन्। आतिफ असलमको आत्मा उत्तेजक स्वर र हृदयका तारहरूलाई तान्ने शब्दहरूको साथ देख्दै देख्दैको उदासित सुन्दरतामा आफूलाई डुबाउनुहोस्। संगीत रोचक कोहली, शब्द मनोज मुत्तशिर।

आफ्नो लय फेला पारेको मुटुको आत्मा उत्तेजक सारलाई कैद गर्दछ। श्रेया घोषालको भावपूर्ण आवाज र अरिजित सिंहको यो गीत सपना देख्नेहरूका लागि तुरन्तै मनलाई छुने गीत बन्यो। इर्शद कमिलद्वारा लेखिएका शब्दहरूले हृदय अचानक कसरी जोडिएको हुन्छ भनेर सुन्दर ढङ्गले वर्णन गर्दछ। मनवा लागे यो त्यो मिठो बेचेनी र कोही विशेष व्यक्ति तपाईँको जीवनमा आउँदा आउने चमकको बारेमा हो। त्यसो भए निर्दोषता र जोशको यो मधुर यात्रामा आफूलाई हराउनुहोस्।

सम्झनाहरू र एकान्तका शान्त क्षणहरूको यात्रा जसले हामी के हौ भनेर परिभाषित गर्दछ। मोहित चौहानको आवाजमा संगीत विशाल मिश्रा, शब्द कौशल किशोर।

यो एउटा क्लासिक भिडन्त हो। उनी साहसी छन्, उनी हिचकिचाउँछिन्, तर लय यति संक्रामक छ कि तपाईँ तिनीहरूलाई समर्थन नगरी रहन सक्नुहुन्न। रङ्गीन शटकहरूदेखि अनौठो कोरियोग्राफीसम्म यो गीत एक हास्यात्मक उपचार हो। यस गीतमा आफ्नो सिग्नेचर मखमली स्पर्श थप्दै जसले गर्दा हरेक नोकझोकलाई धुन जस्तो सुनिन्छ। अभिजित भट्टाचार्य अनि श्रेया घोषालको आवाजमा, सङ्गीत ललित पण्डित, शब्द राजीव बरवाल।

र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गराउने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म दीक्षा मङ्गराटीलाई दिनुहोस् विदा। हवस् त, नमस्ते।

0: छाया गीत के सुरीले सफर में आज बस इतना ही, फिर होगी मुलाकात। दीजिए राजुल को इजाजत, नमस्कार।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:25 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।